मन्त्रालयले बाँके कपिलवस्तु र मधेशका अन्य जिल्लाहरूसँग पनि निरन्तर समन्वय र सुरक्षा समीक्षा गरिरहेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो। सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंज र आसपासको अवस्था तनावग्रस्त बनेपछि सेनाले हवाई गस्ती पनि गरेको छ। यो बीचमा सर्वोच्च अदालतले कानूनले गोपनीयता कायम राख्न भनिएका विभिन्न संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश जारी गरेको छ। न्यायाधीशद्वय विनोद शर्मा र शान्ति सिंह थापाको संयुक्त इजलासले मंगलबार उक्त विषयको प्रत्यक्ष प्रसारण नगर्न आदेश दिएको हो। आदेशमा भनिएको छ, कानून अनुसार गोपनीयता कायम गर्नुपर्ने विषय, बन्द इजलासमा सुनवाई गर्नुपर्ने विषय, मुद्दाका पक्ष विपक्ष तथा निजहरूको तर्फबाट कानून व्यवसायले गोपनीयता कायम गरियोस् र प्रत्यक्ष प्रसारण नगरियोस् भन्ने अनुरोध गरिएका विषय र अदालत इजलासबाट प्रत्यक्ष प्रसारण गर्न उपयुक्त नरहेको भनेर ठहराइएको विषय वा मुद्दामा प्रत्यक्ष प्रसारण नगर्नु नगराउनु अदालतले प्रत्यक्ष प्रसारणका विषयमा नीति निर्देशिका मापदण्ड तयार भई अदालतबाट सम्पादन हुने काम कारवाहीको प्रत्यक्ष प्रसारणको मार्गदर्शन लागू नहुँदासम्म यी मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेशमा भनेको छ। सरकारले संघीय संसदमा 196 बढ़ी विधेयक ल्याउने घोषणा गरेको छ। सरकारले विधेयकको सूची सार्वजनिक गरेको दुई सप्ताह बितिसक्दा पनि संसदमा नयाँ विधेयक दर्ता हुन सकेको छैन। परिणामत संघीय संसदका दुवै सदन तत्कालका लागि बिजनेस अभावको अवस्थामा पुगेका छन्। सांसदहरूलाई समय आवश्यक रहेको भन्दै 31 असारदेखि साउन 14 गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगन गरिएको थियो। आज साउन 14 गते प्रतिनिधि सभाको बैठक बस्दैछ, तर बैठक सञ्चालनका लागि पनि पर्याप्त सरकारी बिजनेस भने अझै तयार देखिएको छैन। सरकारले संसदलाई बिजनेसको अभाव हुन नदिने भन्दै करिब दुई साता अघि प्रतिनिधि सभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकमा 166 विधेयकको सूची प्रस्तुत गरेको थियो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सभामुख डोल प्रसाद अर्याल र राष्ट्रिय सभाध्यक्ष नारायण दहाललाई ती विधेयकको सूची बुझाउनु भएको थियो। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ लिनुभएको छ। मुख्यमन्त्री शाहीले वीरेन्द्रनगरको प्रदेश प्रमुखको कार्यालयमा बुधबार आयोजित एक समारोहका बीच प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता समेत रहेका शाही मंगलबार मुख्यमन्त्रीमा नियुक्त हुनुभयो। उहाँलाई प्रदेश प्रमुख जोशीले संविधानको धारा 168 उपधारा 2 बमोजिम प्रदेशको 5 मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। 40 सदस्यीय कर्णाली प्रदेशसभामा कंग्रेसका 15, नेकपाका 14, एमालेका सभामुख सहित 10 र रापरपाका 1 प्रदेशसभा सदस्य रहेका छन्। प्रदेश सरकार बचाउनका लागि 21 सांसदको आवश्यकता पर्दछ। कर्णालीमा नेकपा र एमालेका 24 सांसद रहेका छन्। साउन 9 गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँड गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार नेकपा र एमाले संसदीय दलका नेताको सिफारिशमा प्रदेश प्रमुख जोशीले स्वाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिशहरूको नाम सर्वसम्मत अनुमोदन भएको छ। बुधबार बसेको संसदीय सुनवाई समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरू वाग्ले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन भएको हो। यो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाले 16 वर्ष उमेर पुगेकालाई मतदान गर्ने दिने व्यवस्थाको प्रस्ताव गरेको छ। हाल 18 वर्ष उमेर पुगेकाले मात्रै मतदान गर्न पाउने अवस्था छ। कपिलवस्तुमा ट्रकको ठक्करबाट 3 निधन भएको छ। तौलीहबा बहादुरगंज हुलाकी सड़क अन्तर्गत महाराजगंज नगरपालिका वड़ा नम्बर 2 गैंडहबा चोक नजिकै ट्रकले साइकल यात्री र पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। प्रहरीका अनुसार बुधबार तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा स्थानीय बासिन्दा 12 वर्षका आनन्द कहार, महाराजगंज 3 75 वर्षीय घोल्लर कुर्मी र 45 वर्षीय विजय कुमार बानियाको घटनास्थलमा ज्यान गएको थियो। दुर्घटनापछि स्थानीय बासिन्दाले आक्रोश व्यक्त गर्दा केही बेर दुर्घटनास्थल तनावग्रस्त समेत बनेको थियो। उता बाँकेमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा फँसेर 3 मजदूरको दुःखद निधन भएको छ।
कोहलपुर नगरपालिका तीन शांति टोलमा दया प्रसाद थारू को घर को आंगन में सैप्सी टैंकी बनाउँदै गर्दा फसेर कोहलपुर तीन का कालू थारू प्रकाश थारू र बिर्जा थारू को ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उनीहरू निर्माण कार्यमा मिस्त्री र मजदूर का रूप में कार्यरत रहेका थिए। डोजर को प्रयोग गरी सैप्सी टैंकी फुटाएर उनीहरूको शव निकालिएको प्रहरीले जनाएको छ। सैप्सी टैंकी में मानिस फसेको सूचना पाएपछि घटनास्थल में पुगेको प्रहरीले उद्धार में कठिनाई भएपछि फुटाउन लगाएको हो। किसानलाई कृषि उपजको बजार मूल्य सहज पारदर्शी र समयमा उपलब्ध गराउने उद्देश्यले कृषि विभागले एएमपीआईएस नेपाल मोबाइल एप सञ्चालनमा ल्याएको छ। यो एप मार्फत अब देशभरिका 12 वटा स्थानीय कृषि बजारमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्य मोबाइलबाटै प्रत्यक्ष हेर्न सकिनेछ। बजारको वास्तविक मूल्य सहज रूपमा प्राप्त हुने सेवा तथा डिजिटल प्रविधि मार्फत कृषि बजारलाई थप पारदर्शी व्यवस्थित र प्रविधि मैत्री बनाउन सरकारले सो लक्ष्य अनुसार एप सञ्चालनमा ल्याएको कृषि मन्त्री गीता चौधरीले बताउनुभयो। यसअघि कृषि विभागको वेबसाइट मार्फत उपलब्ध हुँदै आएको कृषि बजार मूल्य सूचना प्रणालीलाई थप स्तरोन्नतिसँगै एप विकास गरिएको हो। नेपालको कन्टेन्टमा बाघको संख्या निरन्तर उकालो लाग्दै गएको छ। अहिलेसम्म नेपालमा 429 वटा बाघ रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। विश्व बाघ दिवसका अवसरमा बुधबार विभागले पछिल्लो गणना गरेको थियो, जसमा 429 बाघ संख्या पुगेको सार्वजनिक गरिएको हो। यसअघि सन् 2022 सार्वजनिक विवरण अनुसार नेपालमा बाघको संख्या 355 रहेको थियो। पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्ज तथा आर पार्कका आसपासका क्षेत्रमा भेटिएको छ। 145 वटा पाटे बाघ भेटिएका छन्। बर्दिया राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 112 बाघ गणना भए। त्यस्तै पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 71, बाँके राष्ट्रिय निकुञ्जमा 51 र शुक्लाफाटा राष्ट्रिय निकुञ्ज तथा वरपरका क्षेत्रमा 50 वटा बाघ भेटिएका छन्। नेपालमा हरेक 4 वर्षमा बाघ गणना गर्ने चलन छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलका अनुसार नेपालमा बाघको संख्या सन् 2010 121, सन् 2014 198, 2018 235 अवस्थामा रहेको थियो। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा नयाँ बन्ने भवनको बुधबार शिलान्यास गरियो। क्याम्पस संचालक समितिका अध्यक्ष ध्रुव कुमार थितालको अध्यक्षता रहेको समारोहका बीच तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँडले भवनको शिलान्यास गरेका हुन्। नेपाल सरकारको संघीय अनुदानबाट प्राप्त 2 करोड़ रूपियाँमा क्याम्पस पुस्तकालय तथा प्रशासनिक प्रयोजनका लागि लिफ्ट सहितको चालकले 4 तल्ले भवन निर्माण हुने क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले बताउनुभयो। यो बीचमा राममणी बहुमुखी क्याम्पसका विद्यार्थीहरूले गुरू पूर्णिमाको अवसरमा बुधबार नै 2 वटा कार्यक्रम सम्पन्न गरे। उनीहरूले अध्यापकहरूका लागि गुरू सम्मान कार्यक्रम र क्याम्पस परिसरमा वृक्षारोपण सम्पन्न गरेका हुन्। रोटर्याक्ट क्लब अफ राममणी मल्टिपल क्याम्पस र विद्यार्थी गुणस्तर समूहले आयोजना गरेको कार्यक्रमका बीच प्राध्यापक तथा कर्मचारीहरूलाई पुष्पगुच्छा एवं जलपान सहित सम्मानित गरिएको थियो। यस्तै रोटर्याक्ट क्लब अफ राममणी मल्टिपल क्याम्पसका अध्यक्ष विष्णु प्रसाद डुमरेको अध्यक्षतामा गुरू सम्मान सहित वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो। रूपन्देही व्यापार संघले आगामी असोजमा हुने 25 औं साधारण सभा सम्पन्न गर्नका लागि विभिन्न 9 वटा उपसमिति चयन गरेको छ। खास गरी संघका अध्यक्ष प्रकाश ढकालको अध्यक्षतामा बुधबार बसेको कार्यसमिति बैठकले साधारण सभा सम्पन्न गर्न वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारीको संयोजकत्वमा स्वागत सत्कार, प्रथम उपाध्यक्ष ऋषिराम पाण्डेको संयोजकत्वमा रजिस्ट्रेशन, द्वितीय उपाध्यक्ष मानहरि बस्यालको संयोजकत्वमा प्रतिवेदन लेखन तथा कार्यक्रमको तयारी उपसमिति गठन गरेको हो। बैठकले कोषाध्यक्ष अर्जुन प्रसाद भट्टराईको संयोजकत्वमा, आर्थिक सचिव जयलाल न्यौपानेको संयोजकत्वमा प्रचार प्रसार, महिला सचिव वृन्दा भट्ट आचार्यको संयोजकत्वमा मंच व्यवस्थापन तथा सहसचिव नलराज नेपालको संयोजकत्वमा, शाखा समन्वय तथा सहकोषाध्यक्ष जीव नारायण घिमिरेको संयोजकत्वमा अतिरिक्त क्रियाकलाप उपसमिति गठन गरेको हो। हाल खबरको अन्तमा अब खेल खबरको पालो। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डसमा भइरहेको ओडीआई श्रृंखलामा नेपालले लगातार 4 हार बेहोर्दै आफूलाई जीत विहीन अवस्थामा पुर्याएको छ। बुधबार भएको खेलमा नेपाल नेदरल्याण्डसँग 57 रनले पराजित भयो। नेदरल्याण्डसले दिएको 226 रनको लक्ष्य पछ्याएको नेपाल
मात्र 48 ओभरमा 168 रन बनाउँदा अल आउट हुन पुग्यो। नेपालका लागि आसिफ शेखले सर्वाधिक 38 रन बनाए भने कप्तान रोहित पौडेलले 26 अनि करण केसीले 23 रन जोडेका थिए। इशान पाण्डेले 16, गुलशन झाले 11 तथा भीम सार्कीले 10 रन मात्रै बनाए। ओपनर कुशल भुर्तेल शून्यमै आउट भएपछि नेपालले रनको खाता नखोल्दै विकेट गुमाएको थियो। तीन नम्बरमा ब्याटिङमा आएका भीम आउट भएपछि आएका इशान पनि धेरै बेर टिकेनन्। 50 रनमा 3 विकेट गुमाएको नेपालका लागि कप्तान रोहित पौडेल र आसिफ शेख मिलेर 35 रनको साझेदारी गरे पनि आसिफ स्लग स्विप खेल्ने क्रममा रोल अफ भान डार मर्बेको बलमा क्याच आउट भएका थिए। त्यसपछि उपकप्तान दिपेन्द्र पनि 6 रनमा आउट भयो भने त्यसपछिको केही समयमा नै कप्तान रोहित आउट भएका थिए। त्यसपछि नेपाल 104 को अवस्थामा 6 विकेट गुमाउन पुगेको थियो। आरिफ शेख र गुलशन झाले केही बेर समूहले दुवै एक बलको अन्तरालमा आउट भएपछि नेपाल 127-8 को अवस्थामा पुग्यो। त्यसपछि करणले केही चौका र छक्का प्रहार गर्दै खेल मैदानमा केही झिनो आशा बिउताएका थिए। उनी आउट भएपछि नेपालको सम्भावना सकिएको हो। नेदरल्याण्डसका लागि काइडल क्लेन्डर्सले 3 विकेट लिए भने रोलफ भान डब मर्बे र जावलावन कासेप्ट र लोगान भान बिकले 2-2 तथा आर्यन बिगले 1 विकेट हात पारेका थिए। त्यसअघि टस हारेर ब्याटिङको निम्ति पाएको नेदरल्याण्डसले 50 ओभरमा 9 विकेट गुमाएर 225 रन जोडेको थियो। नेपालले 4 खेलमा अहिलेसम्म एउटा पनि खेल जित्न सकेको छैन। यो परिस्थितिमा नेपालको ब्याटिङ र बलिङ दुवै पक्षमा विभिन्न प्रश्नहरू उठेका छन् र यो प्रश्नको जवाब नेपाल क्रिकेट संघ क्यानले दिनुपर्ने देखिन्छ। रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरको हामी अन्त्यमा आइपुग्यौं। हाल खबर सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक एकपटक। देवानगंज घटनापछि अशान्त बनेको सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, जनजीवन सामान्य बनाउन प्रशासनको आग्रह। संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्च अदालतको आदेश। एकातिर 150 भन्दा बढ़ी विधेयकको सूची, अर्कोतिर संसदलाई बिजनेस अभाव, आजबाट संघीय संसदको बैठक बस्दै। कर्णालीबाट लागू भयो एमाले नेकपा सहमति, मुख्यमन्त्रीमा नियुक्त मंगलबहादुर शाहीद्वारा पद तथा गोपनीयताको शपथ। निर्वाचन आयोगका प्रस्तावित आयुक्तहरूको नाम सर्वसम्मत अनुमोदन, 16 वर्ष पुगेकालाई मतदान गर्न दिन व्यवस्था राख्न राष्ट्रपतिको प्रस्ताव। कपिल वस्तुमा ट्रकको ठक्करबाट 3 जनाको मृत्यु, बाँकेमा सेफ्टी ट्याङ्कीमा फँसेर 3 जनाले ज्यान गुमाए। किसान लक्षित एएमपीआईएस नेपाल एप सञ्चालनमा नेपालमा बाघको संख्या 429 पुग्यो, 4 वर्षमा 74 नयाँ बाघ थपिए। राममणी क्याम्पसमा बन्ने नयाँ भवनको शिलान्यास, गुरू पूर्णिमाको अवसरमा गुरू सम्मान र वृक्षारोपण। बन्दै व्यापार संघको साधारण सभा तयारीका लागि विभिन्न उपसमिति र विश्वकप क्रिकेट लीग 2 खेल्न नेदरल्याण्डस पुगेको नेपाली टोली अहिलेसम्म जितविहीन। रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 14 गते बिहीबार, जुलाई 30 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको प्रतिपदा तिथि, अन्तर्राष्ट्रिय मित्रता दिवस, मानव बेचबिखन विरूद्धको अन्तर्राष्ट्रिय दिवस।
1: सोह्रौं वर्ष प्रवेशको अवसरमा बागलुङको रेडियो गलकोटलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सरकारसँगको सहमतिपछि चिकित्सकहरूको आन्दोलन फिर्ता, सुनसरी लगायतका जिल्लामा सद्भाव कायम गर्न शीर्ष नेताहरूको साथ बुँदे अपील, रासोपाले मन्त्रीहरूसँग हरेक महिना अब प्रत्यक्ष संवाद गर्ने।
1: 63,000 विद्युतीय सवारी साधन नेपाली सड़कमा, सवारी साथ चालक अनुमति पत्रको स्वास्थ्य परीक्षणमा अवरोध नगर्न सर्वोच्चको आदेश, बाह्य परामर्शदाताबाट कानून तर्जुमा रोक लगाउने तयारी।
0: ईपीएसले बढ़ायो राहदानीको माग, भ्याट लाग्ने विद्युतको सीमा बढ़ाइने, ज्येष्ठ नागरिकहरूको लागि बनेको कानून कार्यान्वयन कमजोर।
1: अमेरिका र इरान बीच पुनः शत्रुतापूर्ण गतिविधि शुरू, अफगानिस्तानमा बाढ़ीका कारण 4 महिनामा 351 जनाको मृत्यु, फ्रान्समा डरलोले उच्च तापक्रम, जनजीवन प्रभावित।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपाल चौथो खेलमा पनि पराजित, नेपाली महिला कबड्डी टोलीले भारतमा प्रशिक्षण लिने आज हरियाणा जाँदै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा आन्दोलनरत चिकित्सक र सरकार बीच भएको सहमतिको प्रसंग।
1: वीरगंजको नारायणी अस्पतालका डाक्टर कुटिएको विरोधमा 2 दिनसम्म देशभरका अस्पतालमा ओपीडी सेवा ठप्प पारेका चिकित्सक र सरकार बीच हिजो साँझ 5 बजे लिखित सहमति भएको छ। सहमतिसँगै आजदेखि ओपीडी सेवा सञ्चालन हुँदैछन् भने डाक्टर कुट्नेलाई ऐन बमोजिम कार्यवाही हुनेछ। स्वास्थ्य मन्त्री, नेपाल चिकित्सक संघका पदाधिकारी, नेपाल मेडिकल काउन्सिल लगायतका सरकारवाला पक्ष बीचको छलफलपछि भएको सहमतिमा स्वास्थ्य मन्त्री तथा स्वास्थ्य संस्थाको सुरक्षा, स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 दफा 2, 3 र 15 मुलुकी अपराध संहिताको दफा 232 र 233 संशोधन गर्ने पनि उल्लेख छ। त्यस्तै पुराना सहमतिहरू कार्यान्वयन गर्न कार्यदल गठन गर्ने पनि सहमति बनेको छ। त्यस्तै नारायणी अस्पतालमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै नेपाल चिकित्सक संघसँग विस्तृत छलफल गरी 5 बजे सहमति भएको र सहमति अनुसार स्वास्थ्यकर्मीमाथि हुने हिंसा र स्वास्थ्य संस्थामाथिका आक्रमण विरूद्ध कानूनी कार्यवाहीलाई थप प्रभावकारी बनाइने, आवश्यक कानूनी संशोधनको प्रक्रिया तत्काल अघि बढ़ाइने तथा स्वास्थ्य सेवा सुरक्षित र निर्वाध बनाउन सम्बन्धित सबै निकायसँग गरिने पनि सहमति बनेको छ। यससँगै नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्न पनि सरकार प्रतिबद्ध रहेको जनाइएको छ। यता नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपीट तथा दुर्व्यवहार गर्ने व्यक्तिलाई गृह मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 अनुसार कार्यवाही अघि बढ़ाउने सहमति गरेको छ। त्यस्तै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 दफा 2, 3 र 15 अर्थात मुलुकी अपराध संहिताको दफा 232 र 233 संशोधन गर्ने, उपभोक्ता संरक्षण ऐन 2065 स्वास्थ्य सम्बन्धी विषयमा आवश्यक संशोधन गर्न मन्त्रालयले चिकित्सक संघ समेतलाई राखी 7 दिनभित्र कार्यदल गठन गर्ने र संशोधन गर्ने सहमति बनेको छ। यसअघि स्वास्थ्य मन्त्रालय र चिकित्सक संघ बीच भएका सम्झौताको कार्यान्वयन गर्नका लागि स्वास्थ्य मन्त्रालय, न्याय तथा संसदीय मामिला मन्त्रालय र चिकित्सक संघको सहभागिता मा 3 दिनभित्र कार्यदल गठन गर्ने पनि सहमति बनेको छ। संघले जारी गरेको आन्दोलन हिजोदेखि नै स्थगन गर्ने र सेवालाई नियमित गर्ने विषयमा पनि सहमति भएको छ।
0: सुनसरी देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाले यति बेला सामाजिक सद्भावमा चुनौती थपेको भन्दै राजनैतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्ति र संघ संस्थाहरूले शान्ति र सद्भाव कायम गर्नका लागि अनुरोध गर्दै आएका छन् र शीर्ष तहबाट पनि 7 बुँदे अपील जारी भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा हिजो बसेको सर्वदलीय बैठकले यस्तो सुनसरी लगायतका विभिन्न जिल्लामा हालै विकसित घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव शान्ति र राष्ट्रिय एकता कायम गर्न सात बुँदे सामूहिक अपील जारी गरेको हो। बैठकपछि जारी संयुक्त अपीलमा ज्यान गुमाएका प्रति श्रद्धांजली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। घाइते नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ। अपीलमा नेपालको विविधता बीचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई खलबल ल्याउने कुनै पनि गतिविधि र उत्तेजनामा नलाग्न सबै नागरिकहरूलाई अनुरोध गरिएको छ। लोकतन्त्रमा देखिएका असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्रै सम्भव हुने भएकाले सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन पनि आग्रह गरिएको छ। हिजोको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने,
3: अहिले हामीले आरोप प्रत्यारोप चर्का कुरा, कसले गल्ती गर्यो, कसले ठिक गरेन, कसले बोल्यो, कसले बोलेन, कसले कति बजेर कति मिनटमा बोल्यो, कसले कति बजेर कति मिनट ढिला बोल्यो, हामी यहाँ जाने होइन। आजको संवेदनशीलता संचार गर्ने साथीहरूले बुझ्नु पर्ने हुन्छ। हामी एउटा सामाजिक सद्भाव नभड्कियोस् भन्ने एउटा संवेदनशील समयमा बसेका हुनाले तपाईँहरूले यसै संवेदनशीलतालाई मध्यनजर राखेर जिज्ञासाहरू राख्नुभयो भने यसले परिणाम दिन्छ। हिजोको परिस्थिति र आजको परिस्थिति एउटै होइन।
0: अपील मार्फत प्रदेश, जिल्ला र स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न र धार्मिक अगुवा, नागरिक समाज तथा स्थानीय प्रशासनको सहभागितामा विश्वासको वातावरण निर्माण गर्न राजनैतिक दलका सबै तहका समितिलाई निर्देशन दिने सहमति भनेको नेपाली कांग्रेसका सभापति गगन थापाले बताउनुभयो।
3: तल्लो तहमा सुनसरी लगायतका अरू प्रभावित जिल्लाहरूमा पनि यसै गरिकन यी सर्वदलीय प्रयासहरू गरौं र कतिपय जिल्लाहरूमा जहाँ यी घटनाहरू पुरानो हाम्रो अनुभवहरू छ, कतिपय ठाउँ अवांछित गतिविधिहरू हुन सक्ने सम्भावनाहरू छ, ती ठाउँहरूमा पनि घटनाहरू घट्छ भनेर नकुरौं, त्योभन्दा पहिले हाम्रो तर्फबाट प्रोएक्टिभली प्रयासहरू गरौं र यसका निम्ति नेपाली कंग्रेस पार्टीको तर्फबाट हाम्रो भूमिका हामी निर्वाह गर्छौं।
0: भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनैतिक दलहरूले केन्द्रीय तहबाट आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेल,
4: जुन प्रकारको घटना घटेको छ त्यसमा स्वाभाविक रूपमा कुनै प्रकारको भ्रममा नपरिकन सामाजिक र साम्प्रदायिक सद्भाव कायम गर्ने कुरामा सबै पक्षको सहयोग आवश्यक छ।
0: सुनसरीको दुवानगंज गाउँपालिका तीन स्थित कप्तानगंजमा दुई समूह बीच भएको झडपको स्थितिलाई मधेश प्रदेशका हिन्दू तथा मुस्लिम धर्म अगुवा धार्मिक अगुवाहरूले धर्मको नाममा विभक्त नभई शान्ति कायम गर्न संयुक्त रूपमा अपील पनि गरेका छन्। उनीहरूले विगतदेखि नै विभिन्न धर्म र सम्प्रदाय मिलेर बसेको समाजमा केही समय यता केही व्यक्तिले धार्मिक अतिवादको नाममा घुसपैठ गरेर हुलदंगा भड्काउन खोजेको आरोप लगाउँदै निष्कर्ष निकाल्दै धार्मिक अगुवाहरूले पहिला मानव र मानवताको अस्तित्व भएपछि मात्रै धर्म आउने भएकाले त्यो हृदयंगम गरी दुवै पक्ष एक अर्काको बीचमा मिल्नुपर्ने र एक अर्काको विचार र भावनालाई सम्मान गर्नुपर्ने पनि निष्कर्ष निकालिएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाहलाई मनोनित गरेको छ। महाधिवेशन सकिएको एक महिनापछि हिजो केन्द्रीय समिति बैठकले वरिष्ठ नेता मनोनयन गरेको हो। सभापक्षले नाम नबुझाउँदा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन भने अट्किएको छ। राष्ट्रपाको विधानमा सभापतिले 51 केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था छ, यसलाई केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्छ। 158 सदस्यीय केन्द्रीय समितिमा सभापति सहित एकजना महाधिवेशनबाट निर्वाचित भएका छन् भने सात प्रदेशका सभापति पदेन केन्द्रीय सदस्य रहनेछन्। वरिष्ठ नेता सहित 12 पदाधिकारी मनोनयन गर्नुपर्नेमा अब 11 पदमा मनोनयन बाँकी छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच पदाधिकारी र केन्द्रीय समिति सदस्य मनोनयन गर्ने नेताहरूबारे पर्याप्त छलफल र तयारी हुन नसकेकाले बैठकमा निर्णय नभएको राष्ट्रपा नेताहरूले बताएका छन्। पार्टी महामन्त्री विपिन आचार्यले हिजो बैठकमा वरिष्ठ नेता शाहलाई मनोनयन गर्ने बाहेकका पदमा मनोनयन गर्ने विषय चर्चा नै नभएको जानकारी गराउनु भएको छ। महामन्त्री आचार्यले निर्वाचन भन्दा पनि मनोनयनबाट पदाधिकारी र केन्द्रीय सदस्य चयन प्रक्रिया कठिन भएकाले समय लागेको बताउनु भएको हो।
0: यसैबीच पार्टीभित्र कुनै पनि प्रकारको गुटबन्दी नगर्न सभापति रवि लामिछानेले नेताहरूलाई निर्देशन दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले पार्टीभित्र गुटगत भाष्य सिर्जना नगर्न निर्देशन दिनुभएको हो। हिजोको वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा गुट उपगुटको राजनीति नगर्न उहाँले निर्देशन पनि दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीले अब आफ्नो आफ्नो तर्फबाट सरकारमा गएका मन्त्रीहरूसँग हरेक महिना सम्वाद गर्ने भएको छ। प्रत्यक्ष सम्वादमा बनाइएका योजना र कार्यान्वयनको अवस्थाका बारेमा शीर्ष नेतृत्वले मन्त्रीहरूसँग सम्वाद गर्ने निर्णय पनि भएको हो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिक सरकारी सेवाबाट वञ्चित।
5: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको ज्येष्ठ नागरिकहरूलाई राख्ने छुट्टै कोठाहरूको व्यवस्था भइदिएको भए अथवा छुट्टै नै आश्रम भइदिएको भए अझ सहज हुन्थ्यो जस्तो लाग्छ।
0: 63,000 विद्युतीय सवारी साधन नेपाली सड़कमा, सवारी चालक अनुमति पत्रको स्वास्थ्य परीक्षणमा अवरोध नगर्न सर्वोच्चको आदेश, बाह्य परामर्शदाताबाट कानून तर्जुमा रोक लगाउने तयारी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
8: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
9: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
10: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
11: हाम्रा दुःखमै त सरकारी खेती गरिछौ र पानी पिडला अखन त यहाँ हाम्रो खेती हो।
8: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
10: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
8: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन, सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा ईपीएसले बढ़ायो राहदानीको माग शीर्षकमा खबर प्रकाशित छ। पछिल्लो एक सातादेखि विद्युतीय राहदानीको माग उल्लेखनीय रूपमा वृद्धि भएको छ। दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली ईपीएसमा आवेदन तथा श्रम स्वीकृति प्रक्रिया अघि बढ़ेसँगै राहदानीका लागि आवेदन दिने नेपालीको संख्या बढ़दा चाप थपिएको हो। ईपीएस अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि 7,200 जनाको माग भएको छ। त्यस्तै 10 सचिव र 50 सहसचिव सहित करिब 2,000 दरबन्दी कटौती शीर्षकमा अर्को खबर प्रकाशित छ भने प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तमा वाग्ले र सुब्बा अनुमोदित शीर्षकमा अर्को खबर प्रकाशित छ। संसदीय सुनाई समितिले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बालाई अनुमोदन गरेको छ। समितिले मंगलबार र बुधबार दुई दिनसम्म सुनाई गर्दै तीनैजनालाई सर्वसम्मत अनुमोदन गरेको सभापति बोधनारायण श्रेष्ठले बताउनुभयो। श्रेष्ठका अनुसार मंगलबार दुई आयुक्तको सुनाई गरिएको थियो भने हिजो प्रमुख आयुक्तको सुनाई गरिएको थियो। प्रमुख आयुक्तको सुनाई अघि उहाँ विरूद्ध उजुरी दिएका उजुरीकर्ता पाल्पाका विश्वास लुइटेलसँग पनि छलफल गरिएको थियो। लुइटेलले कार्कीको विगतको कार्य सम्पादनका कारण राज्यलाई 50 करोड़ भन्दा बढ़ी आर्थिक नोक्सानी पुर्याएको दावी गर्दै प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन नगर्न, सिफारिश अस्वीकृत गर्न तथा विस्तृत छानबिन गर्न माग गर्नुभएको थियो। उजुरी विश्वासिलो नभएको भन्दै समितिले कार्कीलाई पनि अनुमोदन कार्कीलाई नै अनुमोदन गरेको हो। त्यस्तै कोशी टप्पुमा जनावर दुई पोथी गैडा शीर्षकमा जवान दुई पोथी गैडा भाले अभावले वंश विस्तारको सरकारी योजना अल्पत्र शीर्षकमा उदयपुरबाट विदुर कटुवालले खबर लेख्नु भएको छ। त्यस्तै भित्री पृष्ठमा राष्ट्रिय यातायात नीति 2083 संघ प्रदेश स्थानीय तहको स्पष्ट पारियो कार्यक्षेत्र शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारी यातायातमा संघ प्रदेश स्थानीय तह का कार्यक्षेत्र तोकेर राष्ट्रिय यातायात नीति 2083 लागू गरेको छ। नीति कार्यान्वयनका लागि संघ प्रदेश स्थानीय तहको कार्यक्षेत्र स्पष्ट पारिएको छ। त्यस्तै भ्याट लाग्ने विद्युतीय सीमा बढ़ाउने तयारी शीर्षकमा अर्को खबर प्रकाशित छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। नेपाल विद्युत प्राधिकरणले बिजुली खपतमा मूल्य अभिवृद्धि कर भ्याट लाग्ने सीमा बढ़ाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने भएको छ। हिजो ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण संचालन समितिले भ्याट लाग्ने बढ़ाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ। सरकारले चालू आर्थिक वर्ष 2083-84 लागू हुने गरी घरायसी उपभोक्तालाई मासिक 50 युनिटमाथिको विद्युत खपतमा 5% र थ्री फेज तथा औद्योगिक ग्राहकलाई 13% भ्याट लगाउने व्यवस्था गरेको छ। त्यसैले चौथर्पी आलोचना भएपछि प्राधिकरणको भ्याट लाग्ने सीमा बढ़ाउन ऊर्जा मन्त्रालय मार्फत अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको हो।
12: गोर्खापत्र दैनिकमा सुनसरी शान्ति उन्मुख शीर्षकमा सचिन पोखरेलले इटहरीबाट लेख्नु भएको खबर छापिएको छ। छानबिन समितिद्वारा घटनामा ज्यान गुमाएका व्यक्तिको परिवार र अन्य पीड़ित परिवारसँग भेटघाट तथा घटनास्थलको स्थगित निरीक्षण गरिएको छ। नागरिक समाज इटहरीको आयोजनामा हिजो वृहत सद्भाव र्यालीको आयोजना गरियो भने अरू स्थानीय तहले पनि आज विभिन्न क्षेत्रमा सद्भाव र्यालीको आयोजना गर्ने आपसी सम्वाद गर्ने योजना बनाएको त्यहाँका सामुदायिक रेडियोहरूले पनि खबर पठाएका छन्। बढ़दै बाघ थपिँदै चुनौती शीर्षक चाँदनी हमालले लेख्नु भएको खबर छ। पाटेबाघ संरक्षणका लागि नेपाल अब्बल भूमि साबित भएको छ। पाटेबाघको संख्या फेरि बढ़ेसँगै नेपाल पाटेबाघ संरक्षणका लागि अब्बल साबित भएको हो। नेपालमा पाटेबाघको संख्या वृद्धि हुँदै 429 पुगेको तथ्याङ्क सार्वजनिक भयो। सन् 2022 गणनामा नेपालमा 355 पाटेबाघ थिए। बाघ बढ़ेसँगै संरक्षण र व्यवस्थापनको चुनौती पनि बढ़ेको छ। गत वर्ष पुछदेखि 6 महिनासम्म क्यामेरा ट्रयापिङ विधिबाट नेपालमा पाटेबाघ गणना गरिएको थियो, जस अनुसार 4 वर्षको अन्तरालमा 74 बाघ बढ़ेको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबरमा खोकनामा अड्कियो द्रुत मार्गको गति संसदीय समितिको निष्कर्ष शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नुभएको खबर छ। संसदीय समितिले काठमाडौँ तराई मधेस द्रुत मार्गको बाँकी निर्माण तीव्र गतिमा अघि बढ़े पनि 3 वर्षभन्दा बढ़ी समय लाग्ने निष्कर्ष निकालेको छ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले गत असारमा काठमाडौँ तराई मधेस द्रुत मार्गको स्थलगत अनुगमन पनि गरेको थियो। द्रुत मार्गको भौतिक प्रगति 47% पुगे पनि प्रारम्भिक खण्डको विवाद र प्राविधिक जटिलताले आयोजना थप लम्बिने निष्कर्ष निकालियो। अन्तिम प्रतिवेदन तयार गर्नु अघि आयोजना प्रमुख र सम्बन्धित मन्त्रीबाट कार्य सम्पादन सम्बन्धी भरपर्दो कार्ययोजना लिने समितिको तयारी रहेको छ। चिकित्सा शिक्षा आयोगको बजेट स्वीकृत भएको बारेमा खबर छ भने टेलिकम गुणस्तर समस्या समाधान गर्न निर्देशन दिइएको पनि उल्लेख गरिएको छ। तीनै तहका लागि एकीकृत आयोजना बैंक बनाउने बारेको खबर भित्रीपन्नामा छ। विकास आयोजना कार्यान्वयनलाई व्यवस्थित गर्न र दोहोरोपन हटाउन तीनै तहका सरकारले सञ्चालनमा ल्याएको आयोजना बैंकलाई एकीकृत गरिने भएको हो। अर्को खबर कान्तिपुर दैनिकमा छापिएको छ। 3 वर्ष अघि नै जोखिम विश्लेषण गरिएको प्रतिवेदन अलपत्र शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको हो। समाजलाई विभाजित गर्ने प्रयास भइरहेको भन्दै सुरक्षा संयन्त्रले समाधानका उपाय सहित बुझाएको गोप्य प्रतिवेदनलाई राजनैतिक नेतृत्वले गम्भीरतापूर्वक नलिएको खुलासा शीर्षकमा खबर छापिएको हो। राष्ट्रपतिलाई किन भेट्दैनन् प्रधानमन्त्री शीर्षकमा कुलचन्द्र नेउपाने र राजेश मिश्रले लेख्नु भएको खबर छ। शपथ समारोह र संवैधानिक अनिवार्यतासँगै जोड़िएका केही कार्यक्रममा बाहेक प्रधानमन्त्री शाह शीतल निवास जानु भएको छैन। संवैधानिक परिषद सम्बन्धी अध्यादेश सिफारिशपछि राष्ट्रपति पौडेलले नै भेट्न खोज्दा पनि उहाँले चासो नदिनु भएको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा बाह्य परामर्शदाताबाट कानून तर्जुमा रोक लगाउने तयारी शीर्षकमा राजेश मिश्रले लेख्नु भएको खबर छापिएको छ। सरकारले विधेयक तर्जुमा बाह्य परामर्शदाता कन्सल्टेन्टको भूमिकालाई निरुत्साहित गर्न कानूनी व्यवस्था गर्ने भएको हो।
0: कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको नेपाल कानून आयोग ऐन संशोधन विधेयकको मस्यौदामा आयोग मार्फत नै कानून तर्जुमा गर्ने उल्लेख गरिएको छ। यस बारेमा कानून मन्त्रीले पनि सामाजिक सञ्जालबाट आफ्नो सन्देश सार्वजनिक गरिसक्नु भएको छ। गेटामै 300 शैयाको अस्पताल सहित एमबीबीएसको पढ़ाई हुने शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छापिएको छ भने अर्को खबर नेपाली सड़कमा गुड्छन् 63,000 विद्युतीय सवारी शीर्षकमा विमल खतिवडाले लेख्नु भएको छ। पालिकाहरूलाई भूमि बैंक सञ्चालन गर्न खुल्यो बाटो शीर्षकमा सीमा तामाङले लेख्नु भएको छ भने सवारी चालक अनुमति पत्रको स्वास्थ्य परीक्षणमा क्लिनिकको सेवामा अवरोध नगर सर्वोच्च शीर्षकमा खबर छ। सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि स्वास्थ्य परीक्षण गर्न क्लिनिकहरूको सेवा प्रवाहमा अवरोध नगर्न सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो। नागरिक दैनिकमा छापिएको खबर पाँच बुधे सहमतिपछि उपचार शुरू सार्क पुनः सक्रिय होला शीर्षकमा छुट्टा छुट्टै खबरहरू छापिएका छन्। आर्थिक कारोबार दैनिकले अनुकूल मनसूनले देशभर 85.72% सकियो रोपाई शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छापिएको छ। अघिल्ला वर्षहरूका तुलनामा यो वर्ष संख्या मुख्य खाद्यान्न बाली धानको रोपाई धेरै हुने देखिएको छ। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार साउन 11 देशभर झण्डै 86% धान रोपाईको काम सकिएको छ। हवाई दुर्घटनामा $1,00,000 पाउने विधेयक संसद लगिने शीर्षकमा खबर छ। आन्तरिक हवाई दुर्घटनामा परि ज्यान गुमाउनेका परिवारले पाउने क्षतिपूर्ति रकम बढ़ाउने गरी तयार भएको आन्तरिक हवाई यातायात सेवा संचालन संस्थाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न मन्त्री परिषदले अनुमति दिएको छ। हवाई दुर्घटनामा परे अब $1,00,000 पाउने विधेयक संसदमा लग्न लागि एको हो।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच केही समयदेखि कायम रहेको सैन्य तनावमा आएको विराम अन्त्य भएको छ। इरानले अमेरिकी सेना तथा क्षेत्रीय प्रतिरक्षा प्रणालीलाई लक्षित गरी क्षेपणास्त्र प्रहार गरेसँगै दुई देश बीच पुनः शत्रुतापूर्ण गतिविधि शुरू भएको हो। इरानको आक्रमणपछि अमेरिका र साउदी अरबले इराकमा रहेका इरान समर्थित सशस्त्र समूहका अखडामाथि संयोजनात्मक संयुक्त रूपमा हवाई आक्रमण शुरू गरेका छन्। यसैबीच हर्मुज जलमार्ग व्यवस्थापन सम्बन्धी वार्ता पनि अवरूद्ध भएपछि क्षेत्रीय तनाव थप बढ़ेको छ। अफगानिस्तानमा 4 अवधिमा वर्षाले निम्ति आएको प्रकोपका कारण 351 जनाको मृत्यु भएको छ। 436 घाइते भएको अफगानी राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। तीव्र आँधीबेरी र बिजुलीको साथमा आएको भारी वर्षाका कारण पहिरो जाँदा प्रभावित हुनेको संख्या ठूलो रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र दक्षिण पश्चिम फ्रान्समा पेरिस शहरको क्षेत्रफल भन्दा 4 ठूलो भूभागमा फैलिएको डरेलो नियन्त्रण बाहिर गएको छ। तापक्रम 40°C पुग्ने अनुमान गरिएको छ भने त्यहाँको जनजीवन प्रभावित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपालले क्रिकेट विश्वकप लीग 2 नेदरल्याण्डस भ्रमण निकै निराशाजनक ढंगमा टुंगाएको छ। उट्रेस्टमा भ्रमणको अन्तिम खेलमा हिजो नेपाल घरेलु टोली नेदरल्याण्डसँग 57 रनले पराजित भयो। नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको थियो। नेदरल्याण्डसले निर्धारित 50 ओभरमा यसलाई फेरि सुन्नुहोला। नेपालले टस जितेपछि ब्याटिङ निम्तो पाएको नेदरल्याण्डसले निर्धारित 50 ओभरमा 9 विकेट गुमाई 225 रन बनाएको थियो। जवाफमा नेपाल 48 ओभरमा 168 रनमै अल आउट भयो। नेदरल्याण्डस भ्रमणमा नेपाल सबै 4 खेलमा पराजित भएको छ। यसअघि नामिबियाले 2 र नेदरल्याण्डसले नेपाललाई 1 खेलमा पराजित गरेका थिए। नेपालले लीग 2 4-0 बिर्सनलायक हार बेहोरेको यो दोस्रो पटक हो। दुवै हार विदेशी भूमिमा रहेको छ। यसअघि गत वर्ष यूएईमा पनि नेपालले यूएई र अमेरिकासँग लीग 2 सबै 4 खेलमा पराजय बेहोर्नु परेको थियो। र नेपाली महिला कबड्डी टोलीले पनि 20 एसियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ। एसियाडको पुरूष कबड्डी टोली पनि भारतमै प्रशिक्षणरत छ। आज प्रस्थान गर्ने टोलीले भारतको हरियाणा स्थित भाइब्रेन्ट इन्टरनेशनल स्कूल एण्ड कबड्डी एकाडेमीमा 1 प्रशिक्षण गर्नेछ। त्यसपछि टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा अभ्यास खेल खेल्नुका साथै प्रशिक्षणलाई निरन्तरता दिने जनाइएको छ।
1: उमेरसँगै बढ़दो एक्लोपनको समस्या, परिवारको साथ नै औषधि रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोके 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
1: साझा खबरमा अब ज्येष्ठ नागरिकका भोगाई र अपेक्षा 3 दशकमा ज्येष्ठ नागरिकको संख्या झण्डै दोब्बरले बढ़ेको छ राष्ट्रिय जनगणना 2078 अनुसार कुल जनसंख्याको 10.2% अर्थात झण्डै 30 लाख नागरिक 60 वर्ष वा सोभन्दा माथिका छन् 2048 सालमा यो संख्या 5.7% मात्रै थियो तर संख्या बढ़ेसँगै ज्येष्ठ नागरिकको दैनिकी सजिलो हुन सकेको छैन
15: त्यो बेलामा हामीले आमा बुवालाई एकदम ज्येष्ठ नागरिकलाई रेस्पेक्ट गर्छौं
1: 76 वर्षका दुर्गा थापाले केही समय अघि मुखको शल्यक्रिया गराउनुभयो त्यसै त उहाँको बोली पहिले जस्तो प्रष्ट छैन बोल्न अलि गाह्रो भए पनि मनका कुरा सुनिदिने मान्छे पाए गफ गर्न भने अझै पनि मन लाग्छ पोखरा घर भएका उहाँका 2 सन्तान विदेशमा छन् सुनसान घरमा समय बिताउने गाह्रो हुने उहाँको अनुभव छ
15: मेरो सानो छोरा त्यो बेला 4 वर्षको थियो अहिले छोरा ठुलो भयो पारिवारिक भयो विदेशमा छ यहाँ म एकै बस्नु परेछ सँगै भइदिएँ
1: दाङका माया लोहनी अवकाश प्राप्त सरकारी अधिकृत उमेरले भर्खरै ज्येष्ठ नागरिक हुनुभयो उहाँ भन्नुहुन्छ मनले बुढो भएको महसुस हुँदैन तर शरीरमा भने पहिले जस्तो ताकत छैन उमेर बढ्दै जाँदा स्वास्थ्यमा केही सीमितता आउनु स्वाभाविक भए पनि समाजले आफूलाई हेर्ने दृष्टिकोण भने बदलिएको उहाँको अनुभव छ
16: इन्टरनल रूपमा चाहिँ त मलाई अहिले पनि ज्येष्ठ नागरिक भएर मलाई समस्या भयो अथवा ममा कमी हो भने त पटक्कै छैन तर फिजिकल्ली चाहिँ कहिले काहीँ अलिकति फरक अनुभव हुन्छ अब बसमा ट्राभल गर्दाखेरि ज्येष्ठ नागरिकको सिट हो छोडिदिनुपर्छ भन्ने मान्छेले छोडिदियो भने त्यहाँ सम्मान हामीले अनुभूति गर्यौं अब छोडिदिएन भने खै हामी यो त ज्येष्ठ नागरिक सिट हो हामी बस्नुपर्छ भन्ने कुरामा चाहिँ आफूले अलिकति मेहनत गर्नु पर्यो त्यो कुराको फरक चाहिँ छ
1: ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063ले परिवारलाई आफ्ना ज्येष्ठ सदस्यको पालन पोषण हेरचाह र सम्मान गर्ने कानूनी दायित्व दिएको छ ऐन अनुसार आफ्नो आर्थिक हैसियत अनुसार परिवारका सदस्यले ज्येष्ठ नागरिकको हेरचाह गर्नुपर्छ इच्छा विपरीत घरबाट अलग राख्न पाइँदैन तर व्यवहारमा यी अवस्था एकदमै कम लागू हुने गरेको छ अझ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा यस्तो समस्या झन गहिरो छ फरक पहिचान नेपालमा कार्यरत सलिना चौधरी
17: जुन हाम्रो अल्पसंख्यकको ज्येष्ठ नागरिकहरू छन् अरू ज्येष्ठ नागरिकहरूलाई चाहिँ जसरी भत्ताहरू दिएको छ सामाजिक सुरक्षा भत्ता भनेर त्यसरी हाम्रो समुदायको लागि पनि छुट्टै किसिमको त्यस्तो व्यवस्था गरिदिएको भए अझ सहज हुन्थ्यो र आश्रमहरूमा हाम्रो समुदायको जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ज्येष्ठ नागरिकहरूलाई राख्ने छुट्टै कोठाहरूको व्यवस्था भइदिएको भए अथवा छुट्टै नै आश्रम भइदिएको भए अझ सहज हुन्थ्यो जस्तो लाग्छ
1: नेपाल सरकारले ज्येष्ठ नागरिकको सम्मानमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ यसले केही राहत दिएको छ तर कतिपय ज्येष्ठ नागरिक भने पैसा भन्दा पनि परिवारको साथ र मायाको अभाव झेलिरहेका छन् विज्ञहरूका अनुसार ज्येष्ठ नागरिकलाई सबैभन्दा बढी आवश्यक पर्ने कुरा औषधि मात्र होइन परिवारको साथ सम्मान र भावनात्मक सुरक्षा पनि हो विदुषी नेपालका प्रतिमा शर्मा
18: त्यो सबैभन्दा पहिला परिवारले नै आफ्नो बानी व्यवहार सोच विचार खानपिन रेखदेख उपचार यसमा चाहिँ प्राथमिकतामा राखेको देखिँदैन यो चाहिँ प्राथमिकतामा राख्नुपर्छ भन्ने हो अब दोस्रो चाहिँ समाजले उपेक्षा गर्दो रहेछ होइन कुटपिटमा परेका छन् ज्येष्ठ नागरिकहरू आर्थिक हिंसामा परेका छन् स्वास्थ्यको दृष्टिकोणले एकदम नाजुक अवस्था छ पोषणकै
1: नेपालमा ज्येष्ठ नागरिकको समस्या आर्थिक सँगै मनोसामाजिक हुँदै गएको छ परिवारसँगको दूरी बढ़दै जाँदा मानसिक तनाव डिप्रेशन र असुरक्षाको भावना बढ़िरहेको छ परिवार र समुदाय दुवैले यसमा ध्यान दिनुपर्ने ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसले बताउनुहुन्छ
19: म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने त्यसरी बढ्दाखेरिमा अचानक हुने समस्याबाट हुने पीड़ा र त्यो तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ
1: 3 दशकमा ज्येष्ठ नागरिकको हिस्सा झण्डै दोब्बरले बढ़ेको छ नेपालमा अहिले ज्येष्ठ नागरिकको संख्या बढ़दै गएको छ भने जन्मदर घट्दै गएको छ। यसले भविष्यमा ज्येष्ठ नागरिक मैत्री समाज निर्माणको आवश्यकता अझ बढ़ाएको छ। त्यसका लागि राज्यको नीति, स्थानीय तहको सेवा र परिवारको जिम्मेवारी एकसाथ प्रभावकारी हुन आवश्यक रहेको विज्ञहरू बताउँछन्।
20: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: सरकारसँगको सहमतिपछि चिकित्सकहरूको आन्दोलन फिर्ता, सुनसरी लगायतका जिल्लामा सद्भाव कायम गर्न शीर्ष नेताहरूको साथ बुधे अपील, राष्ट्रपतिले मन्त्रीहरूसँग हरेक महिना प्रत्यक्ष संवाद गर्ने,
20: 63,000 विद्युतीय सवारी साधन नेपाली सड़कमा, सवारी चालक अनुमति पत्रको स्वास्थ्य परीक्षणमा अवरोध नगर्न सर्वोच्चको आदेश,
1: बढ़ायो राहदानीको माग।

0: भएको बेलामा सरकार र प्रधानमन्त्रीको सक्रियता नपुगेको तर्फ व्यङ्ग्य गर्न खोजिएको छ। त्यसबारेमा विभिन्न बहस पनि भइराखेका छन्। प्रमुख प्रतिपक्षी दलले यो साम्प्रदायिक सद्भाव कायमका लागि सहयोग गर्ने पनि बताउँदै आएका छन्। त्यो सहयोग गर्ने विषयलाई कतिपय मन्त्री र सरकारले अनर्थ लगाएको बारेमा पनि टीका टिप्पणी भइराखेको छ। यहाँ प्रधानमन्त्री बालेन्द्र शाह जस्ता देखिने व्यक्ति एउटा बन्द कोठामा बसिराखेको देखाइएको छ र ढोका पूरै बन्द गरिएको छ र प्रधानमन्त्री जस्ता देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखेको छ, म ढोकै खोल्दै त खोल्दिन, विपक्षी भएर सरकारलाई सहयोग गर्ने रे।
1: अवश्य प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
1: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
2: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
0: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806633111 र 9806621354।
3: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
4: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
5: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
4: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
9: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
10: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
9: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
10: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
8: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ, म बल्ल बुझे भाइ।
11: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
0: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
12: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्कर नगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
0: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
12: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
0: सम्पर्क न्यू लाइट कलेज तिरोत्तमा 1 शङ्कर नगर रूपन्देही। फोन 071-414-268, मोबाइल 9857034520।
13: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।

0: आजको सन्दर्भ सन्दर्भ
1: नमस्कार, रेडियो लुम्बिनीको नियमित कार्यक्रममा आजको सन्दर्भ स्तम्भबाट प्रविधिका रोम पोखरेल सँगसँगै प्रकाश पाण्डेको हार्दिक स्वागत छ। आजको सन्दर्भ स्तम्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज, रेडियोको आफ्नै वेबसाइट www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। आजको सन्दर्भ स्तम्भमा हामी समसामयिक नयाँ ताजा जनचासो र जल्दाबल्दा विषयवस्तुमा आधारित रहेर हाम्रा अतिथि महानुभावहरूसँग प्रत्यक्ष संवादमा जोड़िने गर्दछौं र उत्तरको खोजी गर्ने गर्दछौं। आधुनिक स्वास्थ्य सेवामा सही रोग पहिचान उपचारको पहिलो र सबैभन्दा महत्वपूर्ण आधार मानिन्छ। चिकित्सकले उपचार शुरू गर्नुअघि रोगको अवस्था स्पष्ट रूपमा बुझ्न प्रयोगशाला परीक्षणको महत्वपूर्ण भूमिका हुन्छ। आज विज्ञान र प्रविधिको विकाससँगै प्रयोगशाला सेवा पनि आधुनिक, छिटो र अझ विश्वसनीय बन्दै गएको प्रश्न छ। तर गुणस्तरीय सेवा, दक्ष जनशक्ति, अत्याधुनिक उपकरण, गुणस्तर नियन्त्रण, बढ़दो प्रतिस्पर्धा र बिरामीको विश्वास कायम राख्नु जस्ता चुनौतीहरू पनि उत्तिकै रहेका छन्। नेपालमा प्रयोगशाला सेवाको वर्तमान अवस्था, यस क्षेत्रमा देखिएका चुनौती, अवसर, सम्भावना र भविष्य लगायतका महत्वपूर्ण विषयमा आज हाम्रा सहकर्मी बीपी गौतमले हाईटेक ल्याब मरिग्रामका संचालक प्रवीण शाहसँग कुराकानी गर्नुभएको छ। अब सुनौ यो महत्वपूर्ण कुराकानी।
2: प्रवीण सरलाई स्वागत छ।
3: नमस्कार।
2: सबैभन्दा पहिला प्रवीण सर, तपाईँको आफ्नो परिचय, आफ्नो विज्ञता सम्बन्धी जानकारी छोटकरीमा गराउनुहोस् न।
3: नमस्कार सम्पूर्णलाई। मेरो नाम प्रवीण शाह, म पेसाले प्रयोगशाला कर्मी। मेरो पढाइ चाहिँ बीएससी एमएलडी मैले नोबल कलेज फाइभबाट गरेको हो। त्यसपछि मैले मास्टर इन बायोकेमिस्ट्री चाहिँ म्याङ्गलोर फादर मुलर मेडिकल कलेजबाट गरेको र मेरो माइक्रोबायोलोजी डिग्री चाहिँ दुन प्यारामेडिकल कलेज देहरादुनबाट गरेको र अहिले म चाहिँ तिरोत्तमा हाइटेक ल्याबमा चाहिँ आबद्ध छु। सँगसँगै मैले टिचिङ पेसा पनि गर्ने गर्छु।
2: प्रवीण सर, अब एउटा बिरामीको जाँच परीक्षण डाक्टरकोमा गइसकेपछि प्रयोगशाला परीक्षणको रिपोर्टको आधारमा पनि कतिपय कुराहरूको डिफाइन हुन्छ र अनि उसको उपचार शुरू हुन्छ। सरल भाषामा भनिदिनुहोस् न, एकजना चाहिँ एउटा प्रयोगशालामा बाट चाहिँ एउटा बिरामीको के जाँच हुन्छ, उसले चाहिँ त्यहाँ त्यसको रिपोर्टको आधारमा डाक्टरले कसरी उपचार शुरू गर्नुहुन्छ?
3: अब जेनरली यो प्रयोगशाला भन्ने बित्तिकै हामीले चाहिँ रुटिन टेस्टलाई नै सबभन्दा प्राथमिकतामा राखिन्छ। जस्तै सीबीसी भयो, सुगरको भयो, त्यसपछि कोलेस्ट्रोलको भयो, थाइरोइडको जाँच भयो, रुटिनली गरिने जाँचहरू चाहिँ यिनीहरू हो। यो बाहेक अब अहिले हामी प्रयोगशालामा धेरै नै फड्को मारिसकेका छौँ। अहिले हामी पीसीआर जाँच पनि गर्छौँ। त्यसपछि यो मार्करहरू भन्छ, जस्तै बच्चाहरूमा केही समस्या छ कि भन्दा ती मार्करहरू पनि हामीले गर्न मिल्छ। सँगसँगै अब अहिले हामीले इभन एउटा व्यक्तिको जिनोम कस्तो छ भन्ने कुरा पनि अहिले हामीले जान्न चाहिँ सकिन्छ। अहिले हामीले प्रयोगशालामा धेरै नै फड्को मारिसकेका छौँ। अहिले रुटिन टेस्ट सँगसँगै यो बाहेक अरू जाँच पनि हामीले गर्न चाहिँ सकिन्छ।
2: अब तिरुक्तमा हाइटेक ल्याबमा चाहिँ के सुविधा छन् त, के सुविधा तपाईँहरूले निरन्तर दिइरहनु भएको छ?
3: हामीले चाहिँ अहिले विगत 5 वर्षदेखि हामीले रुटिन टेस्ट सँगसँगै हर्मोन सँगसँगै यो ट्युमर मार्कर भन्छ क्यान्सर सम्बन्धी जाँचहरू भयो ती सम्पूर्ण जाँचहरूको सेवा चाहिँ हामीले दिइरहेछौँ। र हामीले हाम्रो जाँच यहाँ गर्ने जाँचहरू बुटोलमा भएका प्रयोगशालामा जे जति जाँच हुन्छन् सम्पूर्ण जाँच हामीले यही नै गरिरहेछौँ।
2: अब बजारमा धेरै प्रकारका ल्याबहरू छन्, ल्याबहरूमा पनि कतिपय समस्या देखिन्छ होइन। एउटा मान्छेले चाहिँ यो गुणस्तरीय ल्याब हो, यसमा चाहिँ परीक्षण गर्दाखेरि मेरो विश्वसनीय रिपोर्ट आउँछ भन्ने कुराको यकिन चाहिँ सामान्य मान्छेले चाहिँ कसरी पत्ता लगाउन सक्छ?
3: अब यस्तो
2: सामान्य बुझिने भाषामा भन्नु,
3: सामान्य बुझिने भाषामा भन्नुपर्दाखेरि हाम्रो तहगत किसिमको प्रयोगशालाहरू छन्। जस्तै अस्पतालमा हुने प्रयोगशाला छुट्टै छ, त्यसपछि स्वास्थ्य चौकीमा हुने प्रयोगशाला छुट्टै छ। मेन चाहिँ के हुनु पर्यो भन्दाखेरि त्यो प्रयोगशाला मेन दर्ता भएको छ कि छैन, त्यो मेन चाहिँ हामीले थाहा हुनु पर्यो। यदि दर्ता भएको छ भने त्यहाँ हुने उपकरणहरू कस्ता छन्, जस्तै अब अहिले अब सेमी भन्ने कुरा आयो, फुल्ली भन्ने कुरा आउँछ, म्यानुअल भन्ने कुरा आउँछ। अब म्यानुअल अब जहाँसम्म अहिले पीएससी लेभल बाहेक अन्यमा छैन, अस्पतालहरूमा सबै फुल्ली एनालाइसिस नै छन्। अहिले सम्पूर्ण प्रयोगशालामा जाँचहरू हुने भनेको अहिले फुल्लीबाटै हो, म्यानुअल एप्रोचबाट अहिले गाह्रो छ र त्यसले चाहिँ हामीलाई एक्युरेसी र प्रिसाइज रिपोर्ट दिन पनि सक्दैन। त्यही भएर सामान्य मान्छेले के बुझ्नु पर्यो भन्दाखेरि मैले गर्ने जाँच चाहिँ कस्तो व्यक्तिले गरे हो त्यो पनि अलिकति मान्छेले जान्न आवश्यक हुन्छ, कस्तो विज्ञता हो त्यो पनि एउटा महत्वपूर्ण पाटो चाहिँ हुन्छ।
2: अब तिरोत्तमा हाइटेक ल्याबमा चाहिँ गुणस्तरीय परीक्षण हुन्छ भन्ने कुराको अब सुनिश्चितता तपाईँहरूले कसरी गरिरहनु भएको?
3: अब हामीले यो यसका विभिन्न पाटोहरू हुन्छ, जस्तै क्युसी भन्छ, क्वालिटी कन्ट्रोल भन्छ हामीले यसलाई। यो हामीले चाहिँ दैनिक रूपमा चाहिँ इन्टर्नल क्वालिटी कन्ट्रोल गरिन्छ, त्यसपछि यो बाहिरी जस्तै एनपिएचएलले चाहिँ इक्वास प्रोग्राम रन गर्छ, अनि त्यो प्रोग्राम अन्तर्गत पनि हामी सहभागी भएर त्यहाँबाट कस्तो रिपोर्ट आउँछ, मैले जाँचेको चिजहरू चाहिँ मैले चाहिँ ठिक छ भनेर मात्र भएन कि, अन्य संस्थाहरूबाट पनि हामी त्यसलाई भेरिफाई चाहिँ गराउँछौँ।
2: अब कतिपय बिरामीहरूले चाहिँ एउटा गुनासो गर्छन्, अब प्राय जसो अब स्याम्पल कलेक्सन गर्ने समय त थोरै लाग्ने भयो तर रिपोर्ट आउन अलि समय लाग्छ, मान्छेलाई फेरि हतार पनि हुन्छ, अब त्यसको प्रक्रियाहरू के हुन्छन् ताकि मान्छेलाई चाहिँ यो नदेखिने जुन हुन्छन् त्यो ल्याबभित्र हुने प्रक्रियाहरू त्यस्तो चाहिँ के हुन्छ?
3: यसमा चाहिँ जेनरली तीनटा फेजहरू भन्छ, प्री एनालाइटिकल र एनालाइटिकल भन्छ। प्री एनालाइटिकल भनेको जस्तै एकजना बिरामी गइसकेपछि उहाँको नाम सोध्नु पर्यो, उहाँको उमेर सोध्नु पर्यो, त्यसपछि उहाँको ब्लड तान्नु पर्यो, त्यसपछि हामीले त्यसलाई प्रोसेस गर्ने हो, त्यो व्यक्तिको स्याम्पल हो कि होइन भनेर हामीले बार कोडहरू लगाइन्छ होइन, ती कुराहरू हुन्छ। त्यसपछि एनालाइसिसका पाटो हुन्छ, हामीले सही उपकरणमा चाहिँ ती टेस्टहरू चाहिँ गर्नुपर्छ, अनि बल्ल हामीले रिपोर्ट दिने हो। हतारिएर गर्ने जाँच चाहिँ होइन, हरेकको समय हुन्छ। जस्तै जेनरली टर्न अराउन्ड टाइम भनेकै तपाईँको इमर्जेन्सी केसमा एक घण्टा र जेनरली तपाईँको दुई घण्टा चाहिँ हुन्छ। ढिलो हुने भनेको कस्तो अवस्थामा हुन्छ भन्दाखेरि हामीले कुनै जाँच चाहिँ कन्फर्म गर्नु पर्यो अथवा चाहिँ व्यक्ति अनुसार चाहिँ जाँचका रिपोर्ट मिलेन, हामीले कुनै हिस्ट्रीहरू लिनु पर्यो भने त्यस्तो केसमा चाहिँ अलिकति ढिलो चाहिँ हुनसक्छ।
2: अब अचेल चाहिँ एउटा होम कलेक्सन भन्ने पनि अब ल्याबहरूले सुविधाहरू दिइरहेका छन् होइन, अब यो होम कलेक्सन के हो र होम कलेक्सनको गरिसकेपछि त्यसको विश्वसनीयता कस्तो हुन्छ? जस्तो अब कलेक्सन गरेर ल्याउने दूरीको हुन्छ, त्यसको तापक्रम मेन्टेन गर्नुपर्ने हुन्छ, अनि यी कुराहरू हुन्छन् नि त यो होम कलेक्सन र कतिपय अवस्थामा चाहिँ अब फार्मेसीहरूमा पनि अब चाहिँ ब्लड तानिदिने अनि चाहिँ फेरि त्यसलाई अर्को ल्याबमा लैजाने त्यो पनि देखिन्छ, यसबारेमा चाहिँ के भन्नुहुन्छ?
3: होम कलेक्सन भनेको चाहिँ खासमा एउटा हामीले दिने यस्तो सुविधा हो जसबाट चाहिँ अलि प्रयोगशालामै पहुँच हुन नसक्ने व्यक्तिहरूलाई हामीले दिने हो। जस्तै कोही हिँड्न सक्नुहुन्न, कसैलाई केही समस्या छ, दीर्घ रोगी हुनुहुन्छ, त्यस्तोहरूमा गर्ने हो। हामीले के ख्याल गर्छौँ भन्दाखेरि प्रयोगशालामा जसरी हामीले भित्र बसेर प्रयोगशाला कर्मी भएर व्यक्तिको स्याम्पल प्रयोगशालामा आउने व्यक्तिको स्याम्पल जसरी तान्छौँ त्यसरी नै गर्छौँ र त्यसलाई सही तापक्रम जस्तै बुटलमा अब र मडिरामा तापक्रम लगभग 40 कहिले नै पुग्छ, त्यस्तो बेलामा हामीले त्यसलाई चाहिँ कोल्ड चेन मेन्टेन गरेर नै त्यसलाई चाहिँ हामीले गर्ने काम चाहिँ गरिन्छ। र यो
2: त्यसो भन्न खोजेको तपाईँले त्यो त्यसरी होम कलेक्सनको गर्दाखेरि त्यो गुणस्तरमा
3: केही पनि कमी चाहिँ आउँदैन। हाम्रो प्रायोरिटी के हुन्छ भन्दाखेरि जहाँ भए पनि जस्तो अवस्थामा भए पनि हामीले एक्युरेट र प्रिसाइज रिपोर्ट नै दिने हो। त्यसबाट होम कलेक्सनमा चाहिँ गलत रिपोर्ट आउने अथवा चाहिँ त्यसमा चाहिँ गुणस्तरमा कमी हुने भन्ने चाहिँ हुँदैन।
2: अब ल्याब रिपोर्ट अथवा ल्याब परीक्षणका लागि जानुपर्दाखेरि कतिपय व्यक्तिहरू खाली पेट जानुपर्ने हुन्छ, कतिपय फेरि खाना खाएपछि जानुपर्ने पनि हुन्छ, यो चाहिँ खासमा कति समय भोको बस्नुपर्ने हो अथवा के छन् यसका विधि विधानहरू?
3: यसमा के हुन्छ भन्दाखेरि धेरै जसो जाँचहरू चाहिँ जेनरली स्क्रिनिङ हामीले गर्नु छ भने खाली पेटमै गर्ने हो र 8 देखि 10 घण्टा इनफ हुन्छ र सकेसम्म जाँच गर्दाखेरि 10 बजेभित्र 10 बजे किनभने हामीले हर्मोनहरू पनि जाँच गरिन्छ होइन हर्मोनहरू चाहिँ यो अलिकति समयसँगै चाहिँ परिवर्तन हुने भएकोले यो टेस्टहरूलाई चाहिँ हामीले जति सक्यो टाइमली म्यानरमा गरियो भने राम्रो हुन्छ सकेसम्म 10 बजेभित्र र 8 देखि 10 घण्टाको ओभरनाइट फास्टिङ है फेरि खाली पेट भनेर बिहानको 6 बजे मैले खाएँ साँझ गएर 6 बजे स्याम्पल दिनु मिल्दैन यसलाई ओभरनाइट फास्टिङ भन्छ हामीले
2: भनेपछि अक्सर चाहिँ सामान्य व्यक्तिका लागि चाहिँ ल्याब परीक्षण गर्दाखेरि बिहानको समय उपयुक्त हुन्छ
3: बिहानको समय एकदमै उपयुक्त हुन्छ अब हामीले चाहिँ कतिपय व्यक्तिहरूलाई त धेरैचोटि फिर्ता पनि गरेका छौँ किनभने मोस्टली के हुन्छ यो रिपोर्ट चाहिँ हामीले गर्नको लागि फास्टिङ चाहिँ प्रिफरेबल चाहिँ हुन्छ
2: अब कतिपय एउटा व्यक्तिले चाहिँ एउटा ल्याब परीक्षण गर्छ एउटा ठाउँमा एउटा प्रयोगशालामा त्यसपछि फेरि त्यसको एउटा रिपोर्ट आउँछ अनि त्यही व्यक्तिले फेरि अर्को ठाउँमा गएर स्याम्पल दिन्छ त्यहाँ फेरि अर्को रिपोर्ट आउँछ कहिले कहिले त्यस्तो पनि यता कता चाहिँ भेटिन्छ यसको चाहिँ यो हुने चाहिँ कारण के हो
3: खासमा यस्तो छ यो चाहिँ अब तहगत मैले अघि पनि भने हाम्रो टेस्टिङको तहगत विभिन्न किसिमको छ एउटा तहगत छ हाम्रो जस्तै जन सामान्य स्तरमा मेनुअल मेथडबाट गरिने अर्को हुन्छ तपाईँको सेमी अटोमेटेड अथवा चाहिँ आधी काम मेनुअली गर्ने आधी काम मेसिनले गर्ने अर्को हुन्छ फुल्ली अटोमेटेड हामीले यो तीनटै लेभलमा चाहिँ टेस्टिङ चाहिँ गरिन्छ तर हाम्रो के हुन्छ बायोलोजिकल भेरिएसन भन्ने हुन्छ जस्तै एउटा व्यक्तिको रिपोर्ट पनि यो तीनटा तहमा जाँच गर्दाखेरि थोरै फरक चाहिँ आउन सक्छ तर त्यो बायोलोजिकल भेरिएसनभित्र पर्न पर्यो यदि पर्दैन भने जस्तै 6 हेमोग्लोबिन गएर 12 आयो त्यो मिलेन तर 6.5 छ र 7.1 छ भने त्यो चाहिँ एउटै हुन्छ यो त्यो बायोलोजिकल हरेक जाँचको बायोलोजिकल भेरिएसन भन्ने हुन्छ त्यो चाहिँ छुट्टाएको छ यो गाइडलाइनमै पर्छ र त्यही गाइडलाइनभित्रै बसेर हामीले जाँच चाहिँ गर्ने
2: अब प्रवीण सर अब कतिपय ल्याबमा अब एउटा ल्याबमा को एउटा रेन्ज हुन्छ नि जस्तो यतिदेखि यतिसम्म भनेर रेन्ज कायम गरेको हुन्छ अर्को ल्याबले फेरि त्यहीलाई फेरि अर्को रेन्ज दिएको हुन्छ यो चाहिँ किन फरक फरक हुन्छ
3: जेनरली रेन्ज धेरै फरक चाहिँ छैन यो अलिकति फरक कहाँनिर आउँछ भन्दाखेरि हाम्रो जुन केमिकल आउँछ त्यो केमिकलले पनि एउटा चाहिँ रेन्ज चाहिँ दिएको हुन्छ र हरेक ठाउँमा नेपाल अधिराज्यभरि एउटै केमिकल प्रयोग हुन्छ भन्ने पनि छैन हरेक संस्थामा जस्तै मैले एउटा केमिकल चलाउँछु भने अर्को संस्थाले अर्को केमिकल चलाउँछ त्यो केमिकलमा पनि अलिकति यो रेफरेन्स रेन्जका कुराहरू दिएको हुन्छ हामीले जेनरली यसलाई चाहिँ ब्यालेन्स रूपमा सबै ठाउँमा चाहिँ एकरूपता तरिकाले म्यानेज गर्न खोज्छौँ तर पनि कहिलेकाहीँ केमिकलको आधारमा यो रेन्ज चाहिँ फरक चाहिँ हुन्छ यो एउटै
2: भनेपछि केमिकल अब जुन ल्याबहरूले चाहिँ युज गरिरहेको हुन्छ त्यसको
3: कम्पनीको आधारमा चाहिँ फरक चाहिँ हुन्छ है त्यही भएर यसकोमा चाहिँ यो छ अर्कोमा चाहिँ अर्को छ त्यो चाहिँ कम्पनी अनुसार फरक चाहिँ हुन्छ यो चाहिँ सही कुरा
2: कतिपय अब ल्याबहरूले चाहिँ यो प्याकेजमा कामहरू गरिरहेका हुन्छन् प्याकेज दिइरहेका हुन्छन् त्यो प्याकेजमा गर्ने परीक्षण र मान्छेले चाहिँ चाहे अनुसारको गरिने परीक्षण त्यो चाहिँ अब सस्तो महँगो पनि त्यहाँनिर देखिन्छ यो चाहिँ के हो
3: यो गरिने विधि र गरिने तरिका एउटै हो जस के हो भन्दाखेरि एकमुष्ट काम गर्नुपर्दाखेरि त्यो चाहिँ अभियसली कस्ट चाहिँ सस्तो पर्न आउँछ
2: प्रवीण सर अब ल्याबहरूमा चाहिँ अब ल्याब त जो कोहीको पनि परीक्षण हुने कुरा रह्यो र पनि तपाईँको यत्रो यो अनुभवमा यत्रो लामो समयको अनुभवमा चाहिँ कुन उमेर समूहका व्यक्तिहरूले चाहिँ ल्याब परीक्षणका लागि बढी आउँछन् र कस्ता कस्ता मान्छेहरूले चाहिँ नियमित ल्याब परीक्षण गरिरहेका हुन्छन् यो बारेमा पनि जानकारी गराउनुहोस् न
3: खासमा यो स्वास्थ्य परीक्षण भन्ने कुरा चाहिँ हरेक उमेरलाई चाहिने कुरा हो तर पनि हामीले के देखिरहेछौँ भन्दाखेरि जेनरली मान्छे चाहिँ 30+ 30 वर्षभन्दा माथिको मान्छेहरू अनि त्यसपछि ओल्ड एज यो दुई समूहमा चाहिँ अब ओल्ड एजमा चाहिँ अब त्यो रोगकै कारणले आउने भन्ने कुरा हुन्छ होइन अब जस्तै सुगर भयो प्रेसर भयो अथवा कोलेस्ट्रोलको बिरामीहरू हुनुहुन्छ अब त्यही अनुसारले आउनुहुन्छ भने स्क्रिनिङको कन्सेप्ट चाहिँ अहिले मान्छेमा धेरै नै विकास भएको छ र यसमा 30+ भएको मान्छेहरूले चाहिँ वार्षिक रूपमा हामीले चाहिँ स्क्रिनिङ गर्नुपर्छ. यसको फाइदाहरू धेरै छ किनभने अर्ली डायग्नोसिस हुन्छ नि त सब. मलाई चाहिँ प्री डायबिटिक भन्छ अहिले त सबैभन्दा बढी अहिले विश्वभरि नै सबभन्दा चाहिँ प्री डायबिटिक रेन्जले गर्दाखेरि मान्छेहरू पछि गएर मलाई सुगर हुने नहुने ती सबै कुराहरू चाहिँ जेनरली हामीले समूहगत हेर्दाखेरि 30+ मान्छेहरू चाहिँ बढी चाहिँ आउनु.
2: कुनको बढी परीक्षण हुन्छ
3: समूहगत उमेर
2: मतलब होइन कुन ल्याब परीक्षणमा जस्तो
3: बढी जस्तो हुने भनेको
2: तपाईँलाई भन्नु नि सुगर कोलेस्ट्रोल यस्तो हो कि अब अरू पनि हुन्छ कि आउनेहरू तपाईँको ल्याबमा आउनेहरू
3: हाम्रोमा त अब अहिले जेनरली चाहिँ स्क्रिनिङमा आउने भन्दाखेरि सुगर भयो त्यसपछि कोलेस्ट्रोल भयो किडनीको स्क्रिनिङ त्यसपछि कलेजोको जाँच गर्न थाइरोइडको भिटामिन डी B12 किनभने अहिले सबभन्दा बढी नै गर्ने भनेको चाहिँ भिटामिनहरू पनि एकदमै कमी आइरहेछ मान्छेहरूमा किनभने हामी आउटडोर कम हिँड्छौँ भने इन्डोर अनि हाम्रो खानपान त्यो रहन शैलीले गर्दाखेरि यी चिजहरूमा चाहिँ बढी जसो चाहिँ हुन्छ.
2: अब एउटा व्यक्ति बिरामी छैन र पनि उसले चाहिँ स्क्रिनिङ गर्न पर्यो भने उसले गर्नुपर्ने आधारभूत परीक्षणहरू चाहिँ के कस्ता हुन् तपाईँको अनुभवले के भन्छ?
3: मैले चाहिँ यसलाई दुई तरिकाले क्याटेगोराइज गर्छु. एउटा चाहिँ 6 महिनामा गर्ने जाँच, अर्को चाहिँ वार्षिक रूपमा गर्ने जाँच हुन्छ. यो 6 महिनामा गर्ने स्क्रिनिङमा चाहिँ यो CBC भन्छ, यो सेतो रगत रातो रगत होइन यसको लागि गरिने, अर्को सुगर भयो त्यसपछि किडनीको जाँच होइन अनि कोलेस्ट्रोलको कलेजोको थाइरोइड र दिसा र पिसाब यो सामान्य जाँच भयो. यो चाहिँ 6-6 महिनामा गर्ने भयो. त्यसपछि अर्को हुन्छ वार्षिक रूपमा. हामीले यही 6 महिनामा जति जाँच गर्यो यसमा चाहिँ भिटामिन डी भयो भिटामिन B12 भयो होइन यिनीहरू जाँच चाहिँ हामीले थप्नुपर्ने चाहिँ हुन्छ किनभने यी चिजहरू चाहिँ समयसँगै के हुन्छ हाम्रो शरीरलाई कति मात्रामा चाहिरहेछ हाम्रो शरीरले चाहिँ त्यसलाई चाहिँ बनाइरहेछ कि छैन कि हामीले सप्लिमेन्ट लिनुपर्ने त्यो चाहिँ जानकारी पाउन सकिन्छ.
2: अब एउटा व्यक्तिले अब स्क्रिनिङ गर्नको लागि उमेर समूहमा कति उमेरबाट चाहिँ गर्दाखेरि ठिक हुन्छ?
3: उमेर स्क्रिनिङ भन्ने कुरोको लागि उमेर भन्दा पनि कस्तो हुन्छ भन्दाखेरि जुन समूहले गरे पनि हरेक वार्षिक रूपमा एकचोटि चाहिँ गर्नुपर्छ हरेक उमेरले. तर गर्ने जाँच चाहिँ के हुन्छ उमेर समूह अनुसार फरक पर्छ. जस्तै बच्चाहरूमा हामीले आइरनहरू चाहिँ जाँच गर्नुपर्ने हुन्छ किनभने उनीहरूको बडी ग्रोथ हुँदाखेरि त्यसको डिमान्ड चाहिँ बडीले बढी खोज्छ, आइरन बढी खोज्छ, भिटामिनहरू बढी खोज्छ. त्यही भएर उमेर समूह अनुसार जाँच चाहिँ फरक हुन सक्ने भयो. तर चाहिँ नियमित जाँच चाहिँ हरेक समूहले चाहिँ गर्नुपर्छ.
2: तपाईँको यो अनुभवले चाहिँ यो प्रयोगशाला अब सुरु गर्नुभयो कि 5-6 वर्ष भयो होइन, यो अनुभवले के भन्छ मान्छेमा स्क्रिनिङ गर्ने जनचेतना बढ़िरहेको छ या उस्तै छ?
3: होइन, बढ़िया छ. मान्छेहरूमा चाहिँ स्क्रिनिङ गर्नुपर्छ र प्रयोगशालालाई हेर्ने दृष्टिकोण पनि अहिले चाहिँ फरक छ.
2: जस्तो
3: जस्तो तपाईँले सुरुमा पनि भन्नुभएको थियो अर्ली डायग्नोसिस हुने ठाउँ भनेको प्रयोगशाला हो. अहिले चाहिँ सम्पूर्ण चाहिँ हरेक कुरा चाहिँ प्रयोगशालाले जाँच गरिसकेपछि नै हामीले चाहिँ औषधि खानुपर्छ होइन, ल्याब टेस्टिङ चाहिँ हुनुपर्छ भन्ने जनचेतना चाहिँ अहिले मान्छेहरूमा बढी छ. त्यत्तिकै गएर चाहिँ पहिले औषधि खानुभन्दा पहिला जाँच गर्ने त्यसपछि त्यसको आधारमा चाहिँ हामीले कति औषधि खानुपर्ने हो के गर्नुपर्ने हो त्यो सबै कुरा चाहिँ अहिले जनचेतना चाहिँ धेरै नै राम्रो छ पहिलाको तुलनामा. किनभने अब मैले नै ब्याचलर 2011 सके अब होइन, त्यो बेलामाको ल्याब टेस्टिङको सिनारियो र अहिले चाहिँ 2026 आइपुग्दासम्म टेस्टिङको सिनारियो नै फरक छ.
2: त्यो सिनारियो कसरी फरक पाउनुभयो?
3: यस्तो छ, अलिकति अब यो हाम्रो यो डिजिटल ब्याकग्राउन्डले गर्दा पनि हो होइन, अब मान्छेको पहुँच के भयो, पहुँच पनि बढ्यो नि त, अनि प्रयोगशाला पनि पहिला एकदमै थोरै थियो, अहिले प्रयोगशाला पनि धेरै छन्, अब घर नजिकै हामीले टेस्ट गर्न मिल्छ होइन, टाढा दौडिराख्नु पर्दैन, त्यसले गर्दा चाहिँ मान्छेहरूको पहुँच चाहिँ बढेको हो कि. जनचेतनाको पाटो एउटा छ, सँगसँगै पहुँच पनि बढेको कारणले गर्दाखेरि अहिले ल्याब टेस्टिङ चाहिँ एकदमै मान्छेले स्क्रिनिङ गर्नुपर्छ भन्ने जनचेतना चाहिँ छ.
2: प्रवीण सर, अब यो सूचना प्रविधि अब AI को पनि प्रयोगहरू आइरहेको छ होइन, यसले चाहिँ यो प्रयोगशाला परीक्षणमा केही टेवा पुर्याएको छ अथवा चाहिँ त्यसलाई तपाईँहरूले चाहिँ कसरी युटिलाइज गर्नुभएको छ?
3: एआई को एकदमै रोल हुन्छ यो हाम्रो प्रयोगशालामा पनि जति पनि उपकरणहरू आउँछन् होइन अहिले चाहिँ सबै एआई इन्टिग्रेटेड आइरहेछ। यसले गर्दा के हुन्छ भन्दाखेरि जुन प्रयोगशालामा हुने जोखिमहरू छन् त्यो पनि कम त भइरहेकै छ। सँगसँगै के हुन्छ भन्दाखेरि जुन एक्युरेट तरिकाले अथवा प्रिसाइज तरिकाले रिपोर्ट दिनुपर्ने यसलाई पनि यसले टेवा पुर्याएको छ। अहिले रिसेन्टली सबभन्दा आएको भनेको चाहिँ यो एआई एसोसिएटेड स्टुल टेस्टिङ भन्छ, दिशाको जाँच गर्नलाई एआई इन्टिग्रेटेड मेसिनहरू पनि आइसकेको छ कि अहिले नेपालमा। नेपालले पनि धेरै नै फड्को मारिसकेको छ प्रयोगशाला क्षेत्रमा र अहिले हामीले इभन धेरै जाँचको लागि नेपालभन्दा बाहिर जान नपर्ने अवस्थाहरू पनि छ।
2: तिरुत्तमा हाइटेक ल्याबमा चाहिँ अब यो पाँच वर्षको अनुभवले चाहिँ अब तपाईँले चाहिँ वार्षिक अथवा चाहिँ अब यो मासिक कति मान्छेलाई चाहिँ तपाईँले सेवा दिइरहनु भएको छ, त्यस्तो तथ्याङ्कहरू केही छ?
3: छ, अब अहिलेसम्म हामीले लगभग पाँच वर्षको दौरानमा 60,000 व्यक्तिलाई सेवा दिइसकेका छौँ। वार्षिक रूपमा हामीले केही नभए पनि 10-15,000 केसेस नम्बर अफ पेसेन्ट है। अब यसमा चाहिँ के हुन्छ भने एउटै व्यक्ति रिपिट हुँदाखेरि
2: रिपिट भइरहेको
3: हुन्छ, तर हामीले चाहिँ 15,000 चाहिँ हामीले व्यक्तिलाई चाहिँ सेवा दिएको छ। त्यो रिपिट हुने व्यक्ति
2: सेवाग्राहीलाई अब छिटो छरितो सेवा दिनको लागि तपाईँले गरिरहेको प्रयासहरू के हुन्?
3: हामीले चाहिँ सेवाग्राहीलाई अब सबभन्दा महत्वपूर्ण कुरा चाहिँ मैले पाँच वर्ष अगाडि खोल्दाखेरि सबभन्दा समस्या के आइरहेको थियो भने सुरुमा अब घरमा गइदिनु पर्यो, ल्याब टेस्टिङ गरिदिनु पर्यो भन्ने, त्यो सेवा चाहिँ मैले नि विकास गरिदिएको यो क्षेत्रमा होइन। अनि त्यो विकास सँगसँगै हामीले चाहिँ यस्ता यस्ता उपकरणहरू राखेका छौँ जसले गर्दा छोटो समयमा हामीले धेरै चाहिँ टेस्टिङ बिरामीको गर्न सकियोस्। हाम्रो सम्पूर्ण उपकरणहरू फुल्ली छन्, हामी म्यानुअल मेथडबाट छैनौँ। हामीले पाँच वर्ष अगाडिदेखि नै त्यो सेवा चाहिँ सुचारू गरे।
2: अन्त्यमा प्रवीण सर, एउटा चाहिँ हाम्रा दर्शक श्रोताहरूलाई आफ्नो स्वास्थ्य र अब प्रयोगशाला परीक्षणका सन्दर्भमा तपाईँ एउटा अनुभवी एउटा विज्ञको रूपमा के सुझाव दिनुहुन्छ उहाँहरूलाई?
3: अन्तमा चाहिँ मैले के भन्न खोजेँ भने सम्पूर्ण व्यक्तिहरूलाई र जति पनि बिरामी हुनुहुन्छ, यो स्वास्थ्य परीक्षण भन्ने कुरा चाहिँ हामीले नियमित रूपमा चाहिँ गर्नुपर्छ र यसलाई चाहिँ हामीले एउटा नियमित जुन क्रियाकलाप हामीले दैनिक रूपमा गरिरहेछौँ त्यही तरिकाले नै हामीले यसलाई चाहिँ गर्नुपर्छ। सकिन्छ 6 महिनामा एकचोटि गर्नुहोस्, होइन भने मिल्दैन भने पनि वार्षिक रूपमा थोरै रकम चाहिँ हामीले यो जेनरल स्क्रिनिङको लागि अथवा चाहिँ प्रयोगशाला आफ्नो स्वास्थ्यको लागि चाहिँ थोरै रुपियाँ चाहिँ हामीले खर्चिनुपर्ने हुन्छ, किनभने से हामीले स्वास्थ्य नै धन हो भन्ने कुरा त बच्चादेखि नै पढ्दै आएको हो होइन। र हामीले यदि सही टाइममा परीक्षण गरियो भने चाहिँ यो धेरै रोगहरूलाई चाहिँ हामीले अलिकति केही नभए पनि समयमा चाहिँ रोकथाम चाहिँ गर्न चाहिँ सकिन्छ। अब पूर्ण रूपमा फुल स्टप चाहिँ लाउनु सकिँदैन, तर रोकथाम चाहिँ हामीले गर्न चाहिँ सकिन्छ।
2: यहाँसम्म आइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। आफ्नो विचार सुन्ने र सुनाउने अवसर दिनुभयो, यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद।
3: सरलाई पनि धन्यवाद।
1: बिरामी उपचारका क्रममा गरिने प्रयोगशाला परीक्षणको विगत, भविष्य, अवसर, चुनौती र सम्भावना लगायतका महत्वपूर्ण विषयमा हाम्रा सहकर्मी बीपी गौतमले आजको सन्दर्भ स्तम्भका लागि तिलोत्तमा हाइटेक ल्याबका संचालक प्रवीण शाहसँग गर्नुभएको यही महत्वपूर्ण कुराकानी सँगसँगै आजलाई आजको सन्दर्भका लागि छुट्याइएको समयसीमा सकिएको छ। भोलि पनि नयाँ नौला र जल्ला बल्दा विषयवस्तुमा छलफल, बहस र कुराकानीका लागि आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
0: आजको सन्दर्भ

0: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
1: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
2: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोके जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
0: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथल्याबको ठिक पछाडि।
2: मोबाइल 9806635111
0: र 9806621354।
3: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
4: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
5: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
4: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
9: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
10: के को छलफल हो दाई भाउजू, दुवै जना थकित पनि देखिनुहुन्छ।
9: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
10: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
8: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
11: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
0: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
12: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्खनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
0: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
12: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
0: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 9857034520।
13: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
14: हाम्रा सेवाहरू
13: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
14: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
13: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
14: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
13: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी। रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
15: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
14: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
16: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
8: हाम्रा सेवाहरू
16: जनरल फिजिसियन,
8: स्त्री तथा प्रसुति,
16: बाल रोग,
8: छाला तथा यौन रोग,
16: हार जोड्ने नसा तथा बाथ रोग,
8: टाउको तथा मनोरोग,
16: नाक कान घाँटी,
8: जनरल सर्जरी,
16: भिडियो एक्सरे,
8: डिजिटल एक्सरे,
16: ईसीजी,
8: डेन्टल तथा प्याथोलोजी,
16: फिजियोथेरापी
8: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
17: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म समूहको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
18: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
19: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
20: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832 मोबाइल
21: 98-570-21-835

0: स्वास्थ्यमा बटवल।
1: बाल बालिका देखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
0: असल अभ्यास देखि नीतिका कुरा,
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल।

0: साहुजी गुटखा दिनु न।
1: ल के भन्नुभएको यस्तो, तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
2: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
5: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
4: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
5: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
4: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
5: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
4: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
5: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
4: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।

0: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
1: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
2: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
3: के को छलफल हो दाई बाबुजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
2: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
3: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
1: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
4: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
5: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: आउँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
1: नेपाल सरकार विज्ञापन बोर्ड
3: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
4: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
3: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
4: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
5: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
4: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
6: होइन हो श्याम कता हिँड्यो निकै हतारमा पो देखिन्छौ त
7: कहाँ हुनुहुने म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी
6: ल तिमी के को अशक्त छौ र भाइ देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ जे काम पनि गर्न सक्छौ फेरि
7: हो नि दिदी म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु तर मेरो यो बोलीमा अशक्तता छ नि त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी
6: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर परेर भाइ
7: त्यस्तो होइन नि दिदी यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ जस्तै लोक सेवा शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी
6: ए त्यस्तो पो हो भाइ म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु एकछिन पर्ख है भाइ म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु
8: हो अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो
9: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
10: शान्ति

0: होइन पुर्खे बा, किन के भयो र?
1: बाह्र चौरासी घुमे गरेर
0: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
1: ए क्रिम्सनमा गएको सब ठिक ठाक। अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
0: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
2: हाय दैव, फेरि मदुरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
3: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
4: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला।
5: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
2: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
3: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
6: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
7: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा त्रिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश। आज पनि रिसे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
8: ए जान्त जान्त।
4: होइन के भयो बाबु?
9: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नुभयो।
4: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
7: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
10: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
11: होइन के खुसीको खबर हो दाजु?
10: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
11: हो र?
10: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-823।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: जिल्लो तमाको बरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
2: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारी लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंश उपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
3: ओहो ला
4: ल ल ल ल मरेँ के हो?
3: हेर त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नमस्ते डाक्टर साहब।
9: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
8: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
9: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
8: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
9: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
8: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
9: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
8: ओहो फोनले त बच्चा बाठो भनेको त होइन रहेछ है डाक्टर साहब
9: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
7: नेपाल सरकार विज्ञापन बोर्ड
6: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
5: डर लाग्नु निद्रा नलाग्नु
6: अनौठा विचार आउनु
5: निराशा बढ्नु खुसी नहुनु
6: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
6: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
5: छटपटी हुनु चिटचिट पसिना आउनु
6: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
6: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
10: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
9: देख्नु भएन औषधि हालेको
10: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
9: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
10: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
9: हजुर
10: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
9: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
10: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
9: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
10: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
9: ए हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
6: नेपाल सरकार विज्ञापन बोर्ड फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौ खाना पकाउने ग्यास सुरक्षित राखौं
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं पानीका स्रोतलाई व्यवस्थित गरौं समुदायसँग सहकार्य गरौं
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं
5: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौं वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं
6: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ
7: नेपाल सरकार विज्ञापन बोर्ड
11: लगभग सबैजना आइसक्नुभयो आजको उडास्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
10: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
12: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
10: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
11: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
10: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
12: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
10: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
11: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
13: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
13: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
13: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
13: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
14: आग ना लागे देवा जाए और आग लागे से चलाक रहा जाए। खाना बनाए के बाद आग, गैस चूल्हा, स्टोव और हीटर अच्छा से बंद करा जाए। सिलेंडर के रेगुलेटर, पाइप और चूल्हा से गैस लीक होता है कि नहीं होता है, एक ठीक से चेक जांच करा जाए। गैस के गंध आए पे उका व्यवस्था ना करा जाए। सलाई, लाइटर लेके बच्चन के पहुँच से दूर रखा जाए। लकड़ी जलाए की खाना बनाए के बाद पानी से छीटा मार के ओका बुझाई देवा जाए। सिगरेट, तंबाकू, चीलम बीड़ी ना पिया जाए। अगर पिया जाए तो ओका अच्छा से बुझाई देवा जाए। बिजली के तार, प्लग, स्विच और वायरिंग ठीक अवस्था में है कि नहीं है, चेक जांच करा जाए। घर बस्ती के नजीक के पोखरी, टैंकी और कोनो भी तरीका से पानी के जुगाड़ करा जाए। आग लागी और विपत से बचे के लिए चलाक बना जाए। हवा हुरी से होए वाला क्षति कम करे के लिए पहले तैयारी करा जाए और उकरे लिए सतर्कता अपनावा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवपुरी, नेपाल।
15: शांतिको मोहन लुम्बिनी, शांतिको आवाज रेडियो लुम्बिनी।

0: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
1: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
0: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
1: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
0: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
1: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
0: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
4: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
3: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
4: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
5: यसरी स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
4: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
5: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
2: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
7: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहिन छस्।
8: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
9: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
10: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने।
11: मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
6: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
12: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
13: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
6: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
14: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-70-24-870।
15: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-75-85-188, 98-75-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
16: उत्सवको पर्व
17: एसआर किप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज्ड डिस्ट्रिब्युटर,
16: इसीएसबी ग्रुप कम्प्युटर सर्भिस सेन्टर,
17: कृषि विकास ब्याङ्कको गल्ली भिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
16: फोन नम्बर 071-542-6599,
18: 5450-6599। सौजी क्युआर भए
19: मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ। छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
6: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
5: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान,
5: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071-562-269। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही।
7: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
8: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
9: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागिमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा, बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी,
7: अस्पताल लाइन बुटवल, पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व, नेसनल प्याथ ल्याबको ठिक पछाडि,
9: मोबाइल 98026-3111 र 98026-21354।

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
6: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
5: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
6: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
5: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
7: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
8: हाम्रा सेवाहरू
7: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
8: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
7: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
8: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
7: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
9: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
10: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
11: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
12: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
11: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यहीँ जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यहीँ हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोत्तमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
13: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
14: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
13: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
15: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
13: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
16: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
17: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
18: सबै मिलाइ खुवाऊ।
17: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
18: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
19: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
20: हाम्रो मम्मीले भन्नुभएको, ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
21: हो र,
20: होइन होला त्यस्तो त।
0: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
20: के भएन मिस?
0: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
21: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
20: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
23: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
20: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
23: हो र, मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
20: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
23: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
24: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
22: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
20: ला ला ला, यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
25: 3 दिन भयो।
20: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
25: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
20: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
25: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
26: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
20: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
21: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
21: स्वास्थ्यमा बटवल।
27: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
21: असल अभ्यासदेखि नीतिका कुरा,
27: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
21: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
27: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
21: कार्यक्रम स्वास्थ्यमा बुटवल।
27: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
28: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
27: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
28: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
27: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
28: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
27: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
28: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
27: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ,
4: प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मद्यपान र धूम्रपान सेवन नगरौ,
6: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगु, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिऊ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
9: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
10: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
9: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौ।
13: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पुरै सेवन गरौ।
12: पछिका लागि भनेर औषधि बचाएर नराखौ।
13: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौ।
12: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
13: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
12: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न, बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
14: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
15: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
16: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
15: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
17: किन झोक्राउनु भन्छ काका?
18: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
17: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
18: ए, बुद्ध फाइबर कानफोली पनि त्यही भन्थ्यो।
19: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98571 र 98472928।
20: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071410380, 071410479, मोबाइल 9857085188, 9857020752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
21: होइन पुर्खे बा, किन के भएर?
22: बाह्र चौर आइस घुमे खैया खाम्बी एक गरेर आउने न।
21: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या, एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
22: ए, क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
21: सम्पर्क क्रिम्सन अस्पताल, तिरोत्तमा 6 मणिग्राम रूपन्देही। फोन 071-562744, 562744।
23: हाय दैव, फेरि मदिरा खाएर आएछन्, सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
24: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
25: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला।
26: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
27: आज हामीले एउटा ठूलो पाठ सिक्यौं,

0: हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यू छ। यस्तै रामधुनी नगरपालिकाका वडा नम्बर 1 र 5 तथा इटहरी उपमहानगरपालिका वडा नम्बर 16 र 17 स्थित महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्रमा भेला धरना जुलुस निषेध गरिएको छ। स्थिति सामान्य बने पनि तत्कालै कर्फ्यू हट्ने अवस्था भने छैन। हिजै राजसभा सभापति रवि लामिछाने र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीको आह्वानमा बसेका छुट्टा छुट्टी सर्वदलीय बैठकले शान्तिपूर्ण स्थापनाका लागि पहल गरेका थिए। तीन दिनपछि प्रधानमन्त्री बालेन्द्र शाहले समेत सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिनुभएको थियो। यसैबीच हिजो राति पर्साको वीरगंजमा देखिएको तनाव पनि आज साम्य भएको छ। हिन्दू संगठनका केही युवाहरूको समूहले राति 7 बजे आसपासको समयमा स्थान घण्टाघर क्षेत्रमा राँके जुलुस निकालेको थियो, तर अहिले सबै क्षेत्रको अवस्था शान्त रहेको प्रमुख जिल्लाधिकारी भोलारी जालले जानकारी दिनुभयो।
1: चिकित्सक संघले आन्दोलन फिर्ता लिएसँगै आजबाट अस्पतालमा नियमित रूपमा सबै सेवा सञ्चालन हुने भएका छन्। सरकार र आन्दोलनरत चिकित्सक बीच हिजो साँझ लिखित सहमति भएसँगै अस्पतालहरूमा नियमित सेवा शुरू भएको हो। हिजो स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र चिकित्सक संघ बीचको वार्तामा 5 बजे सहमति भएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरू आन्दोलित बनेका थिए। संघको आह्वानमा हिजो र अस्ति देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिएको थियो। स्वास्थ्य मन्त्री नेपाल चिकित्सक संघका पदाधिकारी नेपाल मेडिकल काउन्सिल लगायतका सरोकारवाला पक्षबीचको छलफलपछि भएको सहमतिमा डाक्टर कुट्नेलाई ऐन बमोजिम कार्यवाही हुने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 दफा 2, 3 र 15 तथा मुलुकी अपराध संहिताको दफा 232 र 233 संशोधन गर्ने, पुराना सहमतिहरू कार्यान्वयन गर्न कार्यदल गठन गर्ने र उपभोक्ता संरक्षण ऐन 2065 स्वास्थ्य सम्बन्धी विषयमा आवश्यक संशोधन गर्ने उल्लेख गरिएको छ।
0: विभिन्न 5 बजे माग राख्दै लघुवित्त पीड़ितहरूले काठमाडौँको माइतीगर मण्डलामा सामूहिक आमरण अनशन जारी राखेका छन्। लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समितिको नेतृत्वमा मंगलबार शुरू भएको उक्त अनशन आज पनि जारी छ। आन्दोलनकारीहरूले सामाजिक न्याय र वित्तीय शोषणको अन्त्य हुनुपर्ने भन्दै सरकारसँग विभिन्न माग अघि सारेका छन्। उनीहरूले सर्वोच्च अदालतको परमादेश बमोजिम लघुवित्त पीड़ितका 3 बुँदे असहमति सहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरेका छन्। समितिले जारी गरेको माग पत्रमा विशेष वित्तीय ऐन खारिज गरी मुलुकी देवानी संहितामा आधारित वित्तीय प्रणाली लागू गर्नुपर्ने तथा गरीब मजदूर सुकुम्बासी र किसानलाई ब्याज छूट सहित निशुल्क ऋण प्रदान गर्नुपर्ने उल्लेख छ। त्यसै गरी नागरिकको आवश्यकता र क्षमताका आधारमा रोजगारी तथा उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने माग समेत पीड़ितहरूले राखेका छन्। सरकारले सहकारी पीड़ितहरूको बचत फिर्ता गर्न थाले पनि आफूहरूले न्याय नपाएको भन्दै लघुवित्त पीड़ितहरूले अन्तिम पटक संघर्षमा उत्रिएको बताएका छन्।
1: दाङको गढ़वा गाउँपालिका 5 चिसापान स्थित लमई कोइलाबाज सड़क खण्डमा बोलेरो जीप दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ, 3 जना घाइते भएका छन्। मलखात बोकेर कोइलाबासबाट कपिल वस्तुतर्फ जाँदै गरेको LU 2C 9139 नम्बरको बोलेरो अनियन्त्रित भई हिजो साँझ पल्टिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका दाङको गढ़वा गाउँपालिका 6 का 26 वर्षीय सागर कुमालको उपचारको क्रममा नेपालगंज स्थित नर्सिङ होममा मृत्यु भएको प्रहरीले बताएको छ। दुर्घटनामा परि घाइते भएका 3 जना लमई अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन्। यस्तै कपिलवस्तु शिवराज नगरपालिका 5 दक्षिण रहटकोल स्थित सड़कमा टिप्परको ठक्करबाट 1 जनाको मृत्यु भएको छ। गैराती करिब सभा 11 बजे संजीवनी चोकबाट दक्षिण रहटकोलतर्फ जाँदै गरेको NA 8X 6310 नम्बरको टिप्परले ठक्कर दिँदा परिचय नखुलेका अन्दाजी 45 वर्षीय पुरूषको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो। दुर्घटना लगत्तै टिप्पर चालक शिवराज नगरपालिका 5 का 37 वर्षीय सूरज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
0: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। 14 दिनपछि बस्न लागेको बैठक बिहान 11 बजेका लागि बोलाइएको छ। बैठकमा अर्थमन्त्री डाक्टर सुणिमा अग्रेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारिज गर्ने विधेयक 2083 दबावबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै बैठकमा सभामुख डीपी अर्यालले प्रतिनिधि सभाका पूर्व सदस्य एवं संविधान सभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसअघि प्रतिनिधि सभा बैठक असार 31 गते बसेको थियो, त्यसपछि बल्ल आज बस्न लागेको हो। यसैबीच प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्याल प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा आएर सम्बोधन गर्न आग्रह गर्नुभएको छ। प्रतिनिधि सभामा पछिल्लो समय प्रधानमन्त्रीको उपस्थिति माग भइरहेका बेला हिजो प्रधानमन्त्री शाहलाई भेटेर यस्तो आग्रह गर्नुभएको हो। भेटमा अर्यालले प्रधानमन्त्रीलाई समसामयिक विषयमा सदनमा सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्रीले विचार गर्छु भन्नुभएको उल्लेख गर्नुभएको छ। उहाँले संसदमा सम्बोधन गर्नेबारे कुनै टुंगो लागिसकेको छैन।
1: धनुषाको जनकपुर क्षेत्रमा सड़क अतिक्रमण गरी बनाइएका संरचना हटाइने भएको छ। सड़क डिभिजन कार्यालय जनकपुरले आफ्नो कार्यक्षेत्रभित्र पर्ने माईस्थान गौशाला शम्सी सड़क तथा बर्दिवास जलेश्वर सड़क खण्डमा भएका अतिक्रमण हटाउन 35 दिने सूचना जारी गरेको हो। आज सार्वजनिक सूचना जारी गर्दै कार्यालयले 35 दिनभित्र सड़क क्षेत्र खाली गर्न भनेको छ। सड़कको केन्द्र रेखादेखि दायाँ बायाँ 15-15 मिटर क्षेत्रभित्र सवारी पार्किङ गर्ने, व्यापारिक सामग्री राख्ने, विज्ञापन बोर्ड स्थापना गर्ने, निर्माण सामग्री थुपार्ने, सड़क किनारामा खुद्रा व्यापार सञ्चालन गर्ने तथा अस्थायी संरचना निर्माण गर्ने गरिएकोमा हटाउन निर्देशन दिएको छ। निर्धारित अवधिभित्र अतिक्रमण नहटाइए सार्वजनिक कार्यालयले अनधिकृत संरचना भत्काउने तथा हटाउने कार्य अघि बढ़ाउने सूचनामा उल्लेख छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। अन्तर्राष्ट्रिय मानव बेचबिखन विरूद्धको दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने तथा त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुदृढ गर्ने विषयमा जोड़ दिँदै हरेक वर्ष जुलाई 30 यो दिवस मनाइन्छ। दिवसको अवसरमा आज सरकारी तथा गैर सरकारी संघ संस्थाले कार्यक्रम गर्दैछन्। संयुक्त राष्ट्रसंघका अनुसार अन्तर्राष्ट्रिय संगठित अपराध समूहहरूले हजारौं मानिसहरूलाई बेचबिखन तथा शोषण गर्ने गरेका छन्। जबरजस्ती अपराधको लागि मानव बेचबिखन बढ़दो रहेको बताइएको छ। साइबर अपराध, वित्तीय ठगी, मनी लन्ड्रिङ र भ्रष्टाचारसँग सम्बन्धित जबरजस्ती अपराधको लागि बेचबिखन हुने गरेको छ। नेपालमा पनि मानव बेचबिखन संगठित अपराध तथा अन्तर्राष्ट्रिय आपराधिक सञ्जालसँग जोड़िसकेकाले अत्यन्तै गम्भीर विषय भएको प्रहरीको भनाइ छ। विगतको भन्दा पछिल्ला दिनहरूमा मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको, तस्करहरूले पीड़ितको कानूनी कागजात प्रयोग गरेर हुने गरेको, अनलाइन ठगी तथा साइबर काम जस्ता गतिविधिहरू थप चुनौतीको रूपमा देखा परेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध आक्रामक तथा अपमानजनक भाषा प्रयोग गर्दै शक्तिशाली आक्रमणको चेतावनी दिनुभएको छ। यसअघि गैराती इरानले जोर्डनमा रहेका अमेरिकी सैनिकलाई लक्षित गरी मिसाइल आक्रमण गरेको थियो। ट्रम्पले फक्स न्यूजसँगको कुराकानीमा उनीहरूको हैसियत देखाइदिने चेतावनी दिनुभएको थियो। हामी उनीहरूमाथि अत्यन्त शक्तिशाली आक्रमण गर्नेछौं, उनीहरूले कड़ा जवाब पाउनेछन्, ट्रम्पले भन्नुभएको छ। ट्रम्पका अनुसार जोर्डनमा रहेका अमेरिकी सैनिकसँग इरानबाट प्रहार गरिएका ब्यालिस्टिक मिसाइल अवरोध गरी खसाल्नका लागि केही मिनट मात्रै समय थियो। उहाँले अमेरिकी सैनिकहरूले मिसाइल रोक्ने क्रममा वास्तविक समयमा समन्वय गरिरहेको भिडियो आफूले हेरेको पनि बताउनुभयो। इरानले इस्लामिक रिभोल्युसनरी गार्डस कोप्सले जोर्डनस्थित मुआफक अल सल्ती एयरबेस तथा अमेरिकी सेनाको सेन्ट्रल कमाण्डको मुख्यालयलाई लक्षित गरी ब्यालिस्टिक क्षेपास्त्र प्रहार गरेको जनाएको छ। यसैबीच पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको हाङ्गुस्थित खाजिना चेकपोस्टमा भएको एक आक्रमणमा डीएसपी सहित 9 प्रहरी मारिएका छन्। बीबीसी उर्दूका अनुसार यस भिडन्तमा प्रहरीले 15 चरमपन्थी मारिएको दावी गरेको छ। खैबर पख्तुनख्वा प्रहरीको विज्ञप्ति अनुसार हिजो भएको आक्रमण र त्यसको जवाफमा सञ्चालन गरिएको अभियानका क्रममा डीएसपी दियार खान सहित 9 प्रहरीको मृत्यु भएको हो भने डीएसपी मुजाहिद हुसैन सहित 28 प्रहरी घाइते भएका छन्।
1: अब खेल समाचार। विश्वकप फुटबलमा देखिएको विवादास्पद घटनालाई लिएर फिफाले अर्जेन्टिना विरूद्ध अनुशासनको कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। स्पेनसँग 1-0 पराजित भएको फाइनल खेलपछि अर्जेन्टिनाका केही खेलाड़ी र टोलीका अधिकारी स्पेनका खेलाड़ीसँग विवादमा उत्रिएका थिए। सो घटनाको छानबिनका लागि फिफाले गत साता अनुशासन तथा आचार संहिता अभियोजक नियुक्त गरेको थियो। अभियोजकको सिफारिशका आधारमा फिफाले अर्जेन्टिनाका नावेल मोलिना, लियान्द्रो पेरेडेस र सहायक प्रशिक्षक रोबर्टो आयलामाथि अनुशासनात्मक अनुसन्धान शुरू गरेको छ। मेलिनामाथि अस्वस्थ खेल व्यवहार सम्बन्धी थप आरोप पनि लगाइएको छ। अर्जेन्टिनाका थियागो अल्माडा र स्पेनका मिडफिल्डर गाबीमाथि पनि सोही प्रकृतिको आरोप लागेको फिफाले बताएको छ। फिफाको अनुशासन संहिता अनुसार अस्वस्थ खेल व्यवहार पुष्टि भए कम्तीमा एक खेलको प्रतिबन्ध र कुटपिटको आरोप प्रमाणित भए कम्तीमा तीन खेलको प्रतिबन्ध हुन सक्ने व्यवस्था छ। यस्तै अर्जेन्टिना फुटबल संघ विरूद्ध पनि प्रतियोगिताका विभिन्न खेलमा भएका सम्भावित नियम उल्लंघनबारे छुट्टै अनुशासनात्मक प्रक्रिया अघि बढ़ाइएको छ। खेलकुद बाहेकका राजनैतिक प्रदर्शन, टोलीको अनुशासनहीन व्यवहार, विभेद तथा जातीय दुर्व्यवहार साथै खेलको सुरक्षा र व्यवस्था सम्बन्धी नियम उल्लंघनको विषयमा पनि अनुसन्धान भइरहेको फिफाले जनाएको छ।
0: अब मौसम, अहिले बिहान केही प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानका साथै सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसूनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको महाशाखाले जनाएको छ। दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेश हिमाली र पहाड़ी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ। राति पनि कोशी प्रदेशको पहाड़ी र तराई भूभागका साथै बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सुनसरीको देवानगंज 4 दिनपछि सामान्य बन्दै कर्फ्यू कायम। हिजो साँझ तनावग्रस्त बनेको वीरगंज पनि शान्त।
0: 5 बजे सहमति भएसँगै चिकित्सकको आन्दोलन फिर्ता। आजदेखि अस्पताल खुल्ने, लघुवित्त पीड़ितहरूको सामूहिक अनशन जारी।
1: प्रतिनिधि सभाको बैठक 14 दिनपछि आज बस्दै समसामयिक विषयबारे सम्बोधन गर्न प्रधानमन्त्रीलाई सभामुखको आग्रह।
0: इरानले जोर्डनमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति क्रोधित। शक्तिशाली आक्रमणको चेतावनी, चरमपन्थी हमलामा पाकिस्तानमा 9 प्रहरी मारिए।
1: र अर्जेन्टिनामाथि फिफाको अनुसन्धान शुरू, अनुशासनको कार्यवाही हुन सक्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
6: ए बुढा, हेर्नुहोस् त, आज पनि रिसे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
7: ए जान्त जान्त
8: होइन, के भयो बाबु?
9: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
8: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
10: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिबिन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
11: सौजी क्युआर भए
12: ए बोक्नुस् त, मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: गुप्ता नर्सरी तिलोत्तमाचा ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
2: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूआतसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, निलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
4: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमाचा ड्राइभर टोल रूपन्देही।
2: फोन नम्बर 071-560-205।
5: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
6: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
5: के तपाईँको बगैँचामा फल लागेको छैन?
6: अरे हजुर, कलमी बिरुवा फनेरे तुहार बजार से लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
5: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
6: कहाँ पर खोजे त बाबु, बताइहाल्नु।
5: यी सबै बिरुवाहरू गुप्ता नर्सरीबाट ल्याएको नि?
6: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्ता नर्सरी।
7: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा, होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
7: फोन नम्बर 560-205।
8: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मलिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
9: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनाऊ।
10: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
11: सधै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
12: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
11: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
12: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
11: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
13: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
14: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामी बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
13: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
10: फोन नम्बर 071-531-641, 535-641।
15: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
16: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
16: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
14: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
15: विशाल इन्टरटेनमेन्ट प्रेजेन्ट्स।

0: गर्ने एउटा थाक्ने जहान। दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
2: के को छलफल हो दाई बाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
2: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
0: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
3: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: होइन हो साइला,

0: औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त?
1: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
0: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
2: हजुर, नेपालमै उत्कृष्ट
0: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा चार नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
3: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त?
4: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
3: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
5: ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
3: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
6: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
7: सबै मिलाइ खुवाऊ।
6: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
8: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
9: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
10: हेलो
11: हेलो बहिनी, सन्चै छौ?
10: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
11: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
10: अनि हुलाकमा पो जानु?
11: हो नि, हुलाकमा जाऊ न।
10: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
11: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
10: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
11: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
10: ए, सहरमा मात्र होला नि?
11: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
10: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: नमस्कार स्वयं सेविका दिदी।
13: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
7: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
13: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
13: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: खै जन्म दर्ता दिनुहोस् त।
17: जन्म दर्ता गरेको छैन नि म्याडम।
16: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
17: हो र, मलाई त थाहा नै थिएन म्याडम।
16: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
17: ए, पहिला कसैले भनेनन्?
13: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
15: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
13: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
15: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
15: अब सुन्नुहोस् पूरा समाचार।
13: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
15: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
13: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
15: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
13: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
15: मद्यपान र धूम्रपान सेवन नगरौं।
13: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
13: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
15: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
13: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
15: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
13: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
15: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
13: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
18: विश्व शान्ति

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाउ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: स्नातक तह भर्ना सम्बन्धी रामबाडी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मडिग्राम स्थित रामबाडी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जिम्मेदार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
3: साउजी, गुड्का दिनु न।
4: ल, के भन्नु भएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
5: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री, वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री, वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मडिग्राम, रूपन्देही।
7: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
8: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
7: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
8: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
7: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
8: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
7: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
8: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
7: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मडिग्राम, रूपन्देही।
9: लामखुट्टेको टोकाईबाट बस्नु नै डेंगू रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगूबाट बस्न के गर्ने त? पूरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाईबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाईबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने, अचानक ज्वरो आए टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
5: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
4: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
5: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
4: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
4: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9872128 र 9874204270।
5: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलसी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071410380, 071410479, मोबाइल 9875185188, 9875220752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।

0: आउने यसरी कहाँ सकिन्छ
1: एउटा हेर्नुहोस् त आज पनि रिसे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
2: ए जान्छ जान्छ
3: होइन के भयो बाबु
4: अंकल अंकल बाबाले मम्मीलाई पिट्नुभयो
3: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
5: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
6: सौजी क्युआर भयो
7: है ए भगनुस् त मेसेज आएको छैन गरी एसएम

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: ओ, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857073397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ, गोरकट्टा।

0: जिलोतमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-5907719 र 98-672-96-018।
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98-026-3111 र 98-026-21-354।
4: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला, नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: ए दिल कुमारी, आज त काम गर्ने जागरै छैन।
6: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
7: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
1: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोतमा एक शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
0: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
1: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
0: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 01

0: 35227 र 98573720
1: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
2: हाम्रा सेवाहरू
1: जनरल फिजिसियन
2: स्त्री तथा प्रसुति
1: बाल रोग
2: छाला तथा यौन रोग
1: हार जोड्ने नसा तथा बात रोग
2: टाउको तथा मनोरोग
1: नाक कान घाँटी
2: जनरल सर्जरी
1: भिडियो एक्सरे
2: डिजिटल एक्सरे
1: ईसीजी
2: डेन्टल तथा प्याथोलोजी
1: फिजियोथेरापी
2: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
3: किशोर किशोरी युवाहरू र 15 देखि 49 वर्षसम्म महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
4: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
5: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
6: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832 मोबाइल
7: 98-570-21-835।
8: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
9: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
8: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
10: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो के गर्नुपर्छ भन्दिउँ त नानी।
8: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त।
11: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
12: सबै मिलाई खुवाऊ।
11: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
13: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
14: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
15: हेलो
16: हेलो बहिनी सन्चै छौ?
15: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
16: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
15: अनि हुलाकमा पो जानु?
16: हो नि हुलाकमा जाऊ न।
15: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
16: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ। देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
15: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
16: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
15: ए सहरमा मात्र होला नि?
16: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
15: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: नमस्कार स्वयंसेविका दिदी।
19: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
20: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
19: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
18: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
19: हो त,
20: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
19: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
21: खै जन्म दर्ता दिनुहोस् त।
22: जन्म दर्ता गरेको छैन नि म्याडम।
21: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
22: हो र, मलाई त थाहा नै थिएन म्याडम।
21: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय

0: परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौं।
4: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: स्वास्थ्यमा बुटवल
2: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यासदेखि नीतिका कुरा,
2: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल। तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
4: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
4: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
4: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
4: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
2: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
3: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ,
5: लैङ्गिक हिंसा अन्त्य गरौ, हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: आग लागि हुन नदिन सधैँ चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यासको गन्ध आए व्यवस्था नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरुट, तमाखु, चिलिम, सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौ। घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौ। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
7: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
8: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
7: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
8: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
7: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
8: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: होइन श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
9: कहाँ हुनुहुने? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
4: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
9: हो नि दिदी, म हजुरले भने जस्तै हृष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
4: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर लिनु पर्यो र भाइ?
9: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
4: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
10: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक, अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानुनी आधार पनि हो।
4: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
11: मानसिक समस्याबाट बच्ने उपायहरू।
12: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
11: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
12: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
11: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
12: असल साथीहरूसँग मात्रै संगत गरौं।
11: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
12: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
11: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: झोक्राउनु भन्छ काका?
1: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
0: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कामसोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98570271757 र 98472628।
3: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न, बचाइदिनुहोस्।
4: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
5: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
3: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
4: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
6: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
7: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
8: ए
9: बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
8: ए जान्त जान्त
5: होइन, के भयो बाबु?
10: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
5: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
7: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
11: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
12: होइन, के खुसीको खबर हो दाजु?
11: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
12: हो र?
11: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-823।
12: सौजी क्युआर भयो है?
13: ए बोक्नुहोस् त, मेसेजै आएको छैन।
14: घरी एसएमएस आएन।

0: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
1: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
0: के तपाईँको बगैँचामा फल लागेको छैन?
2: अरे हजुर, कलमी बिरुवा फनेर चोहार बजार से लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
0: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
2: कहाँ पर खोजे त बाबु, हाँ बताइहाल्नु।
0: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको नि।
2: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
3: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार डाइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
3: फोन नम्बर 560205।
5: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
7: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
8: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोकैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470077003, 98470066155 र 98470016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
10: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढाबुढी गफी तै?
11: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
10: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
12: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्यौँ त नानी?
10: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
13: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
14: सबै मिलाइ खुवाऊ।
13: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
15: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
16: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
17: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
14: स्वास्थ्यमा बटवल
18: बाल बालिका देखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
14: असल अभ्यास देखि मितिका कुरा,
18: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
14: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
18: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
14: कार्यक्रम स्वास्थ्यमा बुटवल।
19: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुस् न।
20: ए ल ल लिनुस् भाइ।
19: अनि दाई कति भयो पैसा?
20: ल हेर भाइ, के गरेको तपाईले? तपाईलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्ती जन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
21: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्ती जन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिमाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउ।
22: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
1: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
0: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
1: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
2: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
3: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
0: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनि देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
1: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
2: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
3: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
4: आग लागि हुन नदिन सधैँ चनाखो बनाऊ, खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाउ, सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ, ग्यासको गन्ध आए व्यवस्था नगरौ, सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ, दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाउ, चुरोट तमाखु चिलिम सुल्पा नखाउ, खाएमा आगो राम्ररी निभाउ, बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं, घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं, आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ, हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
5: डेंगू से बचे की खंती मच्छर के काटे से बचब ही सर्वोत्तम उपाय हुए, पूरा शरीर ढके वाला कपड़ा पहना जाए, सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए, घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए, झाल और दरवाजा में जाली लगाई के बंद करा जाए, मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के न देवा जाए, अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
6: अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
0: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो।

0: ल मलाई कसले छुँदैछ यताउता आँखा भने देख्दिन कसलाई आरोप लगाउनु र अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ लौ न सहयोग गर्नुहोस्
1: ओए बहिनीलाई के गरेको हो त मान्छे नै रहेनछस्
2: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ
3: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
4: होइन काका बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त
5: होइन के भन्छ हो यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र
4: के भनेको काका तपाईँ हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन् बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ इच्छाएको व्यक्तिसँग बिहे गर्ने सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं कानूनको सम्मान गरौं डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
6: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
0: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
6: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
7: तिलोत्तमा 5 मडगिराम रूपन्देही
0: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
8: सम्पर्क नम्बर 071-560-090 मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870
9: हाय दैव फेरि मदिरा खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
10: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
11: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला
12: हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
9: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
10: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौँ
13: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
14: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश
15: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाईले रिता भाउजूलाई रक्सी खाएर पिटेछन्
16: ए जान्त जान्त
17: होइन के भयो बाबु
18: ल
17: ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
14: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
19: रेडियो लुम्बिनी
16: खुसीको खबर खुसीको खबर खुसीको खबर
18: होइन के खुसीको खबर हो दाजु?
16: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
18: हो र?
16: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-823।
18: सौजी क्युआर भयो है?
19: ए भगनुस् त, मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनेको छु नि हजुरलाई।
1: ल बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध,
6: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
7: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
8: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
5: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देही,
7: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
9: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं।
10: नेपाल सरकारसँगको सहकार्य, यूएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
11: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
12: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
11: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
12: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान,
11: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका पाँच मणिग्राम रूपन्देही।
3: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
13: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
14: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
13: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
15: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
16: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
17: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
18: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
17: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
18: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परेको थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
16: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
19: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौं।
20: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो।
21: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोतमा एक शङ्क नगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
20: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
21: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
20: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
22: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
23: हाम्रा सेवाहरू
22: जनरल फिजिसियन,
23: स्त्री तथा प्रसुति,
22: बाल रोग,
23: छाला तथा यौन रोग,
22: हार जोड्ने नसा तथा बाथ रोग,
23: टाउको तथा मनोरोग,
22: नाक कान घाँटी,
23: जनरल सर्जरी,
22: भिडियो एक्सरे,
23: डिजिटल एक्सरे,
22: ईसीजी,
23: डेन्टल तथा प्याथोलोजी,
22: फिजियोथेरापी
23: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
24: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
25: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
20: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
21: 98-570-21-835।
26: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त?
27: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
26: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
28: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भनिदिउँ त नानी?
26: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
29: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
30: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
31: सबै मिलाई खुवाऊ।
30: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
32: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पुसिलो खाना खुवाऊ।
28: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आइजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।
33: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना कार्यक्रम चलिरहेको छ, कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दर विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
0: स्वास्थ्यमा बटवल
1: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
0: असल अभ्यासदेखि नीतिका कुरा,
1: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
1: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
0: कार्यक्रम स्वास्थ्यमा बुटवल।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
2: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
2: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
2: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
2: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौ। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: Ayda Kanti OPC Cement. Deshko Cement.
1: किन झोक्राउनु भछ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिलै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीतारामपुर मोबाइल 98570 21 757 र 98472 98228
4: यति बेला मध्याह्नको 12 बज्यो
5: अबदेखि वैदेशिक रोजगारीमा जाँदा अनिवार्य विस्तृत कार्यविवरण पेश गर्नुपर्ने कामदारले सम्झौता भन्दा फरक प्रकृतिको काम गर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा 31 जिल्लामा आज बाढ़ीको जोखिम मुख्य नदीहरूमा जलसतह बढ़न सक्ने भएकाले सतर्क रहन आग्रह अमेरिकाद्वारा इरानमाथि शक्तिशाली आक्रमण मध्यपूर्वको क्षेत्रीय सुरक्षा चुनौतीपूर्ण बन्दै र आईसीसी टी20 अन्तर्राष्ट्रिय अलराउण्डर वरितामा दिपेन्द्रको एक स्थान सुधार नेपाल खबरमा अब पूरा खबर प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले सुनसरीको कप्तानगंजमा भएको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ प्रतिनिधि सभाको आजको बैठकमा कांग्रेस प्रमुख सचेतक बासना थापाले कप्तानगंजमा भएको झडप र प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको ज्यान गएको घटनाप्रति सरकारको गम्भीर ध्यानकर्षण गराउनु भएको छ उहाँले यो घटनामा दर्जनौं नागरिक घाइते भएको भन्दै शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको समेत आरोप लगाउनुभयो यस्तै नेकपा एमाले सुनसरी घटनालाई लिएर प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको छ बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले विगतमा काठमाडौँमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई जिम्मेवार ठहर गरिएको प्रसंग स्मरण गराउँदै सुनसरीमा पनि मानिसको ज्यान गएको अवस्थामा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने बताउनुभयो साथै एमाले सरकारले दंगा नियन्त्रण गर्न नसकेको समेत बताएको छ सरकारले आजदेखि लागू हुने गरी वैदेशिक रोजगारीमा जाने हरेक नेपाली कामदारका लागि विस्तृत कार्य विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गरेको छ अबदेखि श्रम स्वीकृति लिने प्रक्रियामा कामदारले आफूले विदेशमा गर्नुपर्ने कामको प्रकृति जिम्मेवारी तथा कार्यक्षेत्र स्पष्ट उल्लेख भएको विस्तृत कार्य विवरण अनिवार्य पेश गर्नुपर्नेछ मन्त्रालयले यो निर्णय आजदेखि कार्यान्वयनमा आएको जनाएको छ यसअघि वैदेशिक रोजगारीका लागि पेश गरिने कागजातमा कामको शीर्षक जस्तै लेबर हेल्पर ड्राइभर वा क्लिनर मात्र उल्लेख हुने गरेको थियो तर अब कामदारले वास्तवमा कुन प्रकारको काम गर्नुपर्ने दैनिक जिम्मेवारी के हुने आवश्यक सिप कार्यस्थलको अवस्था तथा रोजगारदाताले तोकेको कार्यक्षेत्र समेत स्पष्ट खुलाइएको जब डिस्क्रिप्सन अर्थात कार्य विवरण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ मन्त्रालयका अनुसार यस व्यवस्थाले नेपाली कामदार विदेश पुगेपछि सम्झौतामा उल्लेख नगरिएको वा फरक प्रकृतिको काम गर्न बाध्य हुने समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ कतिपय कामदारहरू एउटा कामका लागि सम्झौता गरेर विदेश पुगेपछि अर्कै काममा लगाइदिने जोखिमपूर्ण वा अतिरिक्त जिम्मेवारी दिने गुनासो पटक पटक आउने गरेको छ आज ताप्लेजुङ पाँचथर इलाम झापा मोरङ संखुवासभा दोलखा रामेछाप काभ्रे काठमाडौँ भक्तपुर ललितपुर सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ गोर्खा लमजुङ कास्की पर्वत बागलुङ म्याग्दी हुम्ला बझाङ बाजुरा अछाम डोटी कञ्चनपुर डडेलधुरा बैतडी दार्चुलामा बाढ़ीको जोखिम छ बाढ़ी पूर्वानुमान महाशाखाले जोखिमयुक्त जिल्ला आसपास भएर बहने नदी तथा खोला आसपासका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ नारायणी कर्णाली महाकाली र बागमती नदी तथा तिनका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ त्यसै गरी कोशी नारायणी बागमती कर्णाली महाकाली र सहायक नदी र कन्काई कमला बबई पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल छ विशेष गरी महाकाली नदी तटीय क्षेत्रमा विशेष जोखिम रहेकाले आसपासका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा स्मार्ट हुलाक कार्यक्रम तीव्र बन्दै सुनको भाव बढ़्यो चाँदीको घट्यो लगायतका खबर बाँकी नै छन् सुन्दै गर्नुहोला
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रवेश परीक्षा साउन 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
6: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सुनसरी घटनाबारे संसदमा सरकारसँग विपक्षीको प्रश्न, अबदेखि वैदेशिक रोजगारीमा जाँदा अनिवार्य विस्तृत कार्यविवरण पेश गर्नुपर्ने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हुलाक सेवालाई आधुनिक प्रविधि मैत्री र बहुद्देश्य सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य अनुसार सरकारले स्मार्ट हुलाक कार्यक्रमलाई तीव्रता दिएको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 दिने कार्यसूचीमा राहदानी, नागरिकताको प्रतिलिपि, गाड़ी चालक अनुमति पत्र लगायत सरकारी कागजात नागरिकको घरमै पुर्याउने व्यवस्था गर्ने उल्लेख गरिएको छ। हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार पहिलो चरणमा देशभरका 50 हुलाक कार्यालयलाई स्मार्ट हुलाकमा रूपान्तरण गर्ने तयारी भइरहेको छ। यस अन्तर्गत कार्यालयहरूमा आधुनिक पूर्वाधार, डिजिटल सुरक्षा प्रणाली, अनलाइन ट्र्याकिङ, विद्युतीय भुक्तानी सुविधा, इन्टरनेट सेवा तथा सूचना प्रविधिमा आधारित सेवा विस्तार गरिनेछ। विभागले स्मार्ट हुलाक सञ्चालनमा आएपछि सरकारी सेवामा नागरिकको पहुँच अझ सहज हुने, विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा डिजिटल सेवाको पहुँच विस्तार हुने अपेक्षा लिएको छ। आज सुनको भाउ सामान्य बढ़ेको छ भने चाँदीको घटेको छ। सुन तोलामा 800 रूपियाँले बढ़दा चाँदी 10 रूपियाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज 2,84,000 रूपियाँमा सुन कारोबार भइरहेको छ भने चाँदी 4,310 रूपियाँमा कारोबार भइरहेको छ। सुनको भाउ हिजो तोलाको 2,83,200 रूपियाँमा कारोबार भएको थियो भने चाँदीको भाउ 4,320 रूपियाँ थियो। झापाको बिर्तामर नगरपालिका 5 भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा 3 घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य 3 घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रंजन अभाका अनुसार गणेश पोखरेलको काठको दुई तले घरबाट विद्युत सट हुँदा सल्किएको आगो तारा अर्यालको टीनको सानो भएको एक तले घर र सुन्दर राजवंशीको टीनको सानो भएको एक तले घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। त्यसैगरी भरत पोखरेलको एक तले घर र शारदा राजवंशीको दुई तले पक्की घरमा आंशिक क्षति पुगेको छ। अब विदेशको खबर। अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना सैनिकमाथि भएको आक्रमणको प्रयासको जवाफ स्वरूप इरानमाथि शक्तिशाली सैन्य आक्रमण शुरू गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्डकमका अनुसार यो कार्यवाही जोर्डनमा अमेरिकी सैन्य अड्डा र हर्मुज जलमार्गमा अमेरिकी जहाजलाई लक्षित आक्रमणको जवाफ हो। यो तनाव अमेरिका र साउदी अरबले इराकमा इरान समर्थित समूहहरू विरूद्ध संयुक्त रूपमा हमला गरेपछि थप चर्किएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकहरूमाथिको आक्रमणको प्रयासको कड़ा जवाफ दिने चेतावनी दिनुभएको थियो। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर आईआरजीसीले जोर्डनमा अमेरिकी हवाई अड्डा तथा कमाण्ड सेन्टरमा हमला गरेको र हर्मुज जलमार्गमा 3 तेल ट्याङ्करलाई पनि निशाना बनाएको दावी गरेको छ। यस घटनाले अमेरिका इरान बीचको सैन्य तनाव झन तीव्र र गम्भीर बनेको छ भने क्षेत्रीय सुरक्षा र स्थायित्वमा थप चुनौती सृजना भएको विश्लेषण भइरहेको छ। अब खेल खबर। आईसीसी टी20 अन्तर्राष्ट्रिय अलराउण्डर वरियतामा दिपेन्द्र सिंह गिरीको एक स्थान सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको वरियतामा एक स्थान सुधार गर्दै दिपेन्द्र दोस्रो स्थानमा उक्लिएका छन्। दिपेन्द्रले 256 रेटिङ अंकका साथ तेस्रो स्थान हासिल गरेका छन्। वरियताको शीर्ष स्थानमा जिम्बाब्वेका सिकन्दर रजा छन् भने पाकिस्तानका साइम अयुब 275 अंकका साथ दोस्रो स्थानमा छन्। हिजो सार्वजनिक भएको वरियतामा वेस्ट इण्डिजका रोस्टन चेज पनि एक स्थान सुधार गर्दै चौथो स्थानमा पुगेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुनसरी घटनाबारे संसदमा सरकारसँग विपक्षीको प्रश्न, एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग, अबदेखि वैदेशिक रोजगारीमा जाँदा अनिवार्य विस्तृत कार्यविवरण पेश गर्नुपर्ने, कामदारले सम्झौताभन्दा फरक प्रकृतिको काम गर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा, 31 जिल्लामा आज बाढ़ीको जोखिम, मुख्य नदीहरूमा जलसतह बढ़न सक्ने भएकाले सतर्क रहन आग्रह, आफ्नो सैनिकमाथि आक्रमणको प्रयासपछि अमेरिकाद्वारा इरानमाथि शक्तिशाली आक्रमण, मध्यपूर्वको क्षेत्रीय सुरक्षा चुनौतीपूर्ण बन्दै, र आईसीसी टी20 अन्तर्राष्ट्रिय अलराउण्डर वरियतामा दिपेन्द्रको एक स्थान सुधार। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

一说三，听懂吗？

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: है दाई दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुस् न
1: ए ल ल लिनुस् भाइ
0: अनि दाई कति भयो पैसा
1: ल हेर भाइ के गरेको तपाईले तपाईलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुस् है भाइ कारबाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
2: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
3: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
5: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
4: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
5: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
6: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
5: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
6: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
5: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
8: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
7: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थे होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
8: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
9: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
10: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: मरगा खांची ओपीसी सीमेंट, देश को सीमेंट।
1: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिन पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870।
5: विश्व शान्तिको मुहान।

0: ठोक्राउनु भन्छ काका?
1: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
0: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी हुने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 9857271757 र 9842976228।
3: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सीटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071410380, 071410479, मोबाइल 9857085188, 9857020752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
4: हाय दैव।

0: মধুরাটা আর আসেন, সবাই পয়সা যদি রক্সি মাই সতে অবশ্য ঘর মা চামল কিনি পয়সা পানি ছয় না এ পয়সা আমরুস না বচাই দিনুস
1: আমা বাবালাই উঠাউনুস উহালে শ্বাস ফেরন পানি গাড়ো বই রেখেছ ছ।
2: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनुभयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
0: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
1: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
3: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
4: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
5: ए
6: बुढा हेर्नुहोस् त, आज पनि ऋषि दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
5: ए झन् त झन् त
2: होइन, के भयो बाबु?
7: अंकल, अंकल, बाबाले मम्मीलाई जित्नु भयो।
2: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
8: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
9: डर लाग्नु, निद्रा नलाग्नु,
8: अनौठा विचार आउनु,
9: निराशा बढ्नु, खुशी नहुनु,
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
9: छटपटी हुनु, चिटचिट पसिना आउनु,
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
8: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
8: नेपाल सरकार विज्ञापन हो।
10: नानी खाना खान आऊ।
11: लाउ दिनुस।
10: हात धोयौ?
11: धोइसके बाबा।
10: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
11: ढिला भइसक्यो।
12: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
10: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
12: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ।
13: बर्तेनी, झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
2: नेपाल सरकार विज्ञापनको।
14: उत्सवको पर्व
15: एसआर इप्सन क्यानन ब्रान्डको पाँच नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
14: इसिएसबी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
15: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
14: फोन नम्बर 071-542-6959-550-6959।
16: सौजी क्युआर भयो है?
17: ए भक्नुहोस् त, मेसेजै आएको छैन।
18: घरी एट द

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ
5: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा
4: ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

दिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018

0: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
1: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
2: सबै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
3: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
2: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
2: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 9857042471, फोन 0175625970। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही।
4: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
5: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
6: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोके जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेप्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
4: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806317111 र 9806211354।
7: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
8: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
7: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
9: फोन नम्बर 0175316041, 5356041।
10: हे दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
11: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
12: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
11: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
13: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
14: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
15: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
16: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
15: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
16: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
14: ओहो भाई, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाई।
9: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौं।
17: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कहिल जाता। अका होई डाक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल भाई, औकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई होई जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
18: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
17: ठीक बा, सुनल जाए, रेडियो में लगातार बाजत बा।
19: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
17: फल फूल और साग पात बच्चा के खाना साथ साथ
18: सब मिल के खियावल जाए,
17: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संती 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोश हरियर साग पात और पियर जात के फल फूल खियावेली।
18: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेची दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे दुई जवा बेची देवल जाए।
17: लेकिन ई सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिहे के चाही, खास करके हाथ सफा रखा, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने।
18: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपंदेही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपंदेही FM द्वारा सचेतना में जारी संदेश।
20: नमस्ते आई नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
21: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी स्यासु सालको मेसो खोज्दै छौ क्या।
20: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
22: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
20: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
23: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
24: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
25: सबै मिलाइ खुवाऊ,
24: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए, तपाईँले नि।
26: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोषिलो खाना खुवाऊ।
27: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है, खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि।
28: आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश।
29: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना होटल रेस्टुरेन्ट कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर सेनेटरी प्याड तथा सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
0: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
1: खै दाई दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
2: ए ल ल लिनुहोस् भाइ।
1: अनि दाई कति भयो पैसा?
2: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
3: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
0: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौ। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
5: शान्ति

0: Marga Kanti OPC Cement, Deshko Cement.
1: किन झोक्राउनु भछ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कान्छोले पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायतका सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीतारायस्मिर मोबाइल 98570 21757 र 98472 96228
4: ए बुढा हेर्नुस् त आज पनि रिसे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
5: ए जान्त जान्त
6: होइन के भयो बाबु
7: अंकल अंकल बाबाले मम्मीलाई पिट्नु भयो
6: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
8: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
9: खुसीको खबर खुसीको खबर खुसीको खबर
10: होइन के खुसीको खबर हो दाजु
9: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि
10: हो र
9: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-573-823

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: अब नस तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागीमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806317111 र 9806621354।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजीको माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
6: फोन नम्बर 0175316041 5356041।
7: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
10: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
12: हाम्रा सेवाहरू
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने,
12: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
13: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
14: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
15: पीतो सान

टाटा पेन्ट्स हामी रंगाउँछौ नेपाललाई द ब्ल्याक हर्स बाजेदेखि नातिसम्म 19 फाउन्टेनदेखि अहिलेसम्म सिटी एक्सप्रेस मनी ट्रान्सफर जहाँ नेपाली त्यही सिटी एक्सप्रेस पेन जादु ऑयल

नमस्कार। रूपन्देही जिल्लामा एउटा सानो तर रमाइलो गाउँ छ रुद्रपुर। वीर शमशेरका साइला छोरा रुद्र शमशेर यहाँ आएर बसेकोले यस ठाउँको नाम रुद्रपुर रहेको जनश्रुति छ। तराईको मलिलो समथर भूमि र रहरलाग्दो उब्जनीले गर्दा यहाँ पहाड़बाट विभिन्न जात जाति र भाषाभाषीहरू तराई झरे। रमाइलो बस्ती बस्यो, रमाइलो गाउँ बन्यो। यहाँ हरेकका आफ्ना आफ्नै भोगाई छ, आफ्ना आफ्नै स्मृतिका कथाहरू छन्। त्यसमध्ये यही समुदायको एक प्रेमिल जोडीको एउटा मार्मिक कथा हो यो। यहाँ अभावको दबावले गर्दा रुद्रपुरको एउटा ठिटो प्राणभन्दा प्रिय मायालुलाई यो रमाइलो गाउँलाई चटक्क छाडेर हिँड्नु पर्ने बाध्यता यहाँ कम मार्मिक छैन।

0: होइन, यो अल्लारेलाई कसै छोरी देला र समयमा नसारेको खेती खलो न धनसारको भन्छन्। बेलैमा यसको बिहे नदेखि परान जान्छ कि क्या हो
1: त नि? मैले पनि त्यही भनेको, पहाडमा उसकै मामाको छोरी छ, मान्छ भने अहिले बिहा दिन्छु।

हेर नाती, मायाले मात्र जीवन धान्दैन, तेरो आमा बितेको पनि वर्ष दिन भइसक्यो। अब भोलिको भविष्य र सन्ततिको लागि भए पनि

0: हिजो मेरो जिजुबा गए, बा पनि गए, अब हजुर नै गएपछि म त अब गएको नि हुन्छ।
1: अनि खाना परेन र भन्छु के? हाम्रै लागि त भन्यो होला।

0: प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा चार नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071592183, मोबाइल 98570068805, 97676, 091979। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
1: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
2: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
1: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ? पनि नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470077003, 98470066155 र 98470016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
3: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
4: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
3: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
5: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
3: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
6: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
7: सबै मिलाई खुवाऊ।
6: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
8: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
9: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: खैदाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
3: ए ल ल लिनुहोस् भाइ।
2: अनि दाई कति भयो पैसा?
3: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
4: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
3: अनुरोध आगत लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
5: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
4: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि एन्टिबायोटिक्स पो रहेछ।
5: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
6: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीको मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ। भाइ
5: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा

0: पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
1: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
3: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
2: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
3: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
4: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
5: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
6: लुम्बिनी, शान्तिको आवाज, रेडियो लुम्बिनी।

0: बिहार का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-472-882 र 98-470-24-870।
5: किन झोक्राउनु भछ काका?
6: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
5: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
6: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, शोरूम तिलोत्तमा 3 सीतारायण, मोबाइल 98-570-21-757 र 98-472-2228।
7: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलसी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-570-85-188, 98-570-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
8: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
9: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
10: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला।
11: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
8: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
9: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
12: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
13: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।

0: केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
1: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिबिन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुशी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नानी खाना खान आऊ।
5: लाउ दिनुस।
4: हात धोयौ?
5: धोइसके बाबा।
4: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनुपर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ।
5: ढिला भइसक्यो।
6: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनुपर्छ।
4: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
6: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ।
7: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
8: नेपाल सरकार विज्ञापनको।
9: उत्सवको पर्व
10: एसआर किप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
9: एसबीएसई ग्रुप कम्प्युटर सर्भिस सेन्टर
10: कृषि विकास ब्याङ्कको गल्ली भिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
9: फोन नम्बर 071-542-6999
11: सौजी क्युआर भयो है?
12: ए, भएको छ, मेसेज आएको छैन।
13: घरी एसएमएस

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत

0: अघिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-595-719 र 98-672-96-018।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: सधैँ हतार हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
1: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
0: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
0: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही।
2: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
3: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
4: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोके जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा, बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी,
2: अस्पताल लाइन बुटवल, पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि, मोबाइल 98026311 र 98026211354।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
6: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क,
7: फोन नम्बर 071531641 5356141।
8: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
11: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
12: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
13: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
14: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
13: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
14: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
12: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
15: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
16: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कहल जाता? अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, आ ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के हाथ तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कैल जाला तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
7: देखा पाथर खोजत के भगवाने मिले जैसन हो गई और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता देता।
16: ठीक बा सुनल जाए रेडियो में लगातार बाजत बा।
15: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
16: फल फूल और साग पात बच्चा के खाना साथ साथ
7: सब मिल के खियावल जाए,
16: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ हम ते बच्चा के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोस हरियर साग पात और पियर जात के फल फूल खियावेली।
7: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे दुई जवा बेसी देवल जाए।
16: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाही, बुझलू ने।
7: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपंदेही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपंदेही FM द्वारा सचेतना में जारी संदेश।
17: नमस्ते आए नमस्ते होइन बुढेसकाल में के कुरा में हो बुढ़ा बुढ़ी गफी तय
18: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु ससुर को मेसो खोज्दै छम क्या
17: आहा यो नि तरिका सासु ससुरा को हो त पेट में बच्चा बसे देखि दुई वर्ष को हुन्जेल सम्म का यी हजार दिन में आमा र बच्चा लाई पोषण युक्त खाना खुवाउने र सरसफाई का बारे में ध्यान पुर्याउन सके आमा र बच्चा दुबई को स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
19: लौ ढुंगो खोज्दा देउतै मिले झैं भयो के गर्नुपर्छ भन्दिम त नानी।
17: ल यो सुन्नु त रेडियो में फुकेको फुकै हुन्छ त।
20: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
21: अनि फलफूल र सागपात बच्चाको खाना साथ साथ
22: सबै मिलाई खुवाऊ,
21: कम्तीमा दुई वर्षसम्म आमाको दूध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दूधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफूल पनि खुवाए। तपाईँले नि
23: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दूध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
24: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश।
25: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
26: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
27: खै दाई दुई किल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
28: ए ल ल लिनुहोस् भाइ।
27: अनि दाई कति भयो पैसा?
0: ल हेर भाइ, के गरेको तपाईले? तपाईलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तिजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
1: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तिजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
26: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
2: हार्दिक श्रद्धांजलि तथा समवेदना। लुम्बिनी सूचना तथा संचार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो लुम्बिनीका संस्थापक, प्रथम अध्यक्ष एवं सल्लाहकार तथा प्रेस स्वतन्त्रता सेनानी अर्जुन गेवालीको उपचारको क्रममा 80 वर्षको उमेरमा 2083 साउन 10 गते भएको असामयिक निधनले रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन परिवार अत्यन्त स्तब्ध भएको छ। संस्थाका एक असल, कर्तव्यनिष्ठ, मार्गदर्शक अभिभावक गुमाउँदा हामीहरू अत्यन्त पीड़ामा छौं। उहाँले यस संस्था, पत्रकारिता, शैक्षिक क्षेत्र, समाज र राष्ट्रप्रति पुर्याएको योगदानको सधैं स्मरणीय रहनेछ। उहाँप्रति भावपूर्ण हार्दिक श्रद्धांजलि अर्पण गर्दै पुण्य आत्माको वैकुण्ठ वासका लागि प्रार्थना गर्दछौं। शोकको यस दुखद घड़ीमा शोकाकुल धर्मपत्नी प्रेमकुमारी गेवाली, छोरी सरिता, छोराहरू सागर, महासागर एवं परिवारजनमा अनित्य बोध भई धैर्य धारण गर्न ईश्वरले शक्ति प्रदान गरून् भन्ने कामना गर्दछौं। अर्जुनराज उपाध्याय, अध्यक्ष एवं रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन परिवार, तिलोत्तमा 5, मणिग्राम, रूपन्देही।
3: यति बेला दिउँसोको 3 बज्यो।
4: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
4: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। हिंसाती घटनालाई लिएर प्रतिनिधि सभामा सांसदहरूद्वारा सरकारको चर्को आलोचना। कप्तानगंज घटनाको वास्तविकता बाहिर ल्याउन नेकपा संयोजक प्रचण्डको अपील। लघुवित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजै वार्ता शुरू गर्ने। भर्खायामा संक्रामक रोगको जोखिम उच्च, ताजा खाना र सरसफाईमा ख्याल गर्नुका साथै लामखुट्टेको टोकाईबाट बस्न डाक्टरको सुझाव। जिम्बाब्वेमा फरक प्रजातिको डायनोसरको पहिचान, 8 वर्ष अघि भेटिएको अवशेष 21 करोड़ वर्ष पुरानो रहेको निष्कर्ष। र फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनको कार्यवाही प्रक्रिया शुरू। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंज र कप्तानगंज क्षेत्रमा भएको हिंसात्मक घटना तथा प्रहरीको गोली लागेर एकजनाको ज्यान गएको विषयलाई लिएर प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूले सरकारको तीव्र आलोचना गरेका छन्। देशको सुरक्षा संवेदनशीलतासँग जोड़िएको यति ठूलो मुद्दा हुँदा पनि प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङ दुवै संसद बैठकमा अनुपस्थित भएपछि सांसदहरूले उहाँहरूको खोजी र जवाबदेहिताको माग गर्दै सरकारको आलोचना गरेका हुन्। 14 दिनपछि बसेको आजको संसद बैठकमा एमाले सांसद पद्मा अर्याल र कांग्रेस प्रमुख सचेतक बास्न थापाले विगतका आन्दोलनमा राजीनामा माग्ने वर्तमान प्रधानमन्त्री र गृहमन्त्री अहिले आफै नैतिक जिम्मेवारीबाट पन्छिएको आरोप लगाउनुभयो। उहाँहरूले हिजो आक्रोश पोख्ने र सदनमा आँसु बगाउने नेतृत्व अहिले नागरिकको ज्यान जाँदा किन मौन बसेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ। यस्तै नेकपाका सांसद गोपाल शर्मा र राप्रपा प्रमुख सचेतक खुशबु ओलीले घटनाबारे सत्य तथ्य छानबिन गर्न र गोली चलाउने आदेश कसले दियो भन्ने स्पष्ट पार्न उच्च स्तरीय छानबिन आयोग गठनको माग गर्नुभयो। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संकटको समयमा सरकार कोठाभित्र लुकेको टिप्पणी गर्दै देश चलाउन नसके प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो। प्रतिपक्षी सांसदहरूले बल प्रयोग र त्रास सृजना गरेर नभई संवाद, एकता र सामाजिक सद्भाव कायम गर्ने स्पष्ट योजनासहित प्रधानमन्त्री शाहले संसदमा आएर तत्काल स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको कप्तानगंज घटनाको वास्तविकता बाहिर ल्याउन सरकारलाई अपील गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा पूर्व प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्दै उहाँले घटनाको वास्तविकता बाहिर ल्याउन आग्रह गर्नुभएको हो। सुनसरीको देवानगंजमा आइतबार राति भएको घटनामा गोली लागेर घाइते भएका अर्का एकजनाको पनि उपचार क्रममा ज्यान गएको छ। यो सँगै घटनामा ज्यान गुमाउनेको संख्या 2 जना पुगेको छ। विराटनगरको न्यूरो अस्पतालमा उपचाररत देवानगंज 3 का 22 वर्षका जयप्रकाश मेहताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। घटनामा गोली लागेर घाइते भएका अरू 8 जनाको उपचार भइरहेको छ। घटनामा सुरक्षाकर्मी सहित 22 जना भन्दा बढ़ी घाइते भएका छन्। यसैबीच जिल्ला प्रशासन कार्यालय सिराहाले गोलबजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। सुनसरीको घटनाको विरोधमा मधेसका विभिन्न जिल्लामा प्रदर्शन फैलन थालेपछि कार्यालयले गोलबजार नगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो। यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले 3 वटा पालिकामा कर्फ्यू आदेश जारी गरेको छ। जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिया गाउँपालिका र नगरायन नगरपालिकामा कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीड़ितसँग वार्ता गर्न समिति गठन गर्नुभएको छ। आज मन्त्री स्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नुभएको हो। समितिको सदस्यहरूमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहनु भएको छ। अर्थ मन्त्रालयका उपसचिव बोलराम आचार्य सदस्य सचिव रहेको समितिले आज आन्दोलनरत लघुवित्त पीड़ितहरूसँग वार्ता शुरू गर्ने अर्थ मन्त्रालयले जनाएको छ। सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै आन्दोलनमा रहेका लघुवित्त पीड़ितहरूले अस्ति मंगलबारदेखि काठमाण्डुको माइती घरमा आमरण अनशन शुरू गरेका छन्। लघुवित्त बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवृद्धि ब्याज, विभिन्न शीर्षकमा असूल गरिने हर्जना र विविध शुल्क खारेज गर्नुपर्ने उनीहरूको माग छ। उनीहरूले सामूहिक आमरण अनशन आज 3रो दिन पनि जारी राखेका छन्। यति बेला वर्षासँगै आउने बाढ़ी पहिरो र डुबानका कारण खानेपानीका स्रोत प्रदूषित भई झाडा पखला हैजा र आउँ तथा टाइफाइड जस्ता पानीजन्य रोगको जोखिम तीव्र रूपमा बढ़ेको छ। यस्तै उच्च तापक्रम र आर्द्रताका कारण लामखुट्टेको वंश वृद्धि भई डेंगी र मलेरिया फैलिएको छ भने घाँस र झाड़ीमा पाइने किर्नाबाट सर्ने स्क्रब टाइफसको जोखिम पनि उच्च छ। जलवायु परिवर्तनका कारण अनियन्त्रित वर्षा र गर्मी बढ़दा यस्ता भाइरस जीवाणु तथा फंगस जन्य संक्रमण फैलन थप मदत पुगेको स्वास्थ्य विशेषज्ञहरू बताउँछन्। मौसमी प्रदूषणले गर्दा कान नाक र घाँटीको संक्रमणका साथै छाला सम्बन्धी रोगका बिरामी पनि अस्पतालमा बढ़न थालेका शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर अनुप बास्तोलाले बताउनुभयो। उहाँका अनुसार यस्ता जोखिमबाट जोगिन सधैँ पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन, बाहिरको खुल्ला र बासी खाना नखान तथा खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। यस्तै डेंगीबाट बस्न घर वरिपरि पानी जम्न नदिने, पानीका भाँडा छोपेर राख्ने र राति सुत्दा झुलको प्रयोग गर्ने गर्नुपर्छ। लक्षण देखिने बित्तिकै घरेलु उपचारमा नअल्झि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई परीक्षण गराउन विशेषज्ञको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
6: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। स्वास्थ्यकर्मीको आन्दोलन कारण हिजो र अस्ति बन्द रहेको अस्पतालको ओपीडी सेवा आजदेखि नियमित भएको छ। वीरगंजमा रहेको नारायणी अस्पतालका चिकित्सकमाथि कुटपीट भएको विरोधमा नेपाल चिकित्सक संघले देशभर अत्यावश्यक भएका सेवा बन्द गर्दै आन्दोलन थालेको थियो। अस्ति र हिजो अस्पतालको ओपीडी सेवा बन्द भएपछि स्वास्थ्य जाँचका लागि अस्पताल आएका बिरामीहरू त्यत्तिकै फर्केका थिए। हिजो सरकार र नेपाल चिकित्सक संघबीच 5 बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको हो। आजदेखि चिकित्सकहरू नियमित सेवामा फर्किएका हुन्। 2 दिन बन्द गरेको ओपीडी खुलेपछि अस्पतालमा बिहानदेखि बिरामीको भीड़ देखिएको छ। अब विदेशको खबर। अफ्रिकी देश जिम्बावेमा 8 वर्ष अघि फेला परेको डायनासोरको अवशेष नयाँ प्रजातिको भएको पुष्टि भएको छ। बेलायत, जिम्बावे र दक्षिण अफ्रिकाका वैज्ञानिकहरूको संयुक्त टोलीले सन् 2018 उत्खनन गर्दा डायनासोरको मेरुदण्ड, करंग, हातखुट्टा र पंजाको हड्डीका अवशेषहरू भेट्टाएका थिए। जीव विज्ञान सम्बन्धी अनुसन्धानकर्ताहरूको एउटा अन्तर्राष्ट्रिय टोलीले त्यो अवशेष यसअघि पहिचान भएका भन्दा नयाँ प्रजातिको डायनासोरको भएको जनाएको छ। अध्ययन प्रतिवेदन अनुसार झण्डै 21 करोड़ वर्ष पुरानो यो डायनासोर 4.5 मिटर अर्थात 15 फिट लामो रहेको अनुमान छ। अनुसन्धान टोलीका प्रमुख डाक्टर पल ब्यारेटका अनुसार यो डायनासोर पूर्ण रूपमा हुर्किएपछि मरेको र जीवनको कुनै समयमा ठूलो चोट वा संक्रमणबाट बचेको संकेत अवशेष देशमा देखिएको छ। यसअघि दक्षिणी अफ्रिका भरि एउटै खालका डायनासोरहरू मात्र पाइन्थे भन्ने मान्यता रहेकामा यो नयाँ खोजले त्यस बेला पनि फरक फरक पारिस्थितिक प्रणाली र विविध प्रजातिहरू अस्तित्वमा रहेको पुष्टि भएको छ। वैज्ञानिकहरूले अफ्रिकाको प्रागैतिहासिक इतिहासबारे अझै धेरै रहस्यहरू खुल्न बाँकी रहेको बताएका छन्। अब खेल खबर। विश्वकपको फाइनलमा स्पेनसँग हारेपछि र पूरै प्रतियोगिताभरि देखाएको व्यवहारका कारण फिफाले अर्जेन्टिनामाथि अनुशासनको कार्यवाही प्रक्रिया शुरू गरेको छ। गएको हप्ता विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको विश्वकप फाइनलपछि घटेको घटनाको छानबिन गर्ने एक अनुशासनात्मक तथा आचार संहिता सम्बन्धी अभियोजक नियुक्त गरेको थियो। विश्वकप फाइनलमा स्पेनसँग 1-0 पराजित भएपछि अर्जेन्टिनाका धेरै खेलाड़ी तथा सहायक कर्मचारीहरू स्पेनका खेलाड़ीहरूसँग विवादमा मुछिएका थिए। अभियोजकको सिफारिशमा फिफाले आफ्नो आचार संहिताको धारा 14 अन्तर्गत कथित कुटपिटको आरोपमा अर्जेन्टिना खेलाड़ी तथा सहायक प्रशिक्षकमाथि अनुसन्धान गर्नेछ। फिफाको अनुशासन संहिता अनुसार खेल भावना विपरीतको आचरणका लागि खेलाड़ी तथा पदाधिकारीहरू कम्तीमा एक खेलको निलम्बनमा पर्छन् भने कुटपिटका लागि कम्तीमा 3 खेलको निलम्बनको सामना गर्नुपर्ने हुन्छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। सुनसरी घटना लिएर प्रतिनिधि सभामा सांसदद्वारा सरकारको चर्को आलोचना। कप्तानगंज घटनाको वास्तविकता बाहिर ल्याउन नेकपाका संयोजक प्रचण्डको अपील। लघु वित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजै वार्ता शुरू गर्ने। वर्षायाममा संक्रामक रोगको जोखिम उच्च, ताजा खाना र सरसफाईमा ख्याल गर्नुका साथै लामखुट्टेको टोकाईबाट बस्न डाक्टरहरूको सुझाव। जिम्बावेमा फरक प्रजातिको डायनासोरको पहिचान, 8 वर्ष अघि भेटिएको अवशेष 21 करोड़ वर्ष पुरानो रहेको निष्कर्ष। र फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनको कार्यवाही प्रक्रिया शुरू।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू, ₹2 करोड़ सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: साली नदीको शिर,
6: मणिचूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
9: भीडभाडबाट टाढा,
6: सहरबाट नजिकै,
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
10: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
11: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
12: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
13: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। राहदानी विभागले आजदेखि विद्युतीय राहदानी सम्बन्धी सेवा 2 शिफ्टमा सञ्चालन गर्न थालेको छ। दक्षिण कोरियामा रोजगारीको लागि रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत आवेदन दिने चापसँगै पासपोर्ट लिनेको पनि भीड़ बढ़ेपछि विभागले आजदेखि साउन 22 गतिसम्मका लागि 2 शिफ्टमा सेवा सञ्चालन गरेको हो। विभागको सूचना अनुसार अब 2 शिफ्टमा गरेर बिहान 7 बजेदेखि राति 9 बजेसम्म सेवा उपलब्ध हुनेछ। सार्वजनिक विदा हुने शनिबार र आइतबार पनि बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म सम्म सेवा दिने विभागले जनाएको छ। अहिले काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा पासपोर्ट लिनेको भीड़ लागेको छ। दक्षिण कोरिया रोजगारीका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन राहदानी अनिवार्य हुने भएकाले पछिल्लो एक हप्तादेखि राहदानी सेवामा सेवाग्राहीको चाप बढ़ेको विभागले जनाएको छ। नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको 70औं वार्षिक उत्सवको अवसरमा नेपाल जापान सामाजिक सांस्कृतिक समानता प्रदर्शनी तथा व्यापार लगानी मेला शुरू भएको छ। नेपाल चेम्बर अफ कमर्स र नेपाल एओटीएस अल्मुनाई सोसाइटीले संयुक्त रूपमा आयोजना गरेको मेला ललितपुरमा रहेको होटल हिमालयमा शुरू भएको हो। प्रदर्शनीले नेपाल र जापान बीच रहेका सांस्कृतिक तथा सामाजिक समानतालाई उजागर गर्ने उद्देश्य राखेको नेपाल आईटीएम अल्मुनाई सोसाइटीका अध्यक्ष किशोर भक्त माथेमाले जानकारी दिनुभयो। व्यापार मेलाले व्यवसाय सम्बन्ध विस्तार, प्रविधि हस्तान्तरण, लगानी प्रवर्धन र दिगो आर्थिक साझेदारीलाई थप गति दिने अपेक्षा रहेको उहाँले जानकारी दिनुभयो। व्यापार मेलामा 20 भन्दा बढ़ी नेपाली तथा जापानी कम्पनी र संस्थाका झण्डै 2 दर्जन स्टल रहेका छन्। भक्तपुर नगरपालिकाले सञ्चालन गरेको लघु उद्यम विकास कार्यक्रम मेडपाबाट तालिम लिएका स्थानीय महिलाहरू उद्यमी बनी आत्मनिर्भर हुन थालेका छन्। नगरपालिकाबाट झोला बनाउने आधारभूत र एडभान्स तालिम पाएपछि उडान नम्बर 10 बेखालका संगीता वासुकला, चन्द्रलक्ष्मी घेमेसु, राम लक्ष्मी दुवाल र लक्ष्मी फैजुले सामूहिक रूपमा झोला उत्पादन गर्ने व्यवसाय शुरू गर्नुभएको हो। उहाँहरूले उत्पादन गरेका गुणस्तरीय झोलाहरूले माग बजारमा दिनानुदिन बढ़दै गएको छ। स्थानीय उपभोक्ताहरूले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन थालेपछि व्यवसाय विस्तार गर्न थप सहज मिलेको उद्यमीहरूको भनाइरहेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 27 वीर अस्पतालबाट महाबौद्धतर्फ अस्पताल मार्गमा परम्परागत प्रवेशद्वार निर्माण गरेको छ। नवनिर्मित प्रवेशद्वारको हिजो काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा कार्यवाहक मेयर डंगोलले प्रवेशद्वार निर्माण भएसँगै महाबौद्ध क्षेत्रको धार्मिक र पर्यटकीय महत्व थप उज्यालो भएको बताउनुभयो। यस्ता संरचनाले स्थानीय पर्यटन प्रवर्धनमा टेवा पुग्ने उहाँको दावी छ। वडाले 1,07,94,000 रूपियाँको लागतमा परम्परागत नेवारी शैलीमा प्रवेशद्वार निर्माण गरेको हो। र विदेशी नागरिकलाई कुटपीट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँको लाजिमपाटबाट 2 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक कौशल कुमार बुढाथोकीका अनुसार लाजिमपाटमा रहेको बलिउड डान्स क्लबबाट कञ्चनपुरको बेलडाँडीका महेश रोकाया र नुवाकोटका सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। लघु वित्त पीड़ितसँग वार्ता गर्न अर्थ मन्त्रीद्वारा समिति गठन, आजै वार्ता शुरू गर्ने। राजधानी विभागमा पासपोर्ट लिनेहरूको भीड़, आजदेखि 22 गतिसम्मका लागि 2 शिफ्टमा सेवा। र नेपाल जापान सामाजिक सांस्कृतिक समानता प्रदर्शनी ललितपुरमा चल्दै। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो online.com पढेर सुन्दै गर्नुहोला। यात्रा गर्नुपूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
1: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
2: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दियो। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
3: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364660।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
2: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
2: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
2: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
2: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: खै दाई, दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
5: ए ल ल लिनुहोस् भाइ।
4: अनि दाई कति भयो पैसा?
5: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
6: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
7: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
8: स्वास्थ्यमा बुटवल।
1: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
8: असल अभ्यासदेखि नीतिका कुरा,
1: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
8: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
9: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
8: कार्यक्रम स्वास्थ्यमा बुटवल।
10: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
11: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
12: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
11: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
12: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परेको थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्?
10: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
13: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
11: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
14: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
15: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: चावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे दुई जवा बेसी देवल जाए।
1: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास कर के हाथ सफा रखा, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने।
0: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपंदेही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपंदेही एफएम द्वारा सचेतना में जारी संदेश।
2: होइन हो साइला, औषधि को तो फैक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरा छौ त
3: के भनम नाई, रोग पनि एकदम भए पो सैथरी छ अनि सैथरी दबाई खानै पर्यो।
2: ए साइला पनि दुनियादारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाम, निवान हस्पिटल आजै जाम।
4: हजुर, नेपालमै उत्कृष्ट
2: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा चार नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
5: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षले बीबीएस र बीएड मा भर्ना खुल्यो।
6: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोतमा 1 शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
5: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
6: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
5: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
7: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
8: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
9: के को छलफल हो दाई भाउजू, दुवै जना थकित पनि देखिनुहुन्छ।
8: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
9: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
7: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
10: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
6: ए
11: दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
12: हो भाइ, आज मलाई पनि काम गर्ने जागरै छैन।
13: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
12: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
14: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
15: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
16: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
14: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
16: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
17: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
12: फोन नम्बर 071-531-6141 5-35-641।
18: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
19: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
20: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोके जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
18: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि।
20: मोबाइल 9826-35111 र 9826-21354।
21: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौ।
22: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
2: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगु, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 9876-96-0018।
23: विश्व शान्तिको मुहान

0: गुप्ता नर्सरी तिलोत्तमाचार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध।
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
0: गुप्ता नर्सरी तिलोत्तमाचार ड्राइभर टोल रूपन्देही।
2: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
4: गुप्ता नर्सरी तिलोत्तमाचार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
2: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूआतसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, निलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
1: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
0: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमाचार ड्राइभर टोल रूपन्देही।
2: फोन नम्बर 071-560-205।
5: हो, घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
6: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
7: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
5: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
8: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
5: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की। फोन 98-570-72-397 र 98-475-42-914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
9: हरेक स्पेन्डिङमा कलेक्टिङ पोइन्ट्स।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर
1: होइन के खुसीको खबर हो दाजु?
0: अरे भाई, लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
1: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नाली प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
3: पर्व
4: एसआर इप्सन क्यानन ब्रान्डको आठ नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
3: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
4: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा,
3: फोन नम्बर 071-542-6999।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: नानी खाना खान आऊ।
8: लाउ दिनुस।
7: हात धोयौ?
8: धोइसके बाबा।
7: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
8: ढिला भइसक्यो।
9: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
7: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
9: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ।
10: बर्सेनी, झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
11: नेपाल सरकार विज्ञापनको।
12: किन झोक्राउनु भछ काका?
13: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
12: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
13: ए, बुद्ध फाइबर कान्छोली पनि त्यही भन्थ्यो।
14: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98-570-2157 र 98-472-2228।
15: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिन पर्यो भनेको, कहाँ बनाइदिने होला?
16: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
15: आकर्षक डिजाइनका, भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान, भीम आभूषण गहना गृह,
17: तिलोत्तमा 5, मडगिराम, रूपन्देही।
16: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
18: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-472-2882 र 98-470-2470।

0: बिहार का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
4: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
5: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
6: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
5: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त? यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
6: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
5: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
6: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
8: अनुरोध है, लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
9: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु, चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
2: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
2: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
2: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
2: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: ओहो, कति राम्रो कुकुर कहाँबाट ल्याउनु भएको?
5: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
4: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
5: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
4: हो त, अब त हाम्रो नगरपालिका भित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
6: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: बिना बुढेस कालमा के कुरामा हो बुढा बुढी गफी त
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी स्यासु सालको मेसो खोल्दै छौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
4: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
5: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश

0: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
1: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ अनि सैथरी दबाई खानै पर्यो।
0: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
2: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल, रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98570-68805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
3: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
4: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
5: के को छलफल हो दाई बाबुजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
4: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाइले मेरो कामै देख्नुहुन्न।
5: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
6: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
7: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
8: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
10: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
11: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
4: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
12: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
4: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कुल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
12: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
4: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका पाँच, मणिग्राम रूपन्देही।
13: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
14: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
15: होइन, के खुसीको खबर हो दाजु?
14: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
15: हो र?
14: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय, पुष्पलाल पार्क, बुटवल, फोन नम्बर 071-533-823।
16: ओहो ला
17: ल ल ल मरे के हो?
16: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
17: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
16: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
17: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
16: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
18: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
19: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
22: लो किन नि, के भयो, सन्चो भएन?
21: होइन, यतिकै जाने मन लागेन।
22: यतिकै पनि हुन्छ?
21: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
22: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
23: नमस्ते, कति कामले पाल्नु भयो?
22: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
23: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
21: हस् म्याडम।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: ए बुढा, हेर्नुहोस् त, आज पनि रिसे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
26: ए, जान्छ जान्छ।
14: होइन, के भयो बाबु?
27: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नुभयो।
14: ल ल नाच्यौ बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
28: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
0: हाय दैव फेरि मदिर खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
1: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
2: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
0: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
1: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौ
3: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
28: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश
5: होइन पुर्खे बा किन के भयो र
6: बाह्र चौराइस घुमे खै एक गरेर
5: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो चौबिसै घण्टा इमर्जेन्सी आईसीयू प्रसूति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल होइन पुर्खे बा फेरि दौडिँदै कता हो
6: ए किरिम यनमा गएको सब ठिक ठाक अब त पुर्खे बा पनि हिन्छ मर्निङ वाक
5: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा छ मणिग्राम रूपन्देही फोन 071-562-744 562-745
7: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस BNH M Pharma विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071-410-380 071-410-479 मोबाइल 98-75-85-188 98-75-20-752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
8: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
26: तपाईँ बनाइदिन्छ त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
8: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
29: तिलोत्तमा 5 मणिग्राम रूपन्देही
26: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
30: सम्पर्क नम्बर 071-560-090 मोबाइल नम्बर 98-472-882 र 98-470-24-870

0: Marka Hati Ofisi Sement. Desh ko Sement.
1: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
2: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
1: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
3: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
4: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
3: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
4: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
5: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
4: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
5: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
4: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
7: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पुरै सेवन गरौं।
6: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
7: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
6: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
7: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
6: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: डढिलोबाट बचौं र बचाऊ। सलाइन, लाइटर जस्ता प्रज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। जंगलमा सलाइन तथा लाइटरको प्रयोग नगरौं र गर्नै पर्ने भए सावधानीपूर्वक प्रयोग गरी राम्रो गरी निभाऊ। हाम्रो सानो असावधानीले जंगल मात्र होइन आसपासका बस्ती समेत उजाड हुन सक्छन्। जन धन र वनको संरक्षण गरौं, सचेत बनाऊ, डढेलोबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
10: जातीय विभेदको अन्त्य गरौं। जातीय आधारमा नभई मानिसको ज्ञान, सीप र कर्मको कदर गरौं। मानिसको श्रेष्ठता उसको आचरणले निर्धारण गर्दछ। कर्मद्वारा मानिसको श्रेष्ठता कायम गरौं। जातीय विभेदले पैदा गरेको अन्धविश्वासमा नपरौं। छुवाछुत र भेदभाव जन्य कार्य दण्डनीय हो, सचेत रहौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
11: कति धेरै भिडो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
12: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्।
13: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
14: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका, एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

नमस्कार, रेडियो लुम्बिनीबाट अपराह्न 5 बजेको हाल खबरमा दिवाकर पन्थीको स्वागत छ। यो हाल खबर एफएम 96.8 MHz, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। सुनसरी घटनालाई लिएर संसदमा सरकारको चर्को आलोचना, प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकामाथि सांसदहरूले उठाए प्रश्न। अहंकार त्याग्न प्रधानमन्त्री बालनलाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको सुझाव, मधेसका राष्ट्रपा सांसदसँग सभापति लामिछानेको छलफल। मधेसमा विभिन्न ठाउँमा असहज अवस्था, ठाउँ ठाउँमा कर्फ्यू जारी, आपसी सद्भाव कायम राख्न पूर्व राजा ज्ञानेन्द्र शाहको आह्वान। स्वास्थ्य बीमा बोर्डको नेतृत्वमा राष्ट्रपाका पूर्व सल्लाहकार मेरिटो कृषिको नारामाथि प्रश्न। 2 दिनदेखि बन्द अस्पतालको ओपीडी सेवा सुचारू, बिरामीलाई राहत, लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले नै निरन्तरता पाउने। लघुवित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, पश्चिम नवलपरासीको पालीनन्दन गाउँपालिका अध्यक्ष र उपाध्यक्ष विहीन, कपिल वस्तुको सुद्धोदन गाउँपालिकाका उपाध्यक्षमाथि 5 लाख घुस लिएको आरोपमा मुद्दा दायर। पश्चिम नवलपरासीमा सर्वपक्षीय बैठक, धार्मिक सद्भाव कायम राख्ने प्रतिबद्धता, बुटवलमा नागरिक समाजको सद्भाव र्याली। बालश्रममा लगाइएका 2 बालकको बुटवलका रेस्टुरेन्टबाट उद्धार, प्रयोग गर्ने 2 रेस्टुरेन्टलाई किराइयो 6 लाख क्षतिपूर्ति। र फिफाले अर्जेन्टिनामाथि अनुसन्धात्मक कार्यवाही प्रक्रिया शुरू गर्यो। अब खबर विस्तारमा। सुनसरीको देवानगंज र कप्तानगंज क्षेत्रमा भएको हिंसात्मक घटनाको विषयलाई लिएर प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूले सरकारको तीव्र आलोचना गरेका छन्। देशको सुरक्षा संवेदनशीलतासँग जोड़िएको यति ठूलो मुद्दा हुँदा पनि प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङ दुवै संसद बैठकमा अनुपस्थित भएपछि सांसदहरूले उहाँहरूको खोजी र जवाफदेहिताको माग गर्दै सरकारको आलोचना गरेका हुन्। 14 दिनपछि बसेको संसद बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा राप्रपा र श्रम संस्कृति पार्टी लगायत सबै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका छन्। एमाले सांसद पद्मा अर्याल र कांग्रेस प्रमुख सचेतक बास्न थापाले विगतका आन्दोलनमा राजीनामा माग्ने वर्तमान प्रधानमन्त्री र गृहमन्त्री अहिले आफै नैतिक जिम्मेवारीबाट पन्छिएको आरोप लगाउनुभयो। उहाँले हिजो आक्रोश पोख्ने र सदनमा आँसु बगाउने नेतृत्व अहिले नागरिकको ज्यान जाँदा किन मौन बसेको भन्दै आक्रोश व्यक्त गर्नुभयो। यस्तै नेकपा सांसद गोपाल शर्मा र राप्रपा प्रमुख सचेतक खुशबु ओलीले घटनाबारे सत्य तथ्य सार्वजनिक गर्न र गोली चलाउने आदेश कसले दियो भन्ने स्पष्ट पार्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्नुभयो। यसैबीच झण्डै 2 साताको अन्तरालमा बसेको प्रतिनिधि सभा बैठक फेरि 5 दिनका लागि स्थगित भएको छ। साउन 19 गते बस्ने गरी सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभाको बैठक स्थगित गर्नुभएको हो। आजको बैठकमा विपक्षी दलका सांसदले सुनसरीको कप्तानगंजमा भएको घटनाका सम्बन्धमा सरकारको जवाफ माग गरेका थिए। पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले सरकारलाई अनुभवी नेता र विज्ञहरूको ज्ञान एवं अनुभवलाई आत्मसात गर्न आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै संयोजक दाहालले देशका लागि जटिल समस्या समाधानका लागि पुराना र अनुभवी नेताहरूसँगको संवाद अपरिहार्य रहेको बताउनुभयो। उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि ती अनुभवहरू महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। दाहालले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै आफू मात्रै पर्याप्त छु भन्ने सोच र अहंकारले काम गरेको भए त्यो देशका लागि दुर्भाग्यपूर्ण हुने टिप्पणी गर्नुभयो। उहाँले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका राजनैतिक दलहरूसँग रहेका संघर्षका अनुभवहरू वर्तमान सरकारका लागि मार्गदर्शक र सहयोगी सिद्ध हुन सक्ने धारणा राख्नुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका मधेसका सांसदहरूले गृहमन्त्री सुदन गुरूङको भूमिकामाथि प्रश्न उठाएका छन्। आज सभापति रवि लामिछानेसँगको भेटमा मधेसका सांसदहरूले गृहमन्त्रीको शैलीप्रति गुनासो गरेका हुन्। सुनसरीबाट शुरू भएको पछिल्लो घटनाक्रममा गृहमन्त्री गुरूङले सम्बन्धित क्षेत्रका सांसदहरूसँग छलफल समेत नगरेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। सुनसरीको घटना विस्तारै त्यसबाट पश्चिमतर्फ फैलिँदै जाँदा आज सिराहा, धनुषा लगायतका जिल्लामा प्रदर्शन भएको छ। स्थानीय प्रशासनले विभिन्न ठाउँमा कर्फ्यू आदेश जारी गरे पनि प्रदर्शन रोकिएको छैन।
सिराहाको गोलबजारमा दुई पक्षबीच झडप हुँदा स्थिति तनावपूर्ण बनेको छ। तनावको स्थिति बढ्दै जाँदा प्रहरीले बल प्रयोग गरेको छ। त्यसक्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय गणेश यादव रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार गोलबजार क्षेत्रमा सेना परिचालन गरिएको छ। सुनसरी लगायतका क्षेत्रमा हालै भएको आपसी द्वन्द र विवादप्रति पूर्व राजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गर्दै सबै नेपालीलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। निर्मल निवास स्थित संवाद सचिवालय मार्फत जारी गरिएको सद्भाव सन्देशमा सुनसरीमा भएको आपसी द्वन्द्वका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भागमा फैलिन गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभएको हो। नेपाल बहुजातीय बहुभाषिक बहुसांस्कृतिक विशेषता भएको देश भएको र यही विविधता नै देशको गौरव तथा पहिचान भएकाले यसमा कसैले पनि खलल पार्न नहुनेमा उहाँले जोड़ दिनुभएको छ। नेपाली समाज सधैं आपसी मेलमिलाप र सद्भावमा बस्दै आएको उल्लेख गर्दै देशको मौलिक मान्यता विपरीत यस्ता अवांछित घटनाहरू हुनु चिन्ताको विषय भएको बताइएको छ। यो हाम्रो मौलिक मूल्य र मान्यता विपरीतको विषय हो। त्यसैले जुनसुकै भूभागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौं, हाम्रो यही आग्रह छ, यही आजको आवश्यकता हो, विज्ञप्तिमा भनिएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका पूर्व स्वास्थ्य विज्ञ सल्लाहकार डाक्टर सुभाष प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष नियुक्त हुनुभएको छ। आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। सरकारले सार्वजनिक प्रतिस्पर्धा मार्फत नेतृत्व चयन गरिएको दावी गरे पनि अन्तत रासोपाकै पूर्व स्वास्थ्य सल्लाहकारलाई जिम्मेवारी दिएपछि मेरिटोक्रेसी र निष्पक्ष नियुक्तिको सरकारी दावीमाथि प्रश्न उठेको छ। डाक्टर प्याकुरेल रासोपाका पूर्व स्वास्थ्य तथा जनसंख्या विभागका सल्लाहकार स्वास्थ्य विज्ञ सल्लाहकार हुनुहुन्छ। उहाँलाई 2080 असोजमा राष्ट्रपतिले स्वास्थ्य तथा जनसंख्या विभागको सल्लाहकारमा मनोनित गरेको थियो। राजनीतिक हस्तक्षेप अन्त्य गर्ने प्रतिबद्धता जनाएको दलले आफ्नै निकट व्यक्तिलाई बोर्डको नेतृत्वमा पुर्याएको भन्दै आलोचना शुरू भएको छ। गत असार 30 गते अध्यक्ष छनौटका लागि गठित सिफारिश समितिले 5 जनाको अन्तिम सूची सार्वजनिक गरेको थियो। उक्त सूचीमा डाक्टर प्याकुरेलसँगै निजन उपाध्याय, महेश सुवेदी, सुमन चन्द्र गुरूङ र सिमरिन काफले अन्तर्वार्तामा सहभागी हुनुभएको थियो। चिकित्सकको हड़तालका कारण बन्द रहेको अस्पतालको ओपीडी सेवा आजबाट सुचारू भएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि कुटपिट भएको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा देशभरका चिकित्सक स्वास्थ्यकर्मी आन्दोलित भएका थिए। मंगलबार र बुधबार अस्पतालको ओपीडी सेवा बन्द भएपछि स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामी निराश भएर फर्किनु परेको थियो। यही साउन 9 गते नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि आक्रमण भएको थियो। आक्रमणबाट घाइते भएका डाक्टर प्रमोदको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। चिकित्सकमाथि आक्रमण गर्नेलाई पक्राउ गरी कार्यवाही नगरेको भन्दै देशभरका चिकित्सक सेवा बन्द गरी आन्दोलनमा उत्रिएका थिए। बुधबार सरकार र नेपाल चिकित्सक संघबीच 5 बुधे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका हुन्। आन्दोलन फिर्ता भएका कारण चिकित्सकहरू आजबाट नियमित सेवामा फर्किएका हुन्। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले चेतनारायण आचार्यलाई नै निरन्तरता दिने भएको छ। नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपा बीच सत्ता सहकार्यको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि आचार्यलाई नै नेतृत्वमा निरन्तरता दिने सहमति भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्व मुख्यमन्त्री लीला गिरीबीच भक्तपुरको गुण्डुमा भएको छलफलले आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निष्कर्ष निकालेको जनाइएको छ। गुण्डुमा भएको छलफलले आफू नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय भएको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो। यसअघि एमाले र नेकपा बीच मन्त्रालयको बाँडफाँड, मन्त्रीहरूको जिम्मेवारी तथा सरकारको साझा कार्ययोजनाबारे औपचारिक छलफल अघि बढ़ने भएको छ। मन्त्रालयको संख्या पुनर्संरचना भइसकेकाले दुवै दलबीच कुन मन्त्रालय कसले लिने भन्ने विषयमा गृह कार्य शुरू हुने जनाइएको छ। आन्दोलनरत लघुवित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले समिति गठन गर्नुभएको छ। आज मन्त्री स्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नुभएको हो। समितिका सदस्यहरूमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामो पोडेल रहनु भएको छ। अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्य सचिव रहेको समितिले आजै आन्दोलनरत लघुवित्त पीड़ितहरूसँग वार्ता शुरू गर्ने तयारी छ। सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै आन्दोलनमा रहेका
लघुवित्त पीड़ितले अस्ति मंगलबारदेखि काठमाडौँको माइतीघरमा आमरण अनसन शुरू गरेका छन्। लघुवित्त बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवृत्ति ब्याज, विभिन्न शीर्षकमा असुल गरिने हर्जाना र विविध शुल्क खारेज गर्नुपर्ने उनीहरूको माग छ। पश्चिम नवलपरासीको पालीनन्दन गाउँपालिका अध्यक्ष र उपाध्यक्ष विहीन भएको छ। निर्वाचन आयोगले असार 9 गते उपाध्यक्ष फातिमा खातुन अन्सारी पदमुक्त भएको जानकारी गराएको थियो। आयोगले राजनैतिक दल सम्बन्धी कानून तथा नियमावली अनुसार अन्सारीलाई निर्वाचित हुँदाको वखतमा आबद्ध रहेको राजनैतिक दलको निर्णयका आधारमा पद स्वतः रिक्त भएको जनाएको थियो। 2079 सालको स्थानीय निर्वाचनमा खातुन कांग्रेसबाट निर्वाचित हुनुभएको थियो। गत प्रतिनिधि सभा निर्वाचनमा उहाँले कांग्रेसका उम्मेद्वारलाई असहयोग गरेको र अन्य पार्टीका उम्मेद्वारको पक्षमा मत मागेको भन्दै कार्यवाहीका लागि सिफारिश गरेको थियो। निर्वाचन आयोगको निर्णय विरूद्ध सर्वोच्च अदालतमा पदबहालीको माग गर्दै रिट दायर गर्नुभएकोमा सर्वोच्च अदालतले साउन 10 अन्सारीको रिट खारेज गरिदिएको थियो। यसैगरी पालिकाका अध्यक्ष बैजू प्रसाद यादव विरूद्ध गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा असार 22 गते मुद्दा दर्ता गरेपछि निलम्बनमा हुनुहुन्छ। अध्यक्ष र उपाध्यक्ष दुवै पद खाली भएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको पालीनन्दन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द केसीले बताउनुभयो। पश्चिम नवलपरासीमा क्रियाशील राजनैतिक दल र सरकारवालाहरूको बैठकले धार्मिक सद्भाव नराख्ने र गलत सन्देश जाने कुनै पनि क्रियाकलाप नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सुनसरी जिल्लामा केही दिनदेखि भइरहेको घटनापछि यस्ता क्रियाकलाप जिल्लामा हुन नदिन र समयमा नै सचेत हुन सरकारवालाले आग्रह गरेका हुन्। राजनैतिक दल, सुरक्षा निकाय, धार्मिक क्षेत्रका अगुवा तथा विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधिहरूको सर्वपक्षीय बैठकमा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो। जिल्ला प्रशासन कार्यालय परासीमा प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा सहभागीहरूले जिल्लामा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा आपसी विश्वास कायम राख्न प्रतिबद्धता व्यक्त गरेका छन्। बैठकमा सहभागी राजनैतिक दलका नेता, धर्मगुरू, धार्मिक संघ संस्थाका अगुवाहरूले संयमित ढंगले प्रस्तुत हुने, स्थानीय प्रशासनसँग आवश्यक समन्वय गर्ने तथा जिल्लाको शान्ति र सद्भाव कायम राख्न आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्ने विषयमा छलफल भएको जिल्ला समन्वय समितिका प्रमुख भगवती यादवले बताउनुभयो। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी बुटवलमा नागरिक समाजको अगुवाईमा सद्भाव र्याली निकालिएको छ। सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न अपील गर्दै ब्यानर सहित बुटवलको पुष्पलाल चोकदेखि ट्राफिक चोकसम्म र्याली निकालिएको हो। र्यालीमा नागरिक समाजका अगुवा, मानव अधिकार कर्मी, संचार कर्मी, व्यावसायिक संघ संस्थाका प्रतिनिधि, विभिन्न धार्मिक समुदायका अगुवा, कानून व्यवसायहरू लगायतको उपस्थिति रहेको थियो। घुस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका उपाध्यक्ष होम प्रसाद चौधरी कुर्मी र गाउँपालिकाकै कम्प्युटर अपरेटर सुरेश कार विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले दुवैजनालाई 5,00,000 रूपियाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको हो। गाउँपालिकाका उपाध्यक्ष कुर्मीको खातामा अपरेटर कहारको खाताबाट 5,00,000 रूपियाँ ट्रान्सफर भएको थियो। गाउँपालिकाले न्यायिक असमानता विरूद्ध उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको थियो। त्यो कार्यक्रमका लागि भुक्तान भएको 6,00,000 रूपियाँ मध्ये 5,00,000 रूपियाँ उपाध्यक्ष चौधरीको खातामा गएको र त्यो भ्रष्टाचारको रकम भएको अख्तियारको जिकिर हो। बुटवलका होटलमा काम गर्दै आएका 3 बाल श्रमिकको उद्धार गरिएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर 6 सञ्चालित 2 रेस्टुरेन्टबाट 3 बाल श्रमिकको उद्धार गरिएको हो। श्रम तथा व्यवसायजन्य विभागका अनुसार श्रम तथा रोजगार कार्यालयको समन्वयमा साउन 7 गते गरिएको संयुक्त अनुगमनका क्रममा रेस्टुरेन्टमा बाल श्रम प्रयोग भइरहेको भेटिएको हो। जिल्ला प्रशासन कार्यालय रूपन्देही, इलाका प्रहरी कार्यालय बुटवल, बुटवल उपमहानगरपालिका र सिविन नेपाल बाल हेल्पलाइनको संयुक्त टोलीले उक्त स्थानमा निरीक्षण गरेको थियो। उद्धार गरिएका ती बालकहरूलाई तत्काल संरक्षणका लागि सिविन नेपालको आपतकालीन बासगृहमा पठाइएको थियो। बालश्रम प्रयोग गरेको कसुरमा टोलीले दुवै रेस्टुरेन्टलाई प्रति रेस्टुरेन्ट 50,000 रूपियाँका दरले जरिवाना गर्ने निर्णय गरेको छ। यसका साथै श्रम ऐन अनुसार उनीहरूले काम गरेको अवधिको आधारमा बाँकी पारिश्रमिक र क्षतिपूर्ति बापतको रकम भुक्तानी समेत गराइएको छ।
र विश्वकपको फाइनलमा स्पेनसँगको हारपछि र पूरै प्रतियोगिताभरि देखाएको व्यवहारका कारण फिफाले अर्जेन्टिनामाथि अनुशासनात्मक कार्यवाही प्रक्रिया शुरू गरेको छ। गएको हप्ता विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकाको न्यू जर्सी रंगशालामा भएको विश्वकप फाइनलपछि भएको घटनाको छानबिन गर्न एक अनुशासनात्मक तथा आचार संहिता सम्बन्धी अभियोजक नियुक्त गरेको छ। विश्वकप फाइनलमा स्पेनसँग 1-0 पराजित भएपछि अर्जेन्टिनाका धेरै खेलाड़ी तथा सहायक कर्मचारीहरू स्पेनका खेलाड़ीहरूसँग विवादमा मुचिएका थिए। अभियोजकको सिफारिशमा फिफाले आफ्नो आचार संहिताको धारा 14 अन्तर्गत कथित कुटपिटको आरोपमा अर्जेन्टिनाका खेलाड़ीहरू नोएल मोलिना र लियान्ड्रो पारेडेस तथा सहायक प्रशिक्षक रोबर्टो आयालामाथि अनुसन्धान गर्नेछ। फिफाको अनुशासन संहिता अनुसार खेल भावना विपरीतको आचरणका लागि खेलाड़ी तथा पदाधिकारीहरू कम्तीमा एक खेलको निलम्बनमा पर्छन् भने कुटपिटका लागि कम्तीमा 3 खेलको निलम्बनको सामना गर्नुपर्ने हुन्छ। यही खेल खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक सुनसरी घटनालाई लिएर संसदमा सरकारको चर्को आलोचना, प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकामाथि सांसदहरूले उठाए प्रश्न, अहंकार त्याग्न प्रधानमन्त्री बालेन शाहलाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको सुझाव, मधेसका राजसभा सांसदसँग सभापति लामिछानेको छलफल, मधेसमा विभिन्न ठाउँमा असहज अवस्था, ठाउँ ठाउँमा कर्फ्यू जारी, आपसी सद्भाव कायम राख्न पूर्व राजा ज्ञानेन्द्र शाहको आह्वान, स्वास्थ्य बीमा बोर्डको नेतृत्वमा राष्ट्रपतिका पूर्व सल्लाहकार, मेरिटोक्रेसीको नारामाथि प्रश्न, 2 दिनदेखि बन्द अस्पतालको ओपीडी सेवा शुरू, बिरामीलाई राहत, लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले नै निरन्तरता पाउने, लघुवित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, पश्चिम नवलपरासीको पालीनन्दन गाउँपालिका अध्यक्ष र उपाध्यक्ष विहीन कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका उपाध्यक्षमाथि 5 लाख घुस लिएको आरोपमा मुद्दा दायर, पश्चिम नवलपरासीमा सर्वपक्षीय बैठक, धार्मिक सद्भाव कायम राख्ने प्रतिबद्धता, बुटवलमा नागरिक समाजको सद्भाव र्याली, बालश्रममा लगाइएका 2 बालकको बुटवलका रेस्टुरेन्टबाट उद्धार, प्रयोग गर्ने 2 रेस्टुरेन्टलाई तिराइयो 6 लाख क्षतिपूर्ति, र फिफाले अर्जेन्टिनामाथि अनुशासनात्मक कार्यवाही प्रक्रिया शुरू गर्यो। यिनै खबरसँगै अपरान्ह 5 बजेको हालखबर सकियो। शान्ति समृद्धि र रूपान्तरणका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
1: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
0: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
1: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
0: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
1: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
0: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
4: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
5: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर, फोन 071-410-380 071-410-479 मोबाइल 98-75-85-188 98-75-20-752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
8: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
9: देख्नु भएन, औषधि हालेको।
8: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
8: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
9: हजुर,
8: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
8: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भए
5: ए बोक्नुहोस् त, मेसेज आएको छैन।

ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.

0: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यस सुन्नुहोस्,
4: घर, अफिस वा होटेल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: उनको प्रयोग सहित परीक्षण को व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मी को निगरानी में विश्वसनीय ल्याब रिपोर्ट को व्यवस्था। होल बॉडी चेकअप, थायराइड, किडनी, कोलेजो, बाथ, डेंगू, यूरिक एसिड तथा दिशा पिशाब को परीक्षण अत्याधुनिक ढंग बाट गरिने। घरमै गई निःशुल्क रगत संकलन को व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षण को अर्को नाम तिलोत्तमा हाईटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौक देखि 200 मीटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: सधैं हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
2: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
1: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
3: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
5: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिझो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउनै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथल्याबको ठिक पछाडि।
5: मोबाइल 98-026-37-111 र 98-026-21-354।
6: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
7: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौं। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो।
12: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
11: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
12: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
11: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
13: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
14: हाम्रा सेवाहरू
13: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
14: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
13: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
14: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
13: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
15: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
10: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
9: बुटोल भैरहवा को बीच मणिग्राम में स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
16: हमारा सेवा
9: जनरल फिजिशियन
16: स्त्री तथा प्रसूति
9: बाल रोग
16: छाला तथा यौन रोग
9: हार जोड़ने नशा तथा बात रोग
16: टाउको तथा मनोरोग
9: नाक कान घाटी
16: जनरल सर्जरी
9: वीडियो एक्सरे
16: डिजिटल एक्सरे
9: ईसीजी
16: डेंटल तथा पैथोलॉजी
9: फिजियोथेरापी
16: तथा फार्मेसी सेवा उपलब्ध छ
17: किशोर किशोरी युवाहरू र 15 देखि 49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
18: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
19: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
20: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
21: 98-570-21-835
22: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
23: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
22: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
24: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
22: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
25: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
26: सबै मिलाई खुवाऊ
25: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
27: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ
28: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि
29: आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
30: रेडियो लुम्बिनी

जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त।

0: स्नातकतः भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मडिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातकतः प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
1: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
2: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
1: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
2: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
1: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
3: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
6: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौं।
5: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
6: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
5: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
6: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
5: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
6: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
5: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आज दिउँसो मात्रै सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राष्ट्रिय सुरक्षा परिषदको बैठक राख्नुभएका प्रधानमन्त्री शाहले लगत्तै गृहमन्त्री सुदन गुरूङलाई द्वन्द शुरू भएको सुनसरीको कप्तानगंज जान निर्देशन दिनुभएको थियो। प्रधानमन्त्रीको निर्देशनपछि गृहमन्त्री गुरूङ अहिले स्वास्थ्य मन्त्री निशा मेहता लगायत केही सांसद लिएर मध्य प्रदेश जाँदै हुनुहुन्छ। सुनसरी मन्त्री मेहताको गृह जिल्ला हो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले अहिले मधेस र कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने रासोपा संसदसँग बैठक बोलाउनु भएको छ।
1: सुनसरीसँगै मधेस प्रदेशका विभिन्न जिल्लाको शान्ति सुरक्षा खलबलिएसँगै पूर्व राजा, पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री सहितले सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम गर्न अपील गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतले सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका हुन्। जेनजी मुभमेन्ट नेपालले देशका विभिन्न भागमा पछिल्लो समय देखिएको हिंसाका घटना, साम्प्रदायिक तनाव र सार्वजनिक सुरक्षा अवस्थाप्रति गम्भीर भई समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराएको छ। सप्तरीमा आज बसेको सर्वदलीय तथा सरकारवालाको बैठकले पनि सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम राख्न आह्वान गरेको छ।
0: सुनसरी घटनाबारे सांसदहरूले सरकारको जवाब मागेपछि प्रतिनिधि सभाको बैठक चार दिनलाई धकलिएको छ। दुई सातापछि आज बसेको बैठकमा बोलेका अधिकांश सांसदले सुनसरी घटनाबारे सरकारका प्रधानमन्त्री र गृहमन्त्रीले जवाब दिनुपर्ने माग गरेका थिए। यो घटनामा नैतिकताको आधारमा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्नेदेखि घटनाको उच्चस्तरीय छानबिनको माग समेत गरिएको छ। आज दुईवटा मात्र कार्यसूची भए पनि बैठक करिब 4.5 घण्टा चल्यो। अब प्रतिनिधि सभाको अर्को बैठक साउन 19 गते बस्नेछ। राष्ट्रिय सभाको बैठक भने भोलिका लागि तय गरिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की नियुक्त हुनुभएको छ। आज राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्नुभएको हो। नेपालको संविधानको धारा 245 उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिशमा कार्कीलाई प्रमुख निर्वाचन आयुक्त मा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जानकारी दिनुभएको छ। त्यस्तै राष्ट्रपति पौडेलले गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बालाई निर्वाचन आयुक्तमा नियुक्त गर्नुभएको छ। संसदीय सुनवाई समितिले तीनैजनाको नाम अनुमोदन गरेपछि संवैधानिक परिषदले नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको थियो। नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूले शपथ लिइसकेका छन्।
0: दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत सञ्चालन हुने भाषा परीक्षाका लागि आवेदन दिने म्याद थपिएको छ। आज सूचना जारी गर्दै वैदेशिक रोजगार विभागले तीन दिन म्याद थप गरी साउन 20 गतेसम्म पुर्याएको छ। यसअघि आवेदन दिने अवधि 2 अगस्त अर्थात पर्सी साउन 17 गतेसम्म मात्रै राखिएको थियो। भाषा परीक्षाको आवेदन खुलेपछि राजधानी बनाउने र नवीकरण गर्नेको चाप बढ़ेपछि राजधानीकै कारण योग्य र इच्छुक नागरिक दरखास्त दिनबाट वञ्चित नहुने भन्दै आवेदन दिने म्याद थप गरिएको विभागले जनाएको छ।
1: मौसम पूर्वानुमान महाशाखाले आज राति बागमती सहित अन्य विभिन्न प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशको पहाड़ी र तराई भूभागका साथै बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। हिजो पनि काठमाडौँमा भारी वर्षा हुँदा कपन गोकर्णेश्वर लगायत क्षेत्र डुबानमा परेको थियो। यसै गरी धोबीखोला आसपासको बस्तीमा पनि बाढ़ी पसेको थियो। त्यसै गरी महाशाखाले भोलि दिउँसो मधेस बागमती गण्डकी लुम्बिनी तराई प्रदेशका केही भूभागमा हावाहुरीको र बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
0: साताको चौथो कारोबार दिन आज नेप्से परिसूचक 16 अंकले घटेको छ। यससँगै परिसूचक नेप्से 2672 बिन्दुमा कायम भएको छ। यो साता कारोबार शुरू भएदेखि नै बजार लगातार घटिरहेको छ। साताको चार दिनमा निश्चय परिसूचक 62 अंकले घटेको छ। आज कारोबार रकम पनि घटेको हो। हिजो 4.2 अर्ब कारोबार भएकोमा आज 3.38 अर्ब रूपियाँको शेयर किन बेच भएको छ। आज 59 कम्पनीको शेयर मूल्य बढ्दा 206 कम्पनीको शेयर मूल्य घट्यो भने 11 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनमा गरेको पछिल्लो आक्रमणमा परिवार 8 जनाको मृत्यु भएको छ। आज ब्यालिस्टिक क्षेपास्त्र र ड्रोनहरू प्रयोग गरेर गरिएको आक्रमणमा बालबालिका सहित कम्तीमा 8 जना सर्वसाधारणको मृत्यु हुनुका साथै केही मानिस घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। पोल्याण्डको सीमा नजिकै युक्रेनमा आक्रमण भएको हो। आक्रमणपछि पोल्याण्डले रूसी क्रूज क्षेपास्त्र आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको छ कि छैन भनेर अनुसन्धान शुरू गरेको छ। यो आक्रमण यस्तो समयमा भएको हो जब युक्रेनले पश्चिमी देशहरूद्वारा आपूर्ति गरिएका प्याट्रियट वायु रक्षा क्षेपास्त्रहरूको गम्भीर अभावको सामना गरिरहेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा 10 क्षेत्रमा आक्रमण गरेको बताउनु भएको छ। आक्रमणबाट दर्जनौं घरहरू व्यवसायहरू र पूर्वाधारहरूमा क्षति पुगेको छ। रूसले धेरै ब्यालिस्टिक क्षेपास्त्र सहित 70 भन्दा बढ़ी क्षेपास्त्रहरू र 280 भन्दा बढ़ी ड्रोनहरू प्रहार गरेको र युक्रेनले यीमध्ये 260 भन्दा बढ़ी ड्रोनहरू खसाली दिएको दावी गरेको छ।
0: अब खेल समाचार। इंग्ल्याण्डको टेस्ट क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा स्टीफन मेकलिङ नियुक्त भएका छन्। न्यूजील्याण्डका पूर्व कप्तान फ्लेमिङले ब्रेन्डन म्याक्लुमको स्थान लिनेछन्। म्याक्लुमलाई यसै महिनाको शुरूआतमा टेस्ट टोलीको जिम्मेवारीबाट हटाइएको थियो। यद्यपि उनी इंग्ल्याण्डको सीमित ओभर एक दिवसीय र टी20 टोलीको मुख्य प्रशिक्षकका रूपमा भने यथावत छन्। फ्लेमिङले पहिलो पटक कुनै पनि राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्न लागेका हुन्। तर चेन्नई सुपर किङ्सको मुख्य प्रशिक्षकका रूपमा काम गरेका फ्लेमिङले टोलीलाई 5 पटक इण्डियन प्रिमियर लीग आईपीएलको च्याम्पियन बनाएका थिए। साथै जो रूटलाई इंग्ल्याण्ड क्रिकेट टोलीको नयाँ टेस्ट कप्तान नियुक्त गरिएको छ। रूटले हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका बेन स्टोक्सको स्थान लिनेछन्।
1: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: सिराहाको गोल बजारमा गोली लागेर अर्का युवकको मृत्यु। पर्साको बिरगंज सहित 4 स्थानमा निषेधाज्ञा जारी।
1: प्रधानमन्त्री शाहले आजै बेलुकी राष्ट्रका नाममा सम्बोधन गर्ने। राष्ट्रपा सभापति लामेछानेले मधेस र कोशी प्रदेशका सांसदसँग छलफल गर्दै।
0: प्रतिनिधि सभाको बैठक 4 दिनलाई स्थगित। भोलि राष्ट्रिय सभाको बैठक बस्ने।
1: रूसले युक्रेनमा गरेको आक्रमणमा परि 8 जनाको मृत्यु। 260 भन्दा बढ़ी ड्रोन खसाली दिएको युक्रेनको दावी।
0: र इंग्ल्याण्डको टेस्ट क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा स्टीफन फ्लेमिङ नियुक्त। थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। दिनेश र जगत विदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न

0: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
1: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
0: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
1: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
0: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
1: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
0: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
4: ओए बहिनीलाई के गरेको? त मान्छे नै रहेनछस्।
5: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलटी, बीएससी नर्सिङ, बीपीएच, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 9875-85188, 9875-20752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
8: ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
9: देख्नु भएन, औषधि हालेको।
8: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
8: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
9: हजुर,
8: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: विषादीले धेरै नै जोखिम हुन्छ है? क्या हो नानी?
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
8: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भयो
5: है? ए भगनुस् त, मेसेज आएको छैन।
6: घरी एसएमएस आएन।

ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.

0: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल, यो सुन्नुहोस्।
4: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
3: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फुर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि
5: मोबाइल 98-026-35-111 र 98-026-21-354
6: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो
12: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो
11: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट
12: सीट सीमित छ।

0: कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
1: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि
2: सम्पर्क 9857024344 9857035227 र 9857073220
3: बुटोल भएर हावाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
4: हाम्रा सेवाहरू
3: जनरल फिजिसियन
4: स्त्री तथा प्रसुति
3: बाल रोग
4: छाला तथा यौन रोग
3: हाड जोड्ने नसा तथा बात रोग
4: टाउको तथा मनोरोग
3: नाक कान घाँटी
4: जनरल सर्जरी
3: भिडियो एक्सरे
4: डिजिटल एक्सरे
3: ईसीजी
4: डेन्टल तथा प्याथोलोजी
3: फिजियोथेरापी
4: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
5: किशोर किशोरी युवाहरू र 15 देखि 49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
6: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
7: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 0175268332 मोबाइल
8: 9857021835
9: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
10: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी स्यासु सालको मेसो खोज्दैछौ क्या
9: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
11: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
9: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
12: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
13: सबै मिलाई खुवाऊ
12: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
14: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ
15: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश

0: स्नातकतः भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातकतः प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
1: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
2: कहाँबाट ल्याउनु दाजु? मामा घरबाट ल्याएको।
1: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
2: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
1: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
3: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
6: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
5: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
6: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
5: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
6: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
5: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
6: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
5: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364660।
1: व्यावसायिक कृषिले बनाउँछ सुखी। निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं। खेती योग्य जमिन बाँझो नराखौं। लाखौं खर्च गरेर विदेशीको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं। व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं। मान रोपौं, मुरी फलाउं। खेती योग्य जमिन बाँझो नछाडौं। पसिना बगाउं, समुन्नत बनाऊ। आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: नमस्ते डाक्टर साहब।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए, के भयो? के को हल्ला खल्ला भयो?
10: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
11: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
9: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
11: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
10: हो त है, हामीले त ध्यानै नदिएको।
11: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
12: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
1: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
13: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
13: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
13: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
14: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
15: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बिचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
14: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
15: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
14: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
15: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले गरौं।
14: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
16: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
17: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
18: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
17: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
19: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
18: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
20: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9872812882 र 9847024870।
21: यति बेला साँझको

नमस्कार, रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबरमा दिवाकर पन्तीको स्वागत छ। यो हाल खबर एफएम 96.8 MHz, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। सुनसरी घटनालाई लिएर संसदमा सरकारको चर्को आलोचना, प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकामाथि सांसदहरूबाट प्रश्नै प्रश्न। अहंकार त्याग्न प्रधानमन्त्री बालेन शाहलाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको सुझाव, मधेसका राष्ट्रपा सांसदहरूसँग सभापति लामिछानेको छलफल। मधेसमा विभिन्न ठाउँमा असहज अवस्था, ठाउँ ठाउँमा कर्फ्यू जारी, आपसी सद्भाव कायम राख्न पूर्व राजा ज्ञानेन्द्र शाहको आह्वान। प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै स्वास्थ्य बीमा बोर्डको नेतृत्वमा राष्ट्रपाका पूर्व सल्लाहकार मेरिटोक्रेसीको नारामाथि प्रश्न। दुई दिनदेखि बन्द अस्पतालको ओपीडी सेवा सुचारू, बिरामीलाई राहत, लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले नै निरन्तरता पाउने। लघुवित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, पश्चिम नवलपरासीको पालीनन्दन गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष विहीन। अपिल वस्तुको सुदोधन गाउँपालिकाका उपाध्यक्षमाथि 5 लाख घुस लिएको आरोपमा मुद्दा दायर, पश्चिम नवलपरासीमा सर्वपक्षीय बैठकद्वारा धार्मिक सद्भाव कायम राख्ने प्रतिबद्धता। बुटवलमा नागरिक समाजको सद्भाव र्याली, बाल श्रममा लगाइएका 2 बालकको बुटवलका रेस्टुरेन्टबाट उद्धार, प्रयोग गर्ने 2 रेस्टुरेन्टलाई तिराइयो 6 लाख क्षतिपूर्ति। र फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनात्मक कार्यवाही प्रक्रिया शुरू।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। सुनसरीको देवानगंज र कप्तानगंज क्षेत्रमा भएको हिंसात्मक घटनाको विषयलाई लिएर प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूले सरकारको तीव्र आलोचना गरेका छन्। देशको सुरक्षा संवेदनशीलतासँग जोड़िएको यति ठूलो मुद्दा हुँदा पनि प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङ दुवै संसद बैठकमा अनुपस्थित भएपछि सांसदहरूले उनीहरूको खोजी र जवाफदेहिताको माग गर्दै सरकारको आलोचना गरेका हुन्। 14 दिनपछि बसेको संसद बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा राप्रपा र श्रम संस्कृति पार्टी लगायत सबै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका छन्। एमाले सांसद पद्मा अर्याल र कांग्रेस प्रमुख सचेतक बासना थापाले विगतका आन्दोलनमा राजीनामा माग्ने वर्तमान प्रधानमन्त्री र गृहमन्त्री अहिले आफै नैतिक जिम्मेवारीबाट पन्चिएको आरोप लगाउनुभयो। उहाँहरूले हिजो आक्रोश पोख्ने र सदनमा आँसु बगाउने नेतृत्व अहिले नागरिकको ज्यान जाँदा किन मौन बसेको भन्दै आक्रोश व्यक्त गर्नुभयो। त्यस्तै नेकपा सांसद गोपाल शर्मा र राप्रपा प्रमुख सचेतक खुशबु ओलीले घटनाबारे सत्य तथ्य सार्वजनिक गर्न र गोली चलाउने आदेश कसले दियो भने स्पष्ट पार्न उच्चस्तरीय छानबिन आयोगको गठनको माग गर्नुभयो। त्यस्तै झण्डै दुई साताको अन्तरालमा बसेको आजको प्रतिनिधि सभा बैठक फेरि 5 दिनका लागि स्थगित भएको छ। साउन 19 गते बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठक स्थगित गर्नुभएको हो। आजको बैठकमा विपक्षी दलका सांसदले सुनसरीको कप्तानगंजमा भएको घटना सम्बन्धमा सरकारको जवाफ माग गरेका थिए। पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले सरकारलाई अनुभवी नेता र विज्ञहरूको ज्ञान एवं अनुभवलाई आत्मसात गर्न आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै संयोजक दाहालले देशका लागि जटिल समस्या समाधानका लागि पुराना र अनुभवी नेताहरूसँगको संवाद अपरिहार्य रहेको बताउनुभयो। उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि ती अनुभवहरू महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। प्रचण्डले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै आफू मात्रै पर्याप्त छु भन्ने सोच र अहंकारले काम गरेको भए त्यो देशका लागि दुर्भाग्यपूर्ण हुने टिप्पणी गर्नुभयो। उहाँले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका राजनैतिक दलहरूसँग रहेका संघर्षका अनुभवहरू वर्तमान सरकारका लागि मार्गदर्शक र सहयोगी सिद्ध हुन सक्ने धारणा राख्नुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका मधेसका सांसदहरूले गृहमन्त्री सुदन गुरूङको भूमिकामाथि प्रश्न उठाएका छन्। आज सभापति रवि लामिछानेसँगको भेटमा मधेसका सांसदहरूले गृहमन्त्रीको शैलीप्रति गुनासो गरेका हुन्। सोनसरीबाट शुरू भएको पछिल्लो घटनाक्रममा गृहमन्त्री गुरूङले सम्बन्धित क्षेत्रका सांसदहरूसँग छलफल समेत नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। सुनसरीको घटना विस्तारै त्यसबाट पश्चिमतर्फ फैलिँदै जाँदा आज सिराहा, धनुषा लगायतका जिल्लामा प्रदर्शन भएको छ। स्थानीय प्रशासनले विभिन्न ठाउँमा कर्फ्यू आदेश जारी गरे पनि प्रदर्शन रोकिएको छैन। सिराहाको गोलबजारमा दुई पक्षबीच झडप हुँदा स्थिति तनावपूर्ण बनेको थियो। तनावको स्थिति बढ़दै जाँदा प्रहरीले बल प्रयोग गरेको छ। त्यसक्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय गणेश यादव रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार गोलबजार क्षेत्रमा सेना परिचालन गरिएको छ भने तनाव बढ़ेपछि धनुषाको जनकपुरको शहरी क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ। त्यस्तै पर्साको वीरगंज महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले आज साँझ 5 बजेदेखि शुक्रबार बिहान 6 बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। सुनसरी लगायतका क्षेत्रमा हालै भएको आपसी द्वन्द र विवादप्रति पूर्व राजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गर्दै सबै नेपालीलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। निर्मल निवास स्थित संवाद सचिवालय मार्फत जारी गरिएको सद्भाव सन्देशमा सुनसरीमा भएको आपसी द्वन्द्वका कारण जनधनको क्षति र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भागमा फैलिन गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभएको हो। नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता भएको देश भएको र यही विविधता नै देशको गौरव तथा पहिचान भएकाले यसमा कसैले पनि खलल पार्न नहुनेमा उहाँले जोड़ दिनुभयो। नेपाली समाज सधैं आपसी मेलमिलाप र सद्भावमा बस्दै आएको उल्लेख गर्दै देशको मौलिक मान्यता विपरीत यस्ता अवांछित घटनाहरू हुनु चिन्ताको विषय भएको बताइएको छ। यो हाम्रो मौलिक मूल्य र मान्यता विपरीतको विषय हो। त्यसैले जुनसुकै भूभागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौ, हाम्रो यही आग्रह छ, यही आजको आवश्यकता हो, विज्ञप्तिमा भनिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ। तराई मधेसमा विकसित घटनाक्रमलाई लिएर शाहले आजै सम्बोधन गर्न लाग्नु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच गृहमन्त्री सुदन गुरूङ सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंज जानुहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री शाहसँगको भेटपछि गृहमन्त्री गुरूङ कप्तानगंज जान लाग्नु भएको हो। मन्त्री गुरूङसँगै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता पनि सुनसरी जाँदै हुनुहुन्छ। सुनसरी मन्त्री मेहताको गृह जिल्ला रहेको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका पूर्व स्वास्थ्य विज्ञ सल्लाहकार डाक्टर सुभाष पेकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष नियुक्त हुनुभएको छ। आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। सरकारले सार्वजनिक प्रतिस्पर्धा मार्फत नेतृत्व चयन गरिएको दावी गरे पनि अन्तत रासोपाकै पूर्व स्वास्थ्य सल्लाहकारलाई जिम्मेवारी दिइएपछि मेरिटोक्रेसी र निष्पक्ष नियुक्तिको सरकारी दावीमाथि प्रश्न उठेको छ। डाक्टर प्याकुरेल रासोपाका पूर्व स्वास्थ्य तथा जनसंख्या विभागका सल्लाहकार स्वास्थ्य विज्ञ सल्लाहकार हुनुहुन्छ। उहाँलाई 2080 असोजमा रासोपाले स्वास्थ्य तथा जनसंख्या विभागको सल्लाहकारमा मनोनित गरेको थियो। राजनीतिक हस्तक्षेप अन्त्य गर्ने प्रतिबद्धता जनाएको दलले आफ्नै निकट व्यक्तिलाई बोर्डको नेतृत्वमा पुर्याएको भन्दै आलोचना शुरू भएको छ। गत असार 30 गते अध्यक्ष छनौटका लागि गठित सिफारिस समितिले 5 जनाको नाम अन्तिम सूची सार्वजनिक गरेको थियो। उक्त सूचीमा डाक्टर प्याकुरेलसँगै निजन उपाध्याय, महेश सुवेदी, सुमन चन्द्र गुरूङ र सिमरिन काफले अन्तर्वार्तामा सहभागी हुनुभएको थियो। चिकित्सकको हड़तालका कारण बन्द रहेको अस्पतालको ओपीडी सेवा आजबाट सुचारू भएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि कुटपीट भएको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा देशभरका चिकित्सक स्वास्थ्यकर्मी आन्दोलित भएका थिए। मंगलबार र बुधबार अस्पतालको ओपीडी सेवा बन्द भएपछि स्वास्थ्य जाँचका लागि अस्पताल आएका बिरामी निराश भएर फर्किनु परेको थियो। यही साउन 9 गते नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि आक्रमण भएको थियो। आक्रमणबाट घाइते भएका डाक्टर प्रमोदको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। चिकित्सकमाथि आक्रमण गर्नेलाई पक्राउ गरी कार्यवाही नगरेको भन्दै देशभरका चिकित्सकहरू सेवा बन्द गरी आन्दोलनमा उत्रिएका थिए। बुधबार सरकार र नेपाल चिकित्सक संघ बीच 5 बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका थिए। आन्दोलन फिर्ता भएका कारण चिकित्सकहरू आजबाट नियमित सेवामा फर्किएका हुन्। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले चेतनारायण आचार्यलाई नै निरन्तरता दिने भएको छ। नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपा बीच सत्ता सहकार्यको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि आचार्यलाई नै नेतृत्वमा निरन्तरता दिने सहमति भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्व मुख्यमन्त्री लीला गिरीबीच भक्तपुरको गुन्दुमा भएको छलफलले आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निष्कर्ष निकालेको हो। गुन्दुमा भएको छलफलले आफू नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय गरेको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो। यससँगै एमाले र नेकपा बीच मन्त्रालयको बाँडफाँड, मन्त्रीहरूको जिम्मेवारी तथा सरकारको साझा कार्ययोजनाबारे औपचारिक छलफल अघि बढ़ने भएको छ। मन्त्रालयको संख्या पुनर्संरचना भइसकेकाले दुवै दलबीच कुन मन्त्रालय कसले लिने भन्ने विषयमा गृह कार्य शुरू हुने जनाइएको छ। आन्दोलनरत लघुवित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले समिति गठन गर्नुभएको छ। आज मन्त्री स्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नुभएको हो। समितिका सदस्यहरूमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामो पौडेल रहनु भएको छ। अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्य सचिव रहेको समितिले आजै आन्दोलनरत लघुवित्त पीड़ितहरूसँग वार्ता शुरू गर्ने तयारी छ। सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै आन्दोलनमा रहेका लघुवित्त पीड़ितले अस्ति मंगलबारदेखि काठमाडौँको माइतीघरमा आमरण अनशन शुरू गरेका छन्। लघुवित्त बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवृत्ति ब्याज, विभिन्न शीर्षकमा असुल गरिने हर्जाना र विविध शुल्क खारेज गर्नुपर्ने उनीहरूको माग छ। पश्चिम नवलपरासीको पालीनन्दन गाउँपालिका अध्यक्ष र उपाध्यक्ष विहीन भएको छ। निर्वाचन आयोगले असार 9 गते उपाध्यक्ष फातिमा खातुन अन्सारी पदमुक्त भएको जानकारी गराएको थियो। आयोगले राजनैतिक दल सम्बन्धी कानून तथा नियमावली अनुसार अन्सारीलाई निर्वाचित हुँदाको बखतमा आबद्ध रहेको राजनैतिक दलको निर्णयका आधारमा पद स्वतः रिक्त भएको जनाएको थियो। 2079 सालको स्थानीय निर्वाचनमा खातुन कांग्रेसबाट निर्वाचित हुनुभएको थियो। गत प्रतिनिधि सभा निर्वाचनमा उहाँले कांग्रेसका उम्मेद्वारलाई असहयोग गरेको र अन्य पार्टीका उम्मेद्वारको पक्षमा मत मागेको भन्दै कार्यवाहीका लागि सिफारिश गरेको थियो। निर्वाचन आयोगको निर्णय विरूद्ध सर्वोच्च अदालतमा पदबहालीको माग गर्दै रिट दायर गर्नुभएकोमा सर्वोच्च अदालतले साउन 10 अन्सारीको रिट खारेज गरिदिएको छ। यसै गरी पालिकाका अध्यक्ष बैजू प्रसाद यादव विरूद्ध गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा असार 22 गते मुद्दा दर्ता गरेपछि निलम्बनमा हुनुहुन्छ। अध्यक्ष र उपाध्यक्ष दुवै पद खाली भएपछि अब कसरी अगाडि बढ़ने भन्ने विषयमा छलफल भइरहेको पालीनन्दन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द केसीले बताउनुभयो। पश्चिम नवलपरासीमा क्रियाशील राजनैतिक दल र सरकारवालाहरूको बैठकले धार्मिक सद्भाव राख्ने र गलत सन्देश जाने कुनै पनि क्रियाकलाप नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सुनसरी जिल्लामा केही दिनदेखि भइरहेको घटनापछि त्यस्ता क्रियाकलाप जिल्लामा हुन नदिन र समयमा नै सचेत हुन सरकारवालाले आग्रह गरेका हुन्। राजनैतिक दल, सुरक्षा निकाय, धार्मिक क्षेत्रका अगुवा तथा विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधिहरूको सर्वपक्षीय बैठकमा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। जिल्ला प्रशासन कार्यालय परासीमा प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा सहभागीहरूले जिल्लामा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा आपसी विश्वास कायम राख्न प्रतिबद्धता व्यक्त गरेका छन्। बैठकमा सहभागी राजनैतिक दलका नेता, धर्मगुरू तथा धार्मिक संघ संस्थाका अगुवाहरूले समयमित ढंगले प्रस्तुत हुने, स्थानीय प्रशासनसँग आवश्यक समन्वय गर्ने तथा जिल्लाको शान्ति र सद्भाव कायम राख्न आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्ने विषयमा छलफल भएको जिल्ला समन्वय समितिका प्रमुख भगवती यादवले बताउनुभयो। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी बुटवलमा नागरिक समाजको अगुवाईमा सद्भाव र्याली निकालिएको छ। सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न अपील गर्दै ब्यानर सहित बुटवलको पुष्पलाल चोकदेखि ट्राफिक चोकसम्म र्याली निकालिएको हो। र्यालीमा नागरिक समाजका अगुवा, मानव अधिकार कर्मी, संचार कर्मी, व्यावसायिक संघ संस्थाका प्रतिनिधि, विभिन्न धार्मिक समुदायका अगुवा, कानून व्यवसायी लगायतको सहभागिता रहेको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका उपाध्यक्ष होम प्रसाद चौधरी कुर्मी र गाउँपालिकाकै कम्प्युटर अपरेटर सुरेश काहार विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले दुवैजनालाई 5,00,000 रूपियाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको हो। गाउँपालिका उपाध्यक्ष कुर्मीको खातामा अपरेटर काहारको खाताबाट 5,00,000 रूपियाँ ट्रान्सफर भएको थियो। गाउँपालिकाले न्यायिक असमानता विरूद्ध उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको थियो। त्यो कार्यक्रमका लागि भुक्तान भएको 6,00,000 रूपियाँ मध्ये 5,00,000 रूपियाँ उपाध्यक्ष चौधरीको खातामा गएको र त्यो भ्रष्टाचारको रकम भएको अख्तियारको जिकिर छ। बुटवलका होटलमा काम गर्दै आएका 3 बाल श्रमिकको उद्धार गरिएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर 6 सञ्चालित 2 रेस्टुरेन्टबाट 3 बाल श्रमिकको उद्धार गरिएको हो। श्रम तथा व्यवसायजन्य विभागका अनुसार श्रम तथा रोजगार कार्यालयको समन्वयमा साउन 7 गते गरिएको संयुक्त अनुगमनका क्रममा रेस्टुरेन्टमा बाल श्रम प्रयोग भइरहेको भेटिएको हो। जिल्ला प्रशासन कार्यालय रूपन्देही, इलाका प्रहरी कार्यालय बुटवल, बुटवल उपमहानगरपालिका र सिविन नेपाल बाल हेल्पलाइनको संयुक्त टोलीले उक्त स्थानमा निरीक्षण गरेको थियो। उद्धार गरिएका ती बालकहरूलाई तत्काल संरक्षणका लागि सिविन नेपालको आपतकालीन बासगृहमा पठाइएको थियो। बालश्रम प्रयोग गरेको कसुरमा टोलीले दुवै रेस्टुरेन्टलाई प्रति रेस्टुरेन्ट 50,000 रूपियाँका दरले जरिमाना गर्ने निर्णय गरेको छ। यसका साथै श्रम ऐन अनुसार उनीहरूले काम गरेको अवधिको आधारमा बाँकी पारिश्रमिक र क्षतिपूर्ति बापतको भुक्तानी समेत गराइएको छ। र विश्वकपको फाइनलमा स्पेनसँगको हारपछि र पूरै प्रतियोगिताभरि देखाएको व्यवहारका कारण फिफाले अर्जेन्टिनामाथि अनुशासनात्मक कार्यवाही प्रक्रिया शुरू गरेको छ। गएको साता विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकाको न्यूयोर्क न्यूजर्सी रंगशालामा भएको विश्वकप फाइनलपछि को घटना को छानबिन गर्न एक अनुशासनात्मक तथा आचार संहिता सम्बन्धी अभियोजक नियुक्त गरेको छ। विश्वकप फाइनलमा स्पेनसँग 1-0 पराजित भएपछि अर्जेन्टिनाका धेरै खेलाड़ी तथा सहायक कर्मचारीहरू स्पेनका खेलाड़ीहरूसँग विवादमा मुछिएका थिए। अभियोजकको सिफारिश फिफाले आफ्नो आचार संहिताको धारा 14 अन्तर्गत कथित कुटपिटको आरोपमा अर्जेन्टिनाका खेलाड़ीहरू नहुएल मोलिना, लियान्ड्रो पारेडेस तथा सहायक प्रशिक्षक रोबर्टो आयालामाथि अनुसन्धान गर्नेछ। फिफाको अनुसन्धान संहिता अनुसार खेल भावना विपरीतको आचरणका लागि खेलाड़ी तथा पदाधिकारीहरू कम्तीमा एक खेलको निलम्बनमा पर्छन् भने कुटपिटका लागि कम्तीमा 3 खेलको निलम्बनको सामना गर्नुपर्ने हुन्छ। यही खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। सुनसरी घटनालाई लिएर संसदमा सरकारको चर्को आलोचना, प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकामाथि सांसदहरूबाट प्रश्नै प्रश्न। अहंकार त्याग्न प्रधानमन्त्री बालनलाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको सुझाव, मधेसका राष्ट्रपा सांसदहरूसँग सभापति लामिछानेको छलफल। मधेसका विभिन्न ठाउँमा असहज अवस्था, ठाउँ ठाउँमा कर्फ्यू जारी, आपसी सद्भाव कायम राख्न पूर्व राजा ज्ञानेन्द्र शाहको आह्वान। प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने, स्वास्थ्य बीमा बोर्डको नेतृत्वमा राष्ट्रपाका पूर्व सल्लाहकार मेरिटो क्रेसीको नारामाथि प्रश्न। 2 दिनदेखि बन्द अस्पतालको ओपीडी सेवा आजबाट सुचारू, बिरामीलाई राहत, लुम्बिनीको मुख्यमन्त्रीमा चेत नारायण आचार्यले नै निरन्तरता पाउने। लघुवित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, पश्चिम नवलपरासीको पालीनन्दन गाउँपालिका अध्यक्ष र उपाध्यक्ष विहीन। कपिल वस्तुको शुद्धदन गाउँपालिकाका उपाध्यक्षमाथि 5 लाख घुस लिएको आरोपमा मुद्दा दायर, पश्चिम नवलपरासीमा सर्वपक्षीय बैठकद्वारा धार्मिक सद्भाव कायम राख्ने प्रतिबद्धता। बुटवलमा नागरिक समाजको सद्भाव र्याली, बालश्रममा लगाइएका 2 बालकको बुटवलका रेस्टुरेन्टबाट उद्धार, प्रयोग गर्ने 2 रेस्टुरेन्टलाई तिराइयो 6 लाख क्षतिपूर्ति। र फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनात्मक कार्यवाही प्रक्रिया शुरू। साँझ 7 बजेको हाल खबर सकियो। शान्ति समृद्धि र रूपान्तरणका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
1: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
0: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त? यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पंक्षीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पंक्षीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
1: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
0: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
2: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
4: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
3: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
4: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
5: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: किन झोक्राउनु भन्छ काका?
8: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
7: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
8: ए, बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो।
9: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 98570271757 र 98472928।
10: ए बुढा, हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
11: ए, जान्त जान्त।
12: होइन, के भयो बाबु?
13: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
12: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
14: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
15: उत्सवको पर्व
16: एसआर किप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
15: एसएसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
16: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
15: फोन नम्बर 071-542-6999।
17: साउजी क्युआर भयो है?
18: ए, बगुनुस् त, मेसेज आएको छैन
19: घरि, एसएमएस आएन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ
5: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा
4: ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा
6: काका निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा
7: अरे बाबु अति रहर लाग्दो छ तिम्रो फुलबारी एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ आँप र लिचीले बोटै ढाकिदिएछ बडा अचम्म लाग्दो छ
6: कि तपाईँको बगैँचामा फल लागेको छैन
7: अरे हजुर कलमी बिरुवा फनेर सुहार बजार लाएर लगाइहाले हजुर एकको दाना फलेन
6: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त
7: कहाँ पर खोजे त बताइहाल्नुहोस्
6: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको नि
7: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी
8: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार बिउ बिजन फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
9: गुप्ता नर्सरी तिलोत्तमा 4 डाइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्
8: फोन नम्बर 5602005

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सुनसरी घटनापछि मधेसमा तनाव चुलियो। आज थप दुईजनाको मृत्यु। सुनसरी शहीद धनुषा र सिराहामा कर्फ्यू। पर्सामा निषेधाज्ञा जारी। चारवटै सुरक्षा निकाय शान्ति सुरक्षाका लागि सड़कमा।
1: चारैवटा सुरक्षा निकायहरू फिल्डमा खटेका छन् र अहिले समग्र धनुषा जिल्लाकै शान्ति सुरक्षा व्यवस्था सामान्य चाहिँ भएको अवस्था छ।
0: सद्भाव सहिष्णुता र राष्ट्रिय एकता जोगाउन राष्ट्रपति सहित प्रमुख राजनीतिक दलहरूको अपील। मधेस संकट समाधान बारे रासोपा सहित मधेसवादी दलहरू छलफलमा। दलगत स्वार्थ त्यागेर राष्ट्रहितमा एकताबद्ध हुनुपर्ने विज्ञको सुझाव।
2: कसको कमी हो, कहाँ ल्याप्सेस भयो भन्नुभन्दा पनि रिसले बदलाको भावनाले डढेलो लाग्यो भने त्यो कसको घर जलाउँछ भन्ने ठेगान हुँदैन।
0: लुम्बिनीमा एमाले नेकपा सहमतिपछि मुख्यमन्त्री परिवर्तन नहुने। राहदानी बनाउनेको भीड़ बढ़दो। अब दुई सिफ्ट र विदाको दिन पनि सेवा दिइने। राहत शिक्षकलाई सेवाबाट हटाए। देशव्यापी आन्दोलन गर्ने चेतावनी।
3: हामीले सूचनाबाट सम्प्रेषण गर्दै सबै देशभरिका 40,000 शिक्षकलाई हामी एक भयौं, एक हुँदैछौ, एक भयौं, एक हुनुपर्छ र बचेका साथीहरू पनि एक हुन जरूरी छ।
0: र एएफसी एसियन कप छनौटमा भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुने तय।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: धार्मिक र सामाजिक सहिष्णुता जस्तो संवेदनशील विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ता, मीडिया र आम संचार माध्यमले तथ्यमा आधारित जिम्मेवार र संयमित सूचना सम्प्रेषण गर्नुपर्छ। अपुष्ट सूचना, उत्तेजक भाषा र द्वेष फैलाउने सामग्रीले समाजलाई थप विभाजित बनाउने जोखिम बढ़छ। त्यसैले सत्य, सन्तुलन र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै सद्भाव, सहिष्णुता र विश्वासको वातावरण निर्माण गर्नु संचार क्षेत्रको मुख्य दायित्व हो।
5: संसदीको दिवानगंजमा भएको हिंसात्मक घटनापछि मधेसका विभिन्न जिल्लामा सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। बढ़दो प्रदर्शनपछि सुनसरी, धनुषा र सिराहामा अनिश्चितकालीन कर्फ्यू तथा पर्साको वीरगंजमा निषेधाज्ञा जारी गरिएको छ। सिराहाको गोल बजारमा दुई पक्षबीच भएको झडपमा करिब 20 वर्षीय गणेश यादवको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। यति बेला धनुषाका चारवटै सुरक्षा निकाय शान्ति सुरक्षाका लागि सड़कमा खटिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले सीआईएनसँग बताउनुभयो।
1: बिहानदेखि नै केही प्रदर्शनकारीहरू झुण्डा झुण्डा भएर चाहिँ टायरहरू बाल्ने, पसल बन्द गराउँदै हिँड्ने जस्ता गतिविधिहरू भएका थिए। अनि पछि त्यो क्रमशः बढ्दै गएर चाहिँ तोडफोड हातजनी जस्तोसम्म चाहिँ हुन सक्ने अवस्था भएपछि यहाँको स्थानीय प्रशासनले, स्थानीय प्रशासन 2028 बमोजिम 3:30 बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यूको आदेश जारी गरेका छौं। र हामीले जनकपुर उपमहानगरपालिका क्षेत्रका सबै 25 वडा, नगराइन नगरपालिकाको नगराइन चोकदेखि उत्तरतर्फ, त्यसै गरी लक्ष्मीनिया गाउँपालिकाको लक्ष्मीनिया चोकदेखि दक्षिण, त्यसै गरी पूर्व पश्चिमका 4 किल्ला तोकेर चाहिँ कर्फ्यूको आदेश जारी गरेका छौं। र कर्फ्यूको आदेश जारी भएपछि चारैवटा सुरक्षा निकायहरू फिल्डमा खटेका छन् र अहिले धनुषाको र जनकपुर क्षेत्र र समग्र धनुषा जिल्लाकै शान्ति सुरक्षा व्यवस्था सामान्य चाहिँ भएको अवस्था छ।
5: उता दिवानगंजमा घटनामा प्रहरीको गोली लागेर घाइते जयप्रकाश मेहताको उपचारको क्रममा मृत्यु भएपछि उक्त घटनामा ज्यान गुमाउनेको संख्या 2 पुगेको छ। अझै 8 विभिन्न अस्पतालमा उपचाररत छन्। घटनापछि मधेसका विभिन्न जिल्लामा सुरक्षा सतर्कता कड़ा पारिएको छ भने प्रशासनले शान्ति सुव्यवस्था कायम राख्न नागरिकलाई संयमता अपनाउन समेत आग्रह गरेको छ। सुनसरीको दिवानगंजबाट फैलिएको दुई समुदाय बीचको हिंसात्मक गतिविधि रोक्न सड़कदेखि सदनसम्म आवाज उठेको छ। विपक्षी दलहरूले सामाजिक सद्भाव जोगाउन सरकार गम्भीर हुनुपर्ने र निष्पक्ष छानबिन गर्नुपर्ने र नागरिकलाई सुरक्षा प्रत्याभूति दिनुपर्ने माग गरेका छन्।
6: प्रतिनिधि सभाका विपक्षी दलहरूले सुनसरी र मधेसका विभिन्न जिल्लामा फैलिएको दुई समुदायबीचको झडप तत्काल रोक्न सरकारको ध्यान आकर्षण गराएका छन्। विपक्षी दलहरूले बढ़दो असुरक्षाले नागरिकमा त्रास फैलिएको भन्दै तत्काल प्रभावकारी हस्तक्षेप गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले घटनाको छानबिनको माग गर्दै सामाजिक सद्भाव कायम गर्न सरकारले आवश्यक पहल चाल्न आग्रह गर्नुभयो।
7: एकताको माध्यमबाट त्यसभित्र घुसपेट गर्न खोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्ति विचार र शक्तिलाई परास्त गर्न एकजुट हुन अपील पनि गर्न चाहन्छु।
6: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले घटनाको निष्पक्ष र विश्वसनीय छानबिन गर्न सदनको ध्यान आकर्षण गराएको छ। प्रमुख सचेतक बासना थापाले घटनाको निष्पक्ष छानबिन हुन्छ भन्ने नागरिकमा सरकारले भरोसा दिनुपर्ने माग गर्नुभयो।
8: सरकारको पहिलो दायित्व नागरिकको जीवनको रक्षा गर्नु हो र त्यो दायित्वबाट सरकारले कुनै पनि अवस्थामा विमुख हुन मिल्दैन। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु, हामी पहिचानको सबै

0: गरेको भन्दै सरकारले सदनलाई जवाब दिनुपर्ने माग गरेको छ। सांसद खुशबू ओलीले सुनसरीबाट अन्य जिल्लामा पटक पटक झडप शुरू भएको भन्दै तत्काल रोक्न सरकारले उचित कदम चाल्न माग गर्नुभयो।
1: आफूले चर्चा गरिरहेको घटनाको स्वरूप नै स्पष्ट रूपमा उल्लेख गर्न सक्दैन भने त्यस घटनाको वस्तुनिष्ठ विश्लेषण सम्भव हुन्छ भनेर हामीले कसरी पत्याउने?
0: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले मुलुक संवेदनशील अवस्थाबाट गुज्रिरहँदा सरकार प्रभावकारी रूपमा उपस्थित हुन नसकेको आरोप लगाउनुभयो। वहाँले तत्काल तनाव नियन्त्रणमा राज्य कमजोर देखिएको टिप्पणी गर्नुभयो।
2: तपाईँको दूरबीन लगाएर हेरे देश ठिक छ भनेर तपाईँहरूले भन्नु पाउनु हुँदैन, किन भन्दाखेरि दिनदहाढै गोली चलेको छ, हत्या परेको छ, देशमा संकट तपाईँको हुने अवस्था छ, तर सरकार बेखबर छ। सबै तपाईँको चाहिँ देशवासीहरूलाई अनुरोध गर्न चाहन्छु, हामी सयौं ठुङ्गा फुल्का, हामी एउटा माला नेपाली, हिमाल पहाड तराई, हामी कोही छैनौ पराई।
0: अहिलेको अवस्थामा सरकारले नागरिक स्तरमा एकता र सुरक्षाको विश्वास दिलाउँदै स्थितिलाई सहज बनाउन भूमिका खेल्नु पर्नेमा अधिकांश सांसदहरूले जोड़ दिएका छन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
3: यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीलाई अपील गर्नुभएको छ। आज जारी सन्देशमा राष्ट्रपति पौडेलले सदियौंदेखि कायम रहँदै आएको सामाजिक, धार्मिक र जातीय सद्भाव नै नेपालको पहिचान भएको उल्लेख गर्दै शान्ति, अमन छैन र सुव्यवस्था कायम गर्न सबै राजनैतिक दल, नागरिक समाज र नागरिकलाई संयम अपनाउन आग्रह समेत गर्नुभएको हो। त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सामाजिक सद्भाव कायम गर्न सबैलाई आग्रह गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले कोशी र मध्य प्रदेशका सांसदलाई आफ्ना जिल्ला फर्केर सामाजिक सद्भाव कायम गर्ने अभियानमा सक्रिय हुन निर्देशन दिनुभएको छ। सिंहदरबारमा आज बसेको आकस्मिक बैठकमा लामिछानेले सुनसरी घटनापछि विकसित अवस्थाबारे छलफल गर्दै सांसदहरूलाई स्थानीय तहमा समन्वयकारी भूमिका खेल्न र द्वेष फैलाउने गतिविधि रोक्न सक्रिय हुन समेत आग्रह गर्नुभएको हो। यसैबीच मधेसमा सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि मधेस केन्द्रीय दलका शीर्ष नेताहरू समाधानको पहलका लागि छलफलमा जुटेका छन् भने मध्य प्रदेश सरकारले नागरिकको जीवधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण र कानूनको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ। मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मन्त्री परिषद बैठकपछि जारी विज्ञप्तीमा प्रदेशका विभिन्न जिल्लामा विकसित सुरक्षा अवस्थाको समीक्षा गरिएको जनाउँदै सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरेर सम्भावित सुरक्षा चुनौतीको प्रभावकारी व्यवस्थापन गरिने समेत बताउनुभयो। विश्लेषकहरूले यति बेला मधेसमा देखिएको तनाव समाधानका लागि मधेसवादी दलहरूको भूमिका महत्वपूर्ण रहेको समेत बताएका छन्। सीआईएमसँग कुरा गर्दै मधेस राजनीतिक जानकार चन्द्र किशोर,
4: कसको कमी हो, कहाँ ल्याप्सेस भयो भन्नुभन्दा पनि रिसले, बदलाको भावनाले डढेलो लाग्यो भने त्यो कसको घर जलाउँछ भन्ने ठेगान हुँदैन। त्यसैले समाजका प्रत्येक पक्षले उक्साउने काम गर्नु भएनन्। अहिले संयमको समय छ, झारेको समय छ, र समाज बाँच्यो भने मात्र चाहिँ भोलि कोही दोषी छ भने त्यसलाई दण्डित गराउन सकिन्छन् र न्याय सबैले पाओस् भन्ने वातावरण बनाउन सकिन्छन्। अहिले उत्तेजनाको ठाउँ छैनन्, अहिले आवेशको ठाउँ छैनन्, क्रिया र प्रतिक्रियाको ठाउँ छैनन्। यो केवल सरकार मात्रले गर्न सक्ने काम पनि होइनन्। हामी सबैको जिम्मेवारी हो कि आफ्नो छिमेकीलाई सुरक्षित बनाऊ, र छिमेकीको पनि जिम्मेवारी हो कि आफ्नो अर्को छिमेकीलाई सुरक्षित बनाउने। हामी जुन मधेसको एउटा सग्लो एउटा विरासत रहेको छ, त्यो विरासतलाई निरन्तरता देऊ।
3: लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेत नारायण आचार्यलाई नै निरन्तरता दिने विषयमा एमाले नेतृत्व सहमत भएको छ। एमाले र नेकपा बीच नयाँ सत्ता सहकार्य बनेपछि नेतृत्व परिवर्तनको चर्चा भए पनि भक्तपुरको गुण्डुमा भएको शीर्ष तहको छलफलले आचार्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो। एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री आचार्य र पूर्व मुख्यमन्त्री लीला गिरी बीच भएको बैठकपछि उक्त सहमति भएको हो। केही दिनभित्रै मन्त्री परिषद गठन गरी नेकपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाइने पनि तयारी भएको छ। राहदानी बनाउन सेवाग्राहीको अत्यधिक भीड़ बढ़ेपछि राहदानी विभागले सेवा समय विस्तार गरेको छ। आजदेखि विभागले दुई सिफ्टमा सेवा शुरू गरेको हो। शनिबार र आइतबार पनि सेवा दिने व्यवस्था मिलाइएको छ। विभागका अनुसार पहिलो सिफ्ट बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म र दोस्रो सिफ्ट दिउँसो 2 बजेदेखि बेलुकी 9 बजेसम्म सञ्चालन गरिनेछ। यो व्यवस्था साउन 22 गतेसम्म लागू हुनेछ। दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएसका लागि आवेदन दिने युवाको संख्या बढ़ेसँगै राहदानी बनाउन विभागमा चाप भत्तै बढ़ेको छ। नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष विष्णु समितिले शिक्षकलाई सेवाबाट हटाउने कुनै पनि निर्णय स्वीकार्य नहुने चेतावनी दिएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा राहत शिक्षक अस्थायी थायी व्यवस्थापन

0: पेशागत सुनिश्चितता र सामाजिक सुरक्षाबारे सरकारले पटक पटक सम्झौता गरे पनि कार्यान्वयन नगरेको समेत आरोप लगाइएको छ। साझा खबरमा अब खेल खबर पाकिस्तान विदेशका खबर। पाकिस्तानको खैबर प्रान्त स्थित हंगू जिल्लाको प्रहरी चौकीमा भएको सशस्त्र आक्रमणमा 9 जना प्रहरीको मृत्यु भएको छ। सुरक्षा बलको जवाबी कार्यवाहीमा 15 जना आक्रमणकारी मारिँदा कुल मृत्यु हुनेको संख्या 24 पुगेको हो। प्रतिबन्धित तेहरिक ए ताविन पाकिस्तान टीटीपीले आक्रमणको जिम्मेवारी लिएको छ। अन्त्यमा खेल खबर। एसियाली फुटबलका दुई चिर प्रतिद्वन्दी भारत र पाकिस्तान आगामी एएफसी एसियन कप छनौट अन्तर्गत आमने सामने हुने भएका छन्। दुवै टोली एउटै समूहमा परेसँगै दक्षिण एसियाली फुटबलको बहुप्रतीक्षित भिडन्त हुने निश्चित भएको हो। राजनैतिक तनावका बावजूद मैदानमा हुने यो प्रतिस्पर्धालाई विश्वभरका फुटबल समर्थकले चासोका साथ हेर्ने अनुमान गरिएको छ।
1: तनाव समाधानका लागि सरकारलाई संयमित कदम चाल्न आग्रह।
2: चार हुन्छ कि भन्ने सम्भावना देखिएको छ, जुन चाहिँ अत्यन्त दुःखद पक्ष हो र यसलाई समयमै नियन्त्रण गर्न उचित कदम चाल्न जरूरी छ।
1: नागरिकको सुरक्षामा सरकार संवेदनशील बन्नुपर्ने, विशेष कुराकानी सहित राजनीति भन्दा जनजीविकाका मुद्दामा सांसदले ध्यान दिनुपर्ने संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। मधेसका विभिन्न जिल्लामा दुई समुदाय बीचको झडपका घटना कम नहुनु दुःखद विषय भएको भन्दै मानवाधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। बढ़दो तनावलाई कम गर्न तत्काल सरकारले उचित कदम चाल्नुपर्ने भन्दै अधिकार कर्मीहरूले माग गरेका छन्। अब समस्या समाधानको बाटो के होला? साथी दीपक आचार्यले मानवाधिकार कर्मी शोभाकर बुढाथोकीसँग कुराकानी गर्नुभएको छ।
2: त्यसलाई चाहिँ प्रतिक्रिया स्वरूप या जुन त्यो घटनालाई साम्य शान्त पार्नलाई जुन कदम चाल्छ त्योभन्दा पनि घटना घट्न नदिने उपायहरूको अवलम्बन गर्नु पर्थ्यो, त्यसमा राज्य चुकेको छ। राज्यले यो गम्भीरतालाई समयमा मूल्याङ्कन गर्न सकेन र समयमै त्यो पूर्व तयारी स्वरूप राज्यका संयन्त्रहरू परिचालन गर्न सकिएन। त्यसमा राजनीतिक संयन्त्र पनि परिचालन गर्नुपर्थ्यो, सुरक्षा संयन्त्र पनि परिचालन गर्नुपर्थ्यो र सामाजिक संयन्त्रहरू पनि परिचालन गर्नुपर्थ्यो र यहाँ धार्मिक संयन्त्रहरू पनि परिचालन गर्नुपर्थ्यो। जुन कुरा कुनै कुरा पनि भएन। यस अर्थमा हेर्दा के भने राज्यले आफ्नो जिम्मेवारी निर्वाह नगरेको देखिन्छ। त्यसकारण
7: यस्तो अवस्थामा अब नागरिक समाज त्यहाँ समुदाय होइन टोलमा समितिहरू अधिकांश ठाउँमा छन् ती उहाँहरूले कस्तो भूमिका खेल्दिनु?
2: अब घटना घटिसक्यो, घटना घटिसकेपछि अब दोषारोपण गरेर त्यसको समाधान निक्लिँदैन। अब घटनालाई अझै पनि घटना नियन्त्रणमा आइसकेको छैन. अब सुनसरीमा शुरूआत भएको घटना अहिले मध्य प्रदेशका धेरै जिल्लाहरूमा देखा परिसकेको छ र अन्यत्र पनि यो अब विस्तार हुन्छ कि भन्ने सम्भावना देखिएको छ, जुन चाहिँ अत्यन्त दुःखद पक्ष हो र यसलाई समयमै नियन्त्रण गर्न उचित कदम चाल्न जरूरी छ. मेरो त्यस कारणले के भने एक पहिलो कुरा जहाँ घटना सिर्जना भयो त्यहाँ चाहिँ त्यसलाई शान्तिपूर्ण वातावरण, मेलमिलापूर्ण वातावरण, आपसी सहिष्णुता सहिष्णुतामूलक वातावरण सिर्जना गर्नु राज्यको समाजको दायित्व छ भने अर्कोतिर सम्भावित दुर्घटना हुन सक्ने क्षेत्रहरूमा पनि यो रोकथाममूलक गतिविधिहरू तत्काल सञ्चालन गर्न जरूरी छ. अघि तपाईँले भने जस्तै हो, हाम्रा समाजमा अनेक संरचनाहरू छन्, तिनी सामाजिक संरचनाहरू पनि छन्, त्यहाँ राजनीतिक संरचना पनि छन्, सांस्कृतिक संरचना पनि छन्, धार्मिक संरचना पनि, राज्यका संरचना पनि छन्, जो चाहिँ जससँग सुरक्षा संयन्त्र पनि सम्बन्धित हुन्छ भने यी संयन्त्रहरूलाई सही ढंगले उचित रूपले अत्यन्त कुशल ढंगले परिचालन गर्नुपर्ने हुन्छ. कारण के हो भने नि अब हामीले विभिन्न देशमा धार्मिक द्वन्द्वहरू देखेका छौँ. अब द्वन्द्व त कुनै पनि सही होइन, हिंसा त कुनै पनि सही होइन, त्यसमा त हिंसाको पक्ष वकालत गर्ने मान्छे त त्यो गलत मान्छे नै गलत नै हो, त्यसलाई सही कुनै हालत मान्न सकिँदैन. तथापि धार्मिक द्वन्द्वहरू चाहिँ अझ अलिकति एक खालको खतरनाक भने हाम्रो सामान्य भाषामा त खतरनाक भनौँ र अर्को कुरामा के भने अलिक दीर्घकालीन प्रभाव पार्ने खालको हुन्छ. यसको दुष्चक्र अत्यन्त खतरनाक, अत्यन्त भयभीत खालको हुन्छ र यो चाहिँ किनकि भावनासँग जोडिएको विषय हुन्छ, आस्थासँग जोडिएको विषय हुन्छ, यसको कुनै राजनीतिक माग जस्तो ठ्याक्कै यस्तो संरचना त माग पनि हुँदैन. अलिकति यो आस्था र भावनासँग जोडिएको कुरालाई तपाईँहरू कसरी एउटा राजनीतिक दस्तावेजको रूपमा उतार्नुहुन्छ त्यो बडा गाह्रो विषय छ. त्यस कारणले के भने यस्ता घटनाहरूलाई पहिलो कुरा त निरोधात्मक अथवा रोकथाममूलक गतिविधि नै सञ्चालन गर्ने हो, जुन चाहिँ अहिले पनि राज्यले गर्न सक्छ. अब त्यही कुरा नगरेको कारणले गर्दाखेरि आज सिरामाको गोलबजारमा दुःखद घटना भयो.
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. संसदले जनताको आवाजमा केन्द्रित हुनुपर्ने,
8: हामीले जनताको आवाज उठाउने होइन, यो ल्याएका छौं यो गर्नुपर्छ होइन, जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने, त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो.
1: जनअपेक्षा पूरा गर्न सांसद जनतामुखी बन्नै पर्ने, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
9: पाँच बजे बिहान उठेर भरे दस बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ.
10: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
11: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
10: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
12: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
13: कार्यक्रम साझा आवाज,
10: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
14: महिला किसानका संघर्ष, सपना र सफलताका कथा.
15: प्रोप्राइटर मधुमाया जीसी पढे होइन प्रोप्राइटर बनेछु. हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ.
10: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
11: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि.
12: पसिनाको सम्मान, समानताको अभियान,
13: कार्यक्रम साझा आवाज.
16: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना. बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्. क्लासिक टेक छोयो कि छोयो.
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि.
17: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि.
17: नेपाली पात्रो अब तपाईँको मोबाइलमा.
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
18: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग जाजरकोटका सांसद पार्वती बिग हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
8: धन्यवाद, नमस्ते।
18: अहिले लामो समयको अन्तरालपछि संसद बैठक फेरि अगाडि बढ्न थाल्यो। यो बीचमा आफ्नो जिल्ला गएर अथवा राजधानीमै बसेर त्यस्तो खालको गतिविधिहरू सक्रियता भयो कि कस्तो रह्यो तिमीहरू गाडी छ?
8: यो 14 दिनको संसद स्थगित जुन ढंगले भएको थियो, हामी जिल्ला पनि गयौं, त्यसपछि गएर काठमाडौँमा पनि बस्यौं। हाम्रो मेरो त कर्णाली हो, त्यहाँ फेरि कस्तो हुन्छ भने सिजनली टाइपको सबै कामहरू हुन्छ क्या। त्यसले गर्दा जिल्लामा गएर धेरै एकदम तीव्र ढंगले गतिविधि बढाउन सकिने कन्डिसन चाहिँ यो मौसमले थिएन।
18: गए
8: तर फर्के,
18: कसरी प्रस्तुत हुने, के कुरा उठाउने भन्ने कुराहरू पनि तयारी गर्न समय पुग्दो रहेछ कि अथवा जसो जसो हुन्छ त्यसरी नै अगाडि बढ्ने भन्ने नै छ?
8: तयारी त पुग्छ नि, किन नपुग्नु होइन। फिल्ड गइन्छ, अब मेरो निर्वाचन क्षेत्र त एउटा मात्रै सीमित छैन नि त, देशैभरिको निर्वाचन क्षेत्र हो। देशैभरि मुभ गर्न नसके पनि जुन आफू जन्मेको हुर्केको ठाउँ छ त्यो क्षेत्रमा पुगेर त्यसले समग्र एउटा ठाउँको प्रतिनिधित्व गर्छ होइन। त्यसले गर्दाखेरि त्यहाँका समस्याहरू एकदम पुरा नोटिफाई गर्न सकिन्छ प्राथमिकतामा, के एक दुई तिन अब कसरी गइजाने भनेर होइन। त्यसपछि गएर अब सदनलाई कसरी प्रस्तुत हुने, जनताको आवाजलाई कसरी उठाउने भन्ने कुरा तयारी त फुलफिल गर्न सकिन्छ।
18: म यो विषयहरू यसरी उठाउँछु भनेर केही सूची बनाउनु भयो कि कस्तो छ अहिले? हजुरसँग
8: अहिले विशेष गरी पछिल्लो घटनाक्रमहरू घटिराखेका छन् होइन। त्यसपछि सुनसरीको घटना छ, देशैभरि यस्ता बाढी पहिरोबाट मान्छेहरू प्रभावित छन्, मान्छेहरूको उठीवास भइराखेका छन्। जाजरकोटमा आज भूकम्पका टहराहरू भत्केर मान्छेहरूको विचल्ली छ। यिनी विषयवस्तुलाई उठाउनु पर्छ सदनमा।
18: अनि जाजरकोटमा 80 सालमा भूकम्प गयो, अहिले 83 वर्ष पुगिसक्दाखेरि पनि पुनर्निर्माणको काम नसकिएको बारेमा त्यहाँ धेरैले गुनासोहरू सुनाउनु भएको अवस्था थियो र हालैको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ प्रमुख कार्यकारीको नियुक्तिसँगै उहाँले चाहिँ यो पुनर्निर्माणको काम अगाडि बढाउने भनेर एउटा निर्णय गर्नुभयो। ढिला भएको बारेमा पनि यहाँले छिटो छिटो गर्नुपर्छ भनेर कोसिस गरि नै राख्नु भएको छ अथवा कसरी अगाडि बढिरहेको छ?
8: मेरो सदनको पहिलो कार्यकाल डे वानदेखि नै म निरन्तरमा केमा लागिरहेछ भने भूकम्पबाट प्रभावित नागरिकहरूलाई सुरक्षित बासस्थान हुनुपर्छ भनेर लागिरहेछु निरन्तर। तर हामीलाई केले अल्झाइराखेको छ भने त्यो डिडिएको कार्यविधि जुन छ, त्यो डिडिएको कार्यविधिले नागरिकहरूको सिफारिस गर्ने कुरा र घरहरू बनाउने कुरा निकै गाह्रो विषय भइराखेको छ। सरकारसँग हाम्रो एउटा पनि के अनुरोध छ भने यो डिडिएको कार्यविधि चेन्ज गरिदिनुहोस्, यो कार्यविधि चेन्ज नगरुन्जेलसम्म जनताले घर बना सुरक्षित घरमा बस्न पाउँदैनन् भन्ने कुरा हाम्रो निरन्तर रूपमा छलफल भइराखेको छ। अहिले हामी अलि सदनमा आइसकेपछि निरन्तर रूपमा यो अवधिलाई उठाइराखेका छौँ र त्यहाँ जाने विशेष गरिन विपद व्यवस्थापन समितिको अध्यक्ष सीडीओ भएर जो जानुभएको छ उहाँले पनि एउटा पहल कदमीका साथ पछिल्लो चरण अहिले 180 कतिवटा घरहरू सिफारिस गरेको छु भनेर अस्ति मलाई भन्दै
18: हुनुहुन्छ
8: पुनर्निर्माणका लागि। तर त्यो गतिले चाहिँ नागरिकको घर बन्दैन
18: भनेको अझै पनि आशा गर्ने अब चाँडै होला भन्ने
8: आशा त चाँडै होला भन्नै सकिँदैन, किनकि 4-5 जना कर्मचारी जो यो विपद व्यवस्थापन प्राधिकरणले पठाएको छ त्यो 4-5 जना प्राविधिकहरूले जाजरकोटमा रहेका लगायत आसपासका भूकम्प प्रभावित क्षेत्रका घरहरू एक वर्षमा एकदम निश्चित गरेर जनतालाई सुरक्षित बासस्थान दिन सक्दैनन्। त्यसैले पनि हामीले के कुरा उठाइराखेका छौँ भने जसरी 72 भूकम्पमा सरकारले जति फास्ट ट्र्याकबाट काम गर्यो त्यसरी यो कामलाई लिन पर्यो, किनकि तत्कालीन प्रधानमन्त्री हुनुहुन्थ्यो प्रचण्ड, त्यति बेला केही राहत भनेर दिएको 50,000 जस्ताको टहरा बनाएको थियो। त्यो जस्ताको टहरा कस्तो थियो भने त्यहीको लोकल अन्य रिसोर्सहरू प्रयोग गरिएको थियो। अब त्यो लोकल रिसोर्सहरूमध्ये काठ हो त्यहाँ तल ठोक्ने भनेको, त्यो काठ कुहिसक्यो 3 वर्षमा अनि त्यसपछि गएर अहिले 3 टहराहरू भत्किन थाले, त्यसपछि फेरि नागरिकले दुःख पाउने, त्यसपछि गएर नागरिकले अनावश्यक क्षति गर्नुपर्ने, धेरै दुःख पाउनुपर्ने स्थिति जो छ योबाट हामी छिट्टै मुक्त गर्ने प्रयासमा छौँ।
18: जस्तो सांसदको रूपमा तपाईँ आइसकेपछि संसदमा निरन्तर बोल्ने, आफ्नो विचार राख्ने, सहभागिता जनाउने बाहेक अरू विषयगत मन्त्रालय अथवा अरू सरकारवालासँग पनि जाजरकोट भूकम्प प्रभावितहरूको न्यायको लागि, पुनर्निर्माणको लागि त्यो दौड़धुप गरिराख्नु परेको छ कि कस्तो छ अहिले?
8: हामी त गरि नै रहेछौँ, हाम्रो कामै त के हो र सदनमा गएपछि जनताका कामलाई लिएर काम गर्नका लागि एउटा जिम्मा लिएर आएको त हो नि। होइन धेरै अस्ति राष्ट्रिय योजना आएका मान्छेहरूसँग मेरो बसाई भइरहेछ, त्यसपछि गएर यो त भौतिक मन्त्रालयसँग बसाई भइरहेछ, अगाडि बढाउनु पर्यो भनेर प्राधिकरणसँग बसाई भइरहेछ, होइन गृह मन्त्रीसँग आफै पनि बसिरहेछौँ, छलफल गरिरहेछौँ। तर जति छलफल गरे पनि कहाँ हो भने नीति हुन्छ नि, त्यो नीति बनाइदिएन भने बडो गाह्रो हुन्छ कि। डिडिएको कार्यविधिले भूकम्प प्रभावितका घर बन्न दिँदैन।
18: के हो यो डिडिए भनेको?
8: डिडिएको भनेको घरको वर्गीकरण गरिरहेछ कि, होइन त्यो वर्गीकरण गरिरहेछ। त्यहाँ पनि के भनिदिइरहेछ भने अंश भण्डाको कुरा उठाइदिइरहेछ। अहिले अंश भण्डाले हामीलाई एकदम पुरानो त्यो अब त्यो भूकम्प गएदेखि यता अंश भण्डा गरेका भन्छ क्या, त्यो त हुँदैन नि त। पहिला पनि अंश भण्डा गरेका थिए, मान्छेहरू एउटै घरमा बसेका थिए, तिनीहरू छुट्टिएर छुट्टै घर बनाइकन बस्न सकिराखेको स्थिति थिएन। त्यसैले गर्दाखेरि हामीलाई एकदम त्यो जुन एन बनाइदियो त्यो विधिले चाहिँ हामीलाई निकै गाह्रो बनाएको छ र यो चेन्ज गरिदिनुहोस् भनेका छौँ हामी।
18: अनि तपाईँले जुन आग्रह गर्दै आउनु भएको छ यसलाई परिवर्तन गर्नु भनेर संसददेखि सरकार र सडकबाटै पनि, अनि त्यो त्यसमा सुनवाई हुने छाटकाट राम्रै सुनवाई भयो आशावादी नभएर, अझै पनि जुन अन्यल एउटा सांसदको रूपमा तपाईँलाई पनि छ, त्यो चाहिँ के कारणले भयो होला?
8: आफूले गरेको काममा त जो विश्वासै गर्ने हो, होइन मैले जे गर्छु त्यो गर्छु भनेरै गर्ने हो। म पनि एउटा आशावादी व्यक्ति हो, होइन मैले जति आवाजहरू उठाइराखेको छु यो सुनवाई होस् भन्न चाहन्छु म। तर अन्यताको सिर्जना त हामीले जनताको आवाज उठाउने हो, होइन यो ल्याएका छौँ यो गर्नुपर्छ, होइन जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो। त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो।
1: मधेस केन्द्रित विभिन्न राजनीतिक दल तथा नेताहरूले सुनसरीको देवानगंजमा भएको घटनाको निष्पक्ष छानबिन, पीड़ितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न अपील गरेका छन्। उनीहरूले संयुक्त वक्तव्य मार्फत सम्पूर्ण घटनाको सत्य तथ्य उजागर गर्न सर्वोच्च अदालतका अवकाश प्राप्त न्यायाधीशको नेतृत्वमा उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। सुनसरी घटनापछि मधेसमा तनाव चुलिँदै गएको छ। आज थप दुईजनाको मृत्यु भएको छ। सुनसरी सहित धनुषा र सिराहामा कर्फ्यू जारी गरिएको छ भने पर्सामा निषेधाज्ञा जारी गरिएको छ। चारवटै सुरक्षा निकाय शान्ति सुरक्षाका लागि सड़कमा आएका छन्। सद्भाव सहिष्णुता र राष्ट्रिय एकता जोगाउन राष्ट्रपति सहित प्रमुख राजनीतिक दलहरूले अपील गरेका छन्। मधेस संकट समाधानबारे रासोपा सहित मधेसवादी दलहरू छलफलमा दलगत स्वार्थ त्यागेर राष्ट्रहितमा एकताबद्ध हुनुपर्ने विज्ञहरूको सुझाव रहेको छ। लुम्बिनीमा एमाले र नेकपा सहमतिपछि मुख्यमन्त्री परिवर्तन नहुने भएको छ। राहदानी बनाउनेको भीड़ बढ़दै जाँदा अब दुई सीट र विदाको दिन पनि सेवा दिइने भएको छ। राहत शिक्षकलाई सेवाबाट हटाई देशव्यापी आन्दोलन गर्ने चेतावनी दिइएको छ। र एएफसी एसियन कप छनौटमा भारत पाकिस्तान बीच प्रतिस्पर्धा हुने तय भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
0: देख्नु भएन, औषधि हालेको।
1: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
0: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
0: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
0: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
0: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
0: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
4: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
4: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ, क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं, पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड। लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाउनु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
7: डेंगू से बचे की खंती मच्छर के काटे से बचे भी सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के ना देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
8: अनुरोध आगत लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
9: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
10: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
9: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
10: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
9: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
10: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
9: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
11: We took some classical shit, it gets no hotter than this, cause we'll be dropping them here.

0: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
1: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
0: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
1: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
2: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
3: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
4: यसो बिहे पार्टीमा हेर्योस्, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
0: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
4: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
5: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
0: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
6: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
7: किन झोक्राउनु भो काका?
8: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
7: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
8: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
0: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 98-570-21-757 र 98-472-98-228।
9: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलटी, बीएससी नर्सिङ, बीपीएच, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-75-85-188, 98-75-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
10: होइन पुर्खे बा, किन के
11: भएर?
10: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या? एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू, प्रसुति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
11: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
10: सम्पर्क क्रिम्सन अस्पताल, तिलोत्तमा 6 मणिग्राम रूपन्देही। फोन 071-562-744, 562-745।
12: भाउजू क्युआर भयो है?
13: ए भगनुस् त, मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न।
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-37-111 र 98-026-21-354।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
5: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
6: फोन नम्बर 071-531-6141 5-35-641।

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले? काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे BBS र BEd मा भर्ना खुल्यो।
6: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा BBS र BEd को प्रथम वर्षमा भर्ना खुल्यो।
5: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
6: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
5: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
7: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
8: हाम्रा सेवाहरू:
7: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
8: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
7: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
8: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
7: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
9: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
10: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
11: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त?
12: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
11: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
13: हजुर, नेपालमै उत्कृष्ट
11: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णतः प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा चेपिएको

0: एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बांगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेशन, हाथ खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा चार नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
1: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
2: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
1: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
3: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफितै?
4: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
3: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
5: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भनिदिउँ त नानी?
3: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
6: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
7: सबै मिलाइ खुवाऊ।
6: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
8: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
9: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।
10: हाम्रो मम्मीले भन्नुभएको, ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
11: हो र, होइन होला त्यस्तो त।
12: सोहिता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
11: केही भएन मिस,
12: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: हुन्छ।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
10: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्।
7: हो र, मैले त सोचेकै थिइन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
10: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
15: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
14: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
13: नेपाल सरकार
16: आगामी दिनमा यस्ता प्रकृतिका घटनाहरू घट्न नदिनको लागि पुरै एक्टिभ रूपमा काम गर्नको लागि निर्णय भएको छ।
17: तनाव विस्तार हुँदै गएपछि राजनीतिक पार्टी अनि सामाजिक क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थाबाट संयमका लागि आग्रह भइरहेको छ। घटनालाई लिएर वर्तमान र पूर्व राष्ट्र प्रमुखहरूले चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपील गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले देशका केही भागमा विषम परिस्थिति देखिएको भन्दै त्यसले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताएका छन्। परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, नागरिकको शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण कायम गर्न हर सम्भव प्रयासमा सरकार लाग्ने विश्वास लिएको उल्लेख गर्दै पौडेलले अपीलमा भनेका छन्, स्थितिलाई थप जटिल बन्न नदी समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपील गर्छु। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र शान्तिपूर्ण सह अस्तित्वको संरक्षण तथा प्रवर्धनको खाँचो औल्याएकी छन्। त्यसको निम्ति उनले सबैलाई आफ्नो स्थानबाट जिम्मेवार, संयमित र रचनात्मक भूमिका निर्वाह गर्न अपील गरेकी छन्। पूर्व राजा ज्ञानेन्द्र शाहले पनि जनजीवन अशान्त बनेको सुन्दा आफूलाई चिन्ता लागेको बताएका छन्। समाजका सबै समुदायमा सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवांछित घटना दुर्घटना घट्नु चिन्ताको विषय हो, उनको सन्देशमा भनिएको छ। त्यसैले जुनसुकै भूभागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौं, हाम्रो यही आग्रह छ र यही आजको आवश्यकता हो। तराई केन्द्रित दलहरूले पनि सद्भाव कायम राख्न एउटा संयुक्त वक्तव्य मार्फत अपील गरेका छन्। प्रधानमन्त्री शाहले भर्खरै राष्ट्रका नाममा सम्बोधन गरेका छन्। 10 बुधे सम्बोधनमा उनले दोषीमाथि कार्यवाही गर्ने भनेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कड़ा कानूनी कार्यवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गरेका छन्। उनले भनेका छन्, म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। प्रधानमन्त्रीले घटनाबारे राष्ट्रिय सुरक्षा समितिको बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकेको उल्लेख गरेका छन्। उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको भन्दै यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। त्यसैगरी धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो भन्दै उनले संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन भनेका छन् र सबै धर्मको मूल सार करूणा, दया, प्रेम र शान्ति नै भएको जनाएका छन्। प्रधानमन्त्रीले देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसंगत हुन सक्दैन भनेका छन्। चर्चा पछिल्लो तनावकै विषयमा सुनसरीमा उत्पन्न तनावको प्रभाव अरू जिल्लाहरूमा पनि परेको छ। जारी तनावबीच केही जिल्लामा स्थानीय प्रशासनहरूले कर्फ्यू जारी गरेका छन् भने एउटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो विवरण अनुसार सुनसरी, सिरहा र धनुषामा जिल्ला प्रशासन कार्यालयहरूले कर्फ्यू जारी गरेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले भने निषेधाज्ञा जारी गरेको छ। उता सुनसरी जिल्ला प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार उपचारका क्रममा अर्का एकजना घाइतेको बिहिबार मृत्यु भएको छ। सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। यससँगै साम्प्रदायिक तनावका क्रममा गोली लागेर मृत्यु हुनेको संख्या 3 पुगेको छ। आज बिहानैदेखि धनुषाको जनकपुर धाममा प्रदर्शन चर्किएपछि अवस्था तनावग्रस्त भए पश्चात त्यहाँ कर्फ्यू जारी गरिएको छ। धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले बीबीसीसँग भने,
18: आजको जिल्ला सुरक्षा समितिको 2 बजेर 15 बजे बसेको बैठक खुले, आज दिउँसो तीन बजे र तीस बजेदेखि कर्फ्यू आदेश नभएसम्मको लागि यो कर्फ्यू आदेश जारी भएको छ।
17: बारा र पर्सा लगायतका अन्य जिल्लामा पनि संवेदनशीलतालाई ख्याल गरेर सुरक्षा सतर्कता बढ़ाइएको अधिकारीहरूले बताएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाका संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले बीबीसीसँग भने,
19: वीरगंज महानगरपालिकाको पूर्वमा प्रतिमा चोक बस पार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट, यति चार किल्लाभित्र आज साँझ पाँच बजेदेखि भोलि बिहान पन्ध्र गते बिहान छ बजेसम्मलाई निषेधाज्ञा जारी गरिएको। वर्तमान संवेदनशील परिस्थितिमा अहिले शान्ति सुरक्षा र व्यवस्था खलल हुने खालको सम्भावना देखिएको हुँदा हामीले स्थानीय प्रशासन ऐन अनुसार अहिले निषेधाज्ञा जारी गरिएको।
17: कर्फ्यू लगाइएका क्षेत्रमा कुनै प्रकारका आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ गर्न निषेध गरिएको स्थानीय प्रशासनहरूले जनाएका छन्। उनीहरूले सर्वसाधारणलाई अत्यावश्यक सेवा बाहेक घर बाहिर ननिस्किन, अफवाहमा विश्वास नगर्न र सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेका छन्। अब संसद बैठकमा सुनसरी घटनाबारे उठेको विषयतर्फ लागौं। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका नेताहरूले सुनसरी घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहितका दलका सांसदहरूले समस्या सम्बोधन गर्ने दिशामा खास गरी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङको भूमिकामाथि प्रश्न उठाए। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले भने समस्या समाधानमा लागि परेको भन्दै सरकारको प्रतिरक्षा गरे। सुनौ एक रिपोर्ट। संसद बैठकमा बोल्ने विपक्षी दलका लगभग सबैजसो सांसदले पछिल्ला दिनमा उत्पन्न साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गरे। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरी घटनाबारे छानबिन गरी सरकारलाई सत्य तथ्य बाहिर ल्याउन आग्रह गरे।
20: यो समग्र घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो, के त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो या थिएन, समस्या समाधानका अन्य उपायहरू र विकल्पहरूमा के कति पहल गरियो या गरिएन लगायतका सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपील गर्न चाहन्छु।
17: संसदमा उठेका प्रश्न लगायतका विषयमा प्रधानमन्त्रीले आफ्ना कुरा नराखेको प्रति असन्तुष्टि जनाउँदै प्रचण्डले भने,
20: म सम्मान्य प्रधानमन्त्रीजीलाई गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। तपाईँ आएर यहाँ स्पष्टीकरण दिएर तपाईँ सानो हुने होइन, तपाईँले प्रतिपक्षहरूसँग संवाद गरेर तपाईँको कद सानो हुने होइन, बरु बढेरै जान्छ।
17: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरी घटनाबारे प्रधानमन्त्री र गृहमन्त्री मौन बसेको आरोप लगाइन्। उनले भनिन्,
21: हिजो आक्रोश पोख्ने सामान्य प्रधानमन्त्री आज मौन हुनुहुन्छ, हिजो सदनमा आँसु हाल्ने गृहमन्त्री पनि मौन हुनुहुन्छ। म सम्माननीय प्रधानमन्त्रीज्यूलाई यही सदन मार्फत एउटा प्रश्न गर्न चाहन्छु, एउटा नेपाली युवाको मृत्यु हुँदा यो संवेदनशीलता कहाँ हरायो?
17: नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधानमन्त्री र गृहमन्त्रीले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने बताइन्। उनले संकटका बेला प्रधानमन्त्री जनता माझ देखिनुपर्ने उल्लेख गरिन्।
22: देशमा संकट पर्दा, जनतालाई दुःख पर्दा, जनताका सरोकारका विषयमा आज नेतृत्व लिन तयार हुनु पर्दछ, जनताको बीचमा देखिनु पर्दछ, जनताको संवाद गर्नु पर्दछ, म यो आग्रह गर्न चाहन्छु।
17: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले अहिलेको संवेदनशील विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गरे।
20: राज्यको नेतृत्वले, गृह नेतृत्वले जिम्मा लिनुपर्छ भन्नुहुन्थ्यो, आज त्यो जिम्मा उहाँहरूले लिनुहुन्छ भन्ने मलाई लागेको छ। यो सदनमा प्रधानमन्त्रीज्यू आएर फेरि पनि यस्ता संवेदनशील घटनाको बारेमा जानकारी गराउन म अनुरोध गर्छु।
17: तर सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि नेउपानेले सरकारको प्रतिरक्षा गरे। सरकार काममै लागेको भन्दै उनले अगाडि भने,
23: सरकार मलमपट्टी गर्दैछ, सरकार उपचारमा तल्लीन छ, सरकार साम्प्रदायिक हिंसा नहोस् भनेर नागरिकहरूलाई भन्दैछ, यतातर्फ तपाईँहरूको ध्यान जाओस्।
17: सांसदहरूले सामाजिक सद्भाव कायम राख्ने दिशामा सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड़ दिएका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। अमेरिकी सेनाले मंगलबार इरानले अमेरिकी सैन्य बलमाथि प्रयास गरेको बलिस्टिक क्षेपास्त्र हमलाको प्रतिकार स्वरूप इरान विरूद्ध व्यापक हवाई आक्रमणको एउटा ठूलो चरण पूरा गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डका अनुसार इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरका दर्जनौ सैन्य निशानाहरूमा आक्रमण गरिएको हो। यो कार्यवाही इरानले जोर्डन स्थित अमेरिकी सैन्य अखडाहरू र स्ट्रेट अफ होर्मुजमा रहेका अमेरिकी पानी जहाजहरूमाथि क्षेपास्त्र प्रहार गरेपछि गरिएको बताइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दालबाट।
0: इरानका सरकारी संचार माध्यमहरूका अनुसार पछिल्लो अमेरिकी आक्रमणमा केसम टापुमा दुई वर्षका एक बालक सहित तीनजनाको मृत्यु भएको छ। साथै इरानको दक्षिणी र पश्चिमी क्षेत्रका अन्य स्थानहरू पनि आक्रमणको निशानामा परेका छन्। पछिल्लो घटनाक्रमले यो साताभरि फैलिँदै गएको तनावलाई अझ गम्भीर बनाएको छ। यसै साता पहिलो पटक सार्वजनिक रूपमा अमेरिकी र साउदी अरेबियाले संयुक्त रूपमा इरान समर्थित समूहहरूलाई इराकमा लक्षित गर्दै आक्रमण गरेका थिए। अप्रेल महिनामा भएको युद्धविराम जून महिनामा विफल भएपछि अमेरिका र इरान बीच लगातार आक्रमण र प्रत्याक्रमण भइरहेका छन्।
17: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: स्वास्थ्य गर्नु
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460
2: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
2: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
2: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
3: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
1: होइन के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
0: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा

0: Marga Kanti Opisi Sement, Deshko Sement.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472182 र 98470240870
5: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएस एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
6: ए बुढा हेर्नुहोस् त आज पनि रिसे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
7: ए धन्त धन्त
8: होइन के भयो बाबु ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
9: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश

0: आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौं?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो, किन नि? के भयो, सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
3: ए, कुरा त्यस्तो पो? ल हेड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
8: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना कार्यक्रम चलिरहेको छ, कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जिम्मेदार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
9: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
10: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
9: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
10: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
9: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
11: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
12: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: यौन हिंसाबाट बचौं र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। यस्तो हिंसा छिमेकी आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं। उनीहरूको चाल चलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: होइन हो श्याम, कता हिँड्यो? निकै हतारमा पो देखिन्छौ त।
2: कहाँ हुनुहुने? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
1: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
2: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
1: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परे र भाइ?
2: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
1: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
3: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
1: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ए दिल कुमारी, आज त काम गर्ने जागरै छैन.
2: हो भाइ, आज मलाई पनि काम गर्ने जागरै छैन.
0: ओ दिल कुमारी सुन्तली, के गरेको? यो पाराले काम त गराइ हुँदैन.
2: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ. ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्.
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ.
2: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही.
4: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त.
5: के भनौँ नाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो.
4: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम.
6: हजुर, नेपालमै उत्कृष्ट
4: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा, चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निभान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ. निभान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि, अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि, शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि. हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ. निवान हस्पिटल प्राली, तुलुतमा चार नयाँ मिल रूपन्दै. सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99. स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली.
3: बुटोल भैर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली.
7: हाम्रा सेवाहरू:
3: जनरल फिजिसियन,
7: स्त्री तथा प्रसुति,
3: बाल रोग,
7: छाला तथा यौन रोग,
3: हार जोड्ने नसा तथा बाथ रोग,
7: टाउको तथा मनोरोग,
3: नाक कान घाँटी,
7: जनरल सर्जरी,
3: भिडियो एक्सरे,
7: डिजिटल एक्सरे,
3: ईसीजी,
7: डेन्टल तथा प्याथोलोजी,
3: फिजियोथेरापी
7: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्.
8: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ.
9: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
10: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
11: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि. फोन नम्बर 071-562-832, मोबाइल
12: 98-570-21-835.
13: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? आ का होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भाईल भाई, आ ओकरे देख रेख के जोगाड़ खोजल जात बा. आहा, ई होखे न तरीका सास ससुर के? हाँ, तब का पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई हो जाले, ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही, और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही.
14: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत?
13: ठीक बा, सुनल जाए, रेडियो में लगातार बाजत बा.
15: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
13: फल फूल और साग पात बच्चा के खाना साथ साथ,
14: सब मिल के खियावल जाए,
13: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संती 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
14: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे 2 जवा बेसी देवल जाए।
13: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाहिए, खास करके हाथ सफा रखा, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाहिए, बुझलू ने।
14: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
12: नमस्ते आए नमस्ते होइन बुढेसकाल में के कुरा में हो बुढ़ा बुढ़ी गफित
16: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
12: आहा यो अनि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
17: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी।
12: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
18: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
19: सबै मिलाई खुवाऊ।
18: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अण्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
20: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
21: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईजी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश।
1: ए बाबु आज कामबाट छिटै आएछस् त।
22: आमा आज काम अलिक चाँडो सिद्धियो।
1: ए बुहारी पनि त चाँडै आएछन् त।
0: आमा म पनि आए, के गर्नुभएछ त हजुरले?
1: अब खाना पकाउने बेला भयो, तरकारी केलाउँदैछु।
22: होइन आमा, हजुर केटाकेटी हेरेर बस्नुहोस्, सुनिताले मैले खाना बनाउँछौ।
1: आहा कस्तो राम्रो विचार मेरा छोरा बुहारीको।
23: तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
24: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
24: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
24: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
24: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सुख शांति र समृद्धि का लागि जीवन विज्ञान जीवन जीवने कला आध्यात्मलाई जोड़ने कार्यक्रम जीवन विज्ञान फरक प्रस्तुति का साथ हरेक दिन मात्र रेडियो लुम्बिनी 96.8 मेगाहर्ज़मा
1: लक्ष्मी कुमारी न्यौपानेजी सोध्नुहुन्छ गुरुदेव कुण्डलिनी र जन्म कुण्डलिनीमा कुनै सम्बन्ध हुन्छ कि सुन्दर प्रश्न छ एउटा कुण्डलिनी ऊर्जा भनिन्छ कुण्डलिनी शक्ति अर्को जन्मदाखेरि जुन समय साइत हेरेर ज्योतिषीहरूले भविष्यवाणी गर्नको लागि बनाएको त्यो एउटा तरिकालाई पनि कुण्डली भनेर भनिन्छ जन्म कुण्डली भनेर भनिन्छ अनि यो कुण्डलिनी शक्ति र जन्म कुण्डली त्यो पनि शक्ति नै होला यसमा फरक के छ कुण्डलिनी ऊर्जा फरक हो ज्योतिषीले बनाउने जन्म कुण्डली फरक हो किनभने जन्म कुण्डली कागजमा बनाइन्छ र कुण्डलिनी शक्ति शरीरमा बनेको हुन्छ बन्ने ठाउँ फरक छ र पनि कहीँ न कहीँ सम्बन्ध चाहिँ छ विशेष गरेर कुण्डलिनी शक्ति भनेको हाम्रो चक्रहरूको शक्ति हो चक्रहरूबाट उत्पन्न हुने शक्तिलाई नै कुण्डलिनी शक्ति भनेर भनिन्छ र त्यो चक्रहरूबाट उत्पन्न हुने शक्ति हाम्रो जन्म कुण्डलीसँग पनि कहीँ न कहीँ मेल खान्छ बच्चा आमाको गर्भमा हुँदाखेरि आमाकै शरीरको एक भाग मात्रै हो ऊ स्वतन्त्र हुँदैन उसको छुट्टै अस्तित्व हुँदैन गर्भमा रहन्जेल आमाको शरीरको एउटा अङ्गको रूपमा बच्चाको विकास भइरहेको हुन्छ हेर्दाखेरि फरक देखिए पनि अलग देखिए पनि नाभिबाट आमासँग सम्बन्ध जोडिएको हुन्छ आमाको शरीरसँग सम्बन्ध जोडिएको हुन्छ बच्चा गर्भमा हुँदाखेरि नाभिबाटै खाना खान्छ नाभिबाटै श्वास लिन्छ आमाले खाएकै खाना आमाबाटै पोषण पाउँछ श्वास आमाबाटै पाउँछ मुटु चलेको हुन्छ धड्कन हुन्छ तर त्यो श्वास आमाले लिएकोबाटै उसले प्राप्त गरेको हुन्छ आफै केही पनि गर्नु पर्दैन उसले आमाकै शरीरको अङ्गको रूपमा भएको हुनाले ऊ स्वतन्त्र हुँदैन आमासँग जोडिएको हुन्छ तर जब बच्चा जन्मिन्छ जन्मिएपछि ऊ स्वतन्त्र भयो अब आफ्नो भरमा बाँच्नु पर्यो अब ऊ आमाको अङ्ग भएन अब आमाबाट टुट्यो छुट्यो त्यो बेलामा उसलाई धेरै शक्ति चाहिन्छ अतिरिक्त शक्ति चाहिन्छ त्यसकारण उसलाई धेरै शक्ति चाहिने भएको हुँदा त्यो बेलामा उसका सातैवटा चक्रहरू खुल्नुपर्छ आमाको गर्भमा हुँदाखेरि पनि चक्रहरू हुन्छन् चक्र त बनिसकेका हुन्छ भित्र तर निष्क्रिय हुन्छन् चक्रहरूको आवश्यकता पर्दैन आमाको गर्भमा हुँदा किनभने आमाको चक्रबाट नै ऊ परिचालित भइरहेको हुन्छ आमाकै शरीरको अङ्गको हिस्सा भएको हुँदा तर जब ऊ स्वतन्त्र हुन्छ जन्मियो जन्मिने बित्तिकै ऊ आफ्नो भरमा बाँच्नुपर्छ आफै श्वास लिनुपर्छ खानेकुरा आफै खानुपर्छ आमाबाट पाएन उसको नाभिकबाट जुन सम्बन्ध थियो कट्यो त्यसपछि जब गर्भबाट बाहिर निस्किन्छ निस्किने बित्तिकै उसलाई धेरै शक्ति चाहिन्छ त्यो बेलामा एकै पटक सातैवटा चक्र एक्टिभ हुन्छन् र एउटा मानिसको जीवनमा एउटा ठूलो क्रान्ति घटित हुन्छ यति ठूलो परिवर्तन, नाभिबाट लिइरहेको श्वास एकै पटक नाकमुखबाट लिनु पर्दाखेरि कस्तो होला, कति ठूलो परिवर्तन होला। त्यो बेलामा उसलाई धेरै शक्ति चाहिन्छ, त्यो बेलामा सबै चक्रहरू एकै पटक क्रियाशील हुन्छन् र बच्चा रुन थाल्छ। बच्चा रुनु भनेको श्वास फेर्ने, मुखबाट नाकबाट श्वास फेर्ने अभ्यास गर्नु हो। यो बेलामा हाम्रा चक्रहरू सक्रिय हुन्छन् र यसरी सक्रिय हुँदाखेरि ती चक्रहरूले यो वातावरणमा रहेको ऊर्जालाई आफूतिर खिच्छ, सबै चक्रहरूले खिच्छन्। हाम्रो मन, हाम्रो शरीर, हाम्रो भावना अरूबाट प्रभावित हुन्छ। तपाईँ हामी प्रभावमै बाँचेका छौँ। एउटा आकाशमा बादल लाग्यो, कुनै दिन बादल लाग्दाखेरि हाम्रो मन एउटा हुन्छ, छङ्ग आकाश खुल्यो भने मन अर्को हुन्छ। एउटा बादल लाग्दाखेरि त हाम्रो मनमा प्रभाव पर्छ भने ग्रह ताराहरूको प्रभाव नपर्ने कुरा हुँदैन, प्रभाव त पर्छ। कसरी पर्छ भन्नुहोला भने, जब आमाबाट बच्चा छुट्यो, बाहिर आयो, एकै पटक मुखबाट श्वास फेर्नुपर्ने स्थिति भयो, त्यो बेलामा उसलाई जुन शक्ति चाहिन्छ उसको चक्रहरूले जति पनि यो आकाशमा ताराहरू छन् तिनीहरूबाट शक्ति लिन्छ, लाइट प्रकाश खिच्छ तिनीहरूले। र पहिले ऋषिहरूले कुन ग्रहको, कुन ताराको कस्तो प्रभाव पर्छ भनेर, कस्तो स्वभाव हुन्छ ताराहरूको भनेर पहिल्यै लेखेर राखिदिया छ। अनि त्यो ताराको स्वभाव अनुसार त्यो बच्चा ठ्याक्क जन्मिँदाखेरि चाहिँ कस्ता कस्ता ताराहरू उदाएका थिए त, कुनै तारा भर्खर उदाउँदै थियो, कुनै मध्यमा थियो, कुनै तारा अस्ताउन लागेको थियो। अस्ताउन लागेको ताराको प्रभाव फरक पर्छ, मध्यमा भएको ताराको प्रभाव फरक पर्छ, उदाउँदै गरेको छ भने फरक पर्छ। र तिनीहरू कुन कोणमा छन्, सिधा माथि कुन कुन ताराहरू छन्, यो छेउमा कति तारा छन्, यो छेउमा कति तारा छन्, ऊ ठ्याक्क जन्मिने बेलामा ताराहरूको संयोजन कस्तो बनेको थियो ज्योतिषीहरूले त्यही हेर्छन्। हेरेर जुन ताराको उसमा बढी प्रभाव परेको छ, त्यो ताराको स्वभाव यो व्यक्तिमा आउँछ भनेर, यो व्यक्तिको बानी बेहोरा यस्तो यस्तो हुन्छ, यस्तो यस्तो काम गर्छ भनेर ज्योतिषले भविष्यवाणी गर्छन्। र तपाईँका सात चक्र कुण्डलिनी शक्ति हो, र बाहिर जुन ज्योतिषले पनि कुण्डली बनाउँछन्, जन्म कुण्डली, त्यो पनि त्यही चक्रसँग सम्बन्धित भएको हुँदाखेरि यसलाई बाहिरी कुण्डली भनियो। आखिर कुण्डलिनी शब्दै त्यसैबाट आयो, कुण्डलिनी शक्तिबाट नै कुण्डलिनी, बाहिर कुण्डली बनाउने भन्ने शब्द आयो। खास गरेर भन्न खोजेको भित्री ऊर्जा नै हो, कुण्डली ऊर्जा के चक्रको ऊर्जालाई नै केही कुरा गरेको हो। त्यही भएर कागजमा बनाउने, ज्योतिषीले बनाउने कुण्डली पनि यो भित्रको कुण्डलिनी शक्तिसँग कहीँ न कहीँ सम्बन्ध राख्छ। ज्योतिषी हामी देखाउँछौ, ज्योतिषी देखाउँदाखेरि यो मान्छेले यस्तो यस्तो काम गर्छ, अथवा यसको यो दिन यस्तो हुन्छ, घटनाहरू धेरै मान्छेले भविष्यवाणी गर्छन्। अब हेर्नुहोस्, कतिखेर कुन घटना घट्छ त्यसको जीवनमा, यो ज्योतिषीलाई धेरै थाहा हुँदैन। किन थाहा हुँदैन भन्नुहोला भने, ग्रहहरू सबै आफ्नो चक्रमा निरन्तर घुमिरहेका हुन्छन्, एउटै बाटो घुमेको भएको हुनाले यो बेलामा यो ग्रह यहाँ पुग्छ, यसको यो प्रभाव पर्छ भन्न सकिन्छ। अब मान्छेको त ठेगान छैन, यहाँबाट निस्किँदाखेरि पूर्व जान्छु भनेर निस्किन्छ, बाहिर गएर पश्चिमतिर लाग्छ, ठेगानै छैन त्यस्ताको ज्योतिषी कसरी हेर्ने? मान्छेको त भरोसा छैन। त्यही भएर मानिसको विषयमा भविष्यवाणी गर्न कठिन छ, तर उसको प्रकृतिको विषयमा भविष्यवाणी गर्न सकिन्छ। यस्तो यस्तो प्रभाव, यस्तो यस्तो मनस्थिति हुन्छ त्यसको, यस्तो यस्तो काममा त्यो प्रेरित हुन्छ, किनभने ग्रहको जुन स्वभाव छ त्यसको स्वभाव त्यो व्यक्तिमा पर्छ र त्यही अनुसारको काम गर्छ। र ती ताराहरू फेरि सधैँ उदाइरहँदैनन्, फेरि अस्ताए फेरि उदाए। त्यो ताराहरू जन्मदाखेरि बनेको संयोजन फेरि बन्यो भने बढी प्रभाव पर्छ, बनेका छैन भने कम प्रभाव पर्ला। त्यो प्रभावलाई हेर्छन्। तर जुन व्यक्तिले चक्र साधना गर्यो, आफ्नो कुण्डलिनीको साधना गर्यो, सातै चक्रमा अभ्यास गर्यो, त्यो व्यक्तिका सातै चक्र यति बलियो हुन्छ नि कुनै पनि प्रकारको ग्रहको प्रभावले त्यसलाई हल्लाउन पनि सक्दैन, छुनै सक्दैन। त्यसकारण ग्रह दोष भन्छ नि, ग्रह दोषहरू हटाउने, ग्रह दोष हटाउने सर्वाधिक महत्वपूर्ण विधा हो चक्र साधना। किनभने ग्रहहरूले प्रभाव पार्ने चक्रलाई रहेछ कि, कुनै ताराहरू एक दिनमा 24 घण्टामा एक चक्र पूरा गर्नेछन्, कुनै ताराहरू एक वर्षमा मात्रै एक चक्र पूरा गर्नेछन्, 6 महिना उदाउने 6 महिना अस्ताउने, कुनै ताराहरू 5 वर्षमा चक्र पूरा हुन्छ, 2.5 वर्ष उदाउँछन् 2.5 वर्ष अस्ताउँछन्, कुनै ताराहरू 15 वर्षमा एक चक्र पूरा हुन्छ, 7.5 वर्ष उदाउँछन् 7.5 वर्ष अस्ताउँछन्। उदाएको बेलामा त्यसको प्रभाव पर्छ, अस्ताएको बेला पर्दैन। त्यसैको आधारमा यसलाई यो प्रभाव पर्छ, राम्रो नराम्रो प्रभाव पर्छ भनेर भविष्यवाणी हुन्छ। तर तपाईँले प्रभाव त्यसलाई पर्छ, सुन्नुहोस् त, प्रभाव त्यसलाई पर्छ जो कमजोर छ। कसैले पनि सताउने कमजोरलाई रहेछ। तपाईँका चक्रहरू कमजोर भए भने तारा नक्षत्रहरूले प्रभाव पार्छन्, त्यसको फल भोग्नै पर्यो। तपाईँका चक्रहरू बलियो छ भने कुनै ताराको केही प्रभावै पर्दैन, त्यो प्रभावलाई पचाउन सक्छन् तिनीहरूले। जसरी बिमारी हामी पनि आफू स्वस्थ छौँ, हाम्रो भित्रको रोग प्रतिरोधी क्षमता प्रबल छ भने कति संक्रमणहरू आए पनि तपाईँलाई के पनि फरक पर्दैन, जित छ के। तर हामी जब हामी कमजोर हुन्छौँ, साना साना संक्रमणले पनि हामीलाई बिमारी बनाइदिन्छ। आफू बलियो हुनु पर्दो रहेछ। आफू बलियो भयो भने बाहिरबाट आउने प्रभाव कम परिहाल्छ, कसैले केही गर्नै सक्दैन तपाईँलाई। त्यसकारण यो ज्योतिषीले बनाउने कुण्डलिनी यदि खराब छ, बिग्रिएको छ भने कुण्डलिनी त सपार्न सकिँदैन, जन्मेको साइत हो जस्तो छ, तर चक्र सपार्न सकिन्छ। त्यसले जुन चक्रमा हिर्काउँथ्यो त्यसलाई बलियो बनाउन सकिन्छ, र आफू ग्रह दोष ग्रहको प्रभावबाट आफू अलग हुन सकिन्छ।

0: हेलो
1: हेलो हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
2: दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भन्ने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल म किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
4: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको हार्दिक स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा अहिलेसम्मका मुख्य खबर शीर्षक सुनौ एकपटक। सुनसरी लगायतका घटनाको निष्पक्ष छानबिन हुने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। सुनसरी घटनालाई लिएर संसदमा सरकारको चर्को आलोचना। प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकामाथि सांसदहरूले उठाए प्रश्न। अहंकार त्याग्न प्रधानमन्त्री बालेनलाई पूर्व प्रधानमन्त्री प्रचण्डको सुझाव। मधेसमा रासोपा सांसदसँग सभापति लामिछानेको छलफल। मधेसका विभिन्न ठाउँमा असहज अवस्था, ठाउँ ठाउँमा कर्फ्यू जारी। आपसी सद्भाव कायम राख्न पूर्व राजा ज्ञानेन्द्र शाहको आह्वान। स्वास्थ्य बीमा बोर्डको नेतृत्वमा रासोपाका पूर्व सल्लाहकार मेरी टुकुरेसीका नारामाथि प्रश्न। दुई दिनदेखि बन्द अस्पतालको ओपीडी सेवा सुचारू, बिरामीलाई राहत। लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले निरन्तरता

पनि नागरिक समाजको सद्भाव र्याली बालाश्रममा लगाएका दुई बालकको बुटोलका रेस्टुरेन्टबाट उद्धार फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनात्मक कार्यवाही प्रक्रिया शुरू र शान्ति र समृद्धिका लागि विभिन्न ठाउँमा कार्यक्रम अब हाल खबर विस्तारमा प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका विभिन्न जिल्लामा भएका घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सुनसरीको देवानगंज सिराहा यस्तै गरी धनुषा लगायतका जिल्लामा विकसित घटनाक्रमलाई लिएर उहाँले राष्ट्रका नाममा बिहिबार सम्बोधन गर्दै निष्पक्ष छानबिन हुने बताउनु भएको हो। सुनसरीमा गएको आइतबार भएको घटना र त्यसपछि सृजित अवस्था अहिले पछिल्लो पटक बिग्रदै गएको छ। यो बिग्रदो अवस्थालाई सही ठाउँमा ल्याउनका लागि विभिन्न ठाउँमा सद्भाव र्यालीहरू पनि भइरहेका छन्। सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील भएर काम गरिरहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनु भएको छ। प्रधानमन्त्री शाहले सुनसरी लगायतका जिल्लामा देखिएको तनाव अन्त्य गर्न सबै पक्षले आफ्नो क्षेत्रबाट पहल र काम गर्नुपर्ने बताउनु भएको छ। हाम्रो इतिहास साक्षी छ, कठिन भन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता सहिष्णुता विवेक नै हाम्रो सबैभन्दा ठूलो शक्ति बनेका छन्। हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको कालो धुवा हटाउनु पर्नेछ, शाहले भन्नुभयो। प्रधानमन्त्री शाहले संवेदनशील घड़ीमा सम्हालिएर सामाजिक सञ्जाल वा अन्य माध्यम प्रयोग गर्न आग्रह गर्नुभएको छ। उहाँले असत्य अपुष्ट सूचना यस्तै गरी अफवाह घृणा फैलाउने सामग्री र समुदायबीच वैमनस्यता बढ़ाउने अभिव्यक्तिको प्रचार प्रसार नगर्न अनुरोध गर्नुभएको छ। साथै सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्रै विश्वास गर्न आग्रह गर्नुभएको छ। उहाँले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता यस्तै गरी ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनहरूमा समवेदना प्रकट गर्नुभएको छ। सुनसरीको देवानगंज र कप्तानगंज क्षेत्रमा भएको हिंसात्मक घटनाको विषयलाई लिएर प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूले सरकारको तीव्र आलोचना गरेका छन्। देशको सुरक्षा संवेदनशीलतासँग जोड़िएको यति ठूलो मुद्दा पनि प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङ दुवै संसद बैठकमा अनुपस्थित भएपछि सांसदहरूले उनीहरूको खोजी र जवाबदेताको माग गर्दै सरकारको आलोचना गरेका थिए। 14 दिनपछि बसेको संसद बैठकमा नेपाली कंग्रेस, नेकपा एमाले, नेकपा यस्तै गरी राप्रपा र श्रम संस्कृति पार्टी लगायतका सबै प्रतिपक्षी दलका सांसदहरूको उपस्थिति रहँदा पनि प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिमा भूमिकामाथि प्रश्न उठाइएको थियो। यता झण्डै दुई सताको अन्तरालमा बसेको प्रतिनिधि सभा बैठक फेरि पाँच दिनका लागि स्थगित गरिएको छ। साउन 19 गते बस्ने गरी सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभाको बैठक स्थगित भएको जानकारी दिनुभयो। हिजोको बैठकमा विपक्षी दलका सांसदले सुनसरीको कप्तानगंजमा भएको घटना सम्बन्धमा सरकारको जवाब माग गरेका थिए। यता पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी नेकपाका समीमल दाहाल प्रचण्डले सरकारलाई अनुभवी नेता र विज्ञहरूको ज्ञान एवं अनुभवलाई आत्मसात गर्न आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले देशका लागि जटिल समस्या समाधानका लागि पुराना र अनुभवी नेताहरूसँगको संवाद अपरिहार्य रहेको बताउनुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका मधेसका सांसदहरूले गृहमन्त्री सुदन गुरूङको भूमिकामाथि प्रश्न उठाएका छन्। सभापति रवि लामिछानेसँगको भेटमा मधेसका सांसदहरूले गृहमन्त्रीको शैलीप्रति गुनासो व्यक्त गरे। सुनसरीबाट शुरू भएको पछिल्ला घटनाक्रममा गृहमन्त्री गुरूङले सम्बन्धित क्षेत्रका सांसदहरूसँग छलफल समेत नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। सुनसरीको घटना विस्तारै त्यसबाट पश्चिमतर्फ फैलिँदै जाँदा सिराहा धनुषा लगायतका जिल्लामा पनि प्रदर्शन भएका छन्। स्थानीय प्रशासनले विभिन्न ठाउँमा कर्फ्यू आदेश जारी गरे पनि प्रदर्शन रोकिएको छैन। सिराहाको गोल बजारमा द्विपक्षीय बीच झडप हुँदा स्थिति तनावपूर्ण बनेको थियो। तनावको स्थिति बढ़दै जाँदा प्रहरीले बल प्रयोग गरेको थियो। त्यसक्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ। सुनसर लगायतका क्षेत्रमा हालै भएका आपसी द्वन्द र विवादप्रति पूर्व राजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गर्दै सबै नेपालीलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। निर्मल निवास स्थित संसद सचिवालय संवाद सचिवालय मार्फत जारी गरिएको सद्भाव सन्देशमा सुनसरीमा भएको आपसी द्वन्द्वका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र र तराई क्षेत्रका विभिन्न भागमा फैलिन गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो।
नेपाल बहुजातीय बहुभाषिक र